0: कहिले पनि अपाङ्गता भएका व्यक्तिलाई हेप्ने, अपमान गर्ने, अवसरबाट वञ्चित गर्ने, विद्यालय वा काममा त हटाउने पाउने छैनन्। यदि यस्तो गरेको छन् भने उनीहरूलाई चाहिँ कडा कारवाही हुने व्यवस्था चाहिँ हाम्रो नेपाल सरकारले गरेको छ है त। र यस्तो कहीँ कतै भएको छ भने पनि तपाईँहरूले यस कुरामा चाहिँ सजाय हुन्छ है, यस्तो गर्न पाइँदैन है भनेर तपाईँहरूले पनि आफूलाई थाहा भएको कुरा चाहिँ जानकारी गराउन सक्नुहुनेछ। यसै गरी सरकारले जिम्मेवारी र सरकारले नीति बनाउने, सेवा उपलब्ध गराउने, पहुँचयुक्त संरचना बनाउने अनि जनचेतना फैलाउने काम पनि गर्नुपर्दछ। जस्तै सरकारको जिम्मेवारी चाहिँ जनचेतना, जस्तै अहिले हामीले कार्यक्रम सञ्चालन गरिरहेका हामीलाई महिला बाल बालिका ज्येष्ठ नागरिकले आर्थिक सहयोग गरेर यो कार्यक्रम प्रसारण गरे बापत हामीलाई आर्थिक सहयोग गरेको छ भने कुष्म नगरपालिकाले यसलाई सञ्चालन गर्नका लागि निकै नै सहकार्य गरेको छ। महिला बाल बालिका शाखाले सहकार्य गरेको छ। हामीलाई विशेष विशेष आभार व्यक्त गर्न चाहन्छौ हामी। र यसको लागि निष्कर्षमा चाहिँ के छ भने अपाङ्गता कमजोरी होइन, सही अवसर सहयोग पाएमा अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा, रोजगार, कला, खेलकुद र अन्य नेतृत्वमा पनि उत्कृष्ट काम गर्न सक्छन् भन्ने उदाहरण हामीले हाम्रा घर आँगनमा र हामीले देखिरहेका छौ र तपाईँहरूले पनि देखिरहनु भएको छ। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई होच्याउने, गाली गर्ने, हेप्ने, विभेद गर्ने काम कोही कसैले पनि गर्नु हुँदैन। सम्मान अधिकार, सम्मान र सम्मान अवसर सबैको साझा जिम्मेवारी हो। हस् त, तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम प्रति केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। www.radiodidibahini.org लगन गरेर सुन्नुभयो। तपाईँले हामीलाई radio.didibahini@gmail.com तपाईँका सुझाव सल्लाहहरू पनि पठाउन सक्नुहुन्छ। हामीलाई सिधै फोन गरेर पनि तपाईँका सल्लाह सुझाव दिन सक्नुहुनेछ र हामी अवश्य पनि अर्को हप्ता नयाँ विषयवस्तुमा छलफल रहेर तपाईँलाई ऐन कानून बारे छोटो अनि निकै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुनेछौ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौ। कुष्म नगरपालिकालाई विशेष आभार व्यक्त गर्दै आजको विषयबाट म दुर्गा शर्मा विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। नमस्कार।
1: हुन्छ मुटु नारीको नि चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
2: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 6 बज्यो।

0: समाज बिहेनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz।
1: आज 2083 साल जेठ 8 गते शुक्रबार 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ्दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
2: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। सार्वजनिक ऋण 30 खर्ब नजिक। पूर्व अर्थमन्त्रीसँग बजेट आगामी बजेट निर्माण बारे छलफल।
1: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण। बागमतीमा तोकियो बजेटको सीमा। नेपालको विरोधका बीच भारतीय टोली लिपु लेख पास भएर मान सरोवर जाँदै।
2: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट पूर्वाधार विस्तारमा जोड। क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग।
1: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी। आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही 14 गतेबाट।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा सत्ता समीकरण फेरिएसँगै मधेसमा सरकार पुनर्गठनको प्रसंग।
2: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै गएराती नै मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएका छन्। नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्री परिषद गठन गरिएको हो। सार्वजनिक गरेको कार्य विभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। मन्त्री परिषदमा नेपाली कांग्रेसका जंगीलाल यादवलाई, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपाका जवाहरलाल कुशुहाले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको छ। नेकपाकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। कांग्रेसका श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेकपाकै फकीरा महतो गृह, संचार तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको छ भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीरलाई बिना विभागीय मन्त्री बनाइएको छ। एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मध्य प्रदेशमा आज सरकारले विश्वासको मत लिँदैछ।
1: प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति भई सांसदका प्रश्नमा जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्टम अघि नाराबाजी गरिरहेको बेला सभामुख डोलप्रसाद अर्यालले सभाको कार्यवाही अघि बढ़ाउनु भएको थियो। अवरोधका बीच 3 विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अवरोधका बीच कार्यसूची अघि बढ़ाइएको हिजोको पहिलो पटक हो। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजीका बीच सदन कार्यसूचीमा प्रवेश गराइएको थियो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह शाहसँग समेत परामर्श गर्नुभएको थियो। परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधका बीच कार्यसूची अघि बढ़ाउनुभयो। अवरोधका बीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका छवटा संशोधन मध्ये सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदद्वय लीमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरू गणेश बहादुर विश्वकर्मा, पुष्पराज कणेल र युवराज दुलालले भने छलफलमा भाग लिनु भएन। बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुशबू ओलीलाई सभामुख आज अर्यालले छलफलका लागि समय दिए पनि उहाँले पनि भाग लिनु भएन। वैकल्पिक विकास वित्त परिचालनको दफावार र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन्। अवरोधका बीच बैठक कार्यसूचीमा प्रवेश गराई कानून तर्जुमाको विगतको नजिर संसदको प्रारम्भमै दोहोरिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 को प्रश्नोत्तर व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभामा अवरोध गरेका थिए। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जनतासँग बढ़ी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सुशान्त वैदिकले निर्माण शुरू गरिएका प्युठानका सड़क अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण पनि गराए। चट्याङबाट बच्न प्रतिरोध टावर बनाउन पनि उहाँले माग गर्नुभयो। सांसद सुशील खड्काले फोहोर मैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। कतिपय सांसदहरूले भने हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गराएका थिए।
2: चालू आर्थिक वर्षको 10 महिनामा 4.5 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नाघेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण अझै थपिने जोखिममा छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामाव्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आगामी वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाइरहेको छ। गत वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। गत असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब 4 करोड़ रूपियाँ थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्रास उत्पादन जीडीपीको 45.08% हो भने सरकारले चालू आर्थिक वर्षको अन्तिमसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य सार्वजनिक भएको छ। यसैबीच पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो। त्यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजना मन परी रोक्न सुझाव समेत दिएका थिए। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिमाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
3: कतिपय बेलामा तोड्न नसकेका पर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यान्सल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। योतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नीति निर्माणसँगै विकासमा पनि सांसदहरूको चासो।
4: मैले यहाँ संघबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
2: बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मानसरोवर जाँदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
0: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको पहिलो पृष्ठमा बस पार्कको जग्गा अपचलन शीर्षकमा यो पोखराको खबर प्रकाशित छ। सरकारी निकायका पदाधिकारी र सार्वजनिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरोध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा नौ पृथ्वी चोकको बस पार्क। बस पार्क बनाउन 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गामध्ये अहिले 26 रोपनी मात्रै खाली रहेको छ। त्यस्तै सुस्तामा प्रहरीलाई नै शास्ति शीर्षकमा बोमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। बर्खा नजिकै गर्दा नवलपुरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नीति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा भएको छ। त्यस्तै प्रदेश सभा अधिवेशन आह्वान गर्ने निर्णय शीर्षकमा भित्री पृष्ठमा खबर छ। बागमती प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको अधिवेशन आह्वानदेखि मन्त्रालयको नयाँ कार्य विभाजन र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। त्यस्तै सरकारको नीति, बजेट तथा समसामयिक राजनैतिक विषयमा पनि छलफल भएको थियो। त्यस्तै भित्री पृष्ठमा बागमतीमा तोकियो बजेटको सीमा शीर्षकमा पनि खबर छ भने एमसीसी प्रसारण लाइन 53 मध्ये 41 टावर निर्माण सम्पन्न शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। अन्नपूर्ण पोस्ट दैनिकमा स्थानीय तहमा मनलाग्दे खर्च, खाना खाजामा मात्रै 3 अर्ब शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नुभएको खबर छ। जनताको घर दैलोको सरकार हो स्थानीय तह, तर जनतालाई सेवा सुविधा दिनेभन्दा मनलाग्दे खर्च गर्ने प्रवृत्तिका कारण स्थानीय तहमा आर्थिक अनुशासनहीनता बढ़दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनले स्थानीय तहमा भइरहेको फजुल खर्च प्रति चिन्ता व्यक्त गरेको छ। यसैका कारण स्थानीय तहको फजुल खर्चमा कडाई गर्न पनि महालेखाले सुझाव दिएको छ।
1: नागरिक दैनिकमा सत्ता फेरबदलको गोलचक्करमा प्रदेश सरकार शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर छापिएको छ हिमाली र पहाड़ी क्षेत्रको बसाईसराई नियन्त्रण गरिने कोशी प्रदेशको नीति तथा कार्यक्रमको बारेमा विराटनगरबाट नयाँ पत्रिका दैनिकमा गणेश लम्सालले लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका प्रदेश प्रमुख परशुराम खापुङले सरकारको आगामी आर्थिक वर्ष 2083-84 लागि हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। पुरानै योजना र कार्यक्रम समावेशलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा हिमाली र पहाड़ी क्षेत्रमा भएको बढ़दो बसाई सराई नियन्त्रणलाई जोड़ दिइएको छ। अर्को खबर यसपटक पनि बजेटसँग जोड़िएन आयोजना बैंक शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने कांग्रेस नेता धनराजकी पूर्व पत्नीलाई 21 दिनभित्र अदालतमा उपस्थित हुन म्याद शीर्षकमा खबर छापिएको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितिरी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ ठगीको मुख्य अभियुक्त ज्योति गुरूङ विरूद्ध जिल्ला अदालत ललितपुरले उपस्थित हुन बुधबार 21 दिने म्याद सार्वजनिक गरेको खबरमा उल्लेख छ। परराष्ट्र मन्त्री खनाल भारत जाने तयारी शीर्षकमा अर्को खबर छ भने अध्यागमनमा डिजिटल टाइम कार्ड सञ्चालन गरिएको बारेमा सबैजसो पत्र पत्रिकाले लेखेका छन्। होमियोप्याथी चिकित्साको विकासका लागि सर्वोच्चको निर्देशनात्मक आदेश शीर्षकमा नयाँ पत्रिकामा खबर छ। सर्वोच्च अदालतले होमियोप्याथिक चिकित्सा पद्धतिलाई भरपर्दो वैकल्पिक उपचार पद्धतिका रूपमा स्थापित गराउन निर्देशनात्मक आदेश जारी गरेको हो। नागरिकले आफ्नो चिकित्सा पद्धति रोज्न पाउनु स्वास्थ्यको हक भएको उल्लेख गर्दै सर्वोच्चले होमियोप्याथिक चिकित्साको विकासका लागि सरकारका नाममा सात बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। अर्को खबर ओली सरकारको पालामा राज्यको ढुकुटीबाट भीभीआईपीको विदेशमा उपचार हिमालयले राज्य कोषमा फिर्ता गर्यो झण्डै 4 करोड़ ओलीले पाउलान उन्मुक्ति शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। रकम फिर्ता गरेकै आधारमा अख्तियारले मुद्दामा क्षमा दिनु हुँदैन भनेर पूर्व मुख्य सचिव विमल कोइरालाको टिप्पणी सहितको खबर छ भने एमाले सचिव पद्मा अर्यालले शुक्रबारको बैठकमा अध्यक्षले यसबारेमा जानकारी गराउन सक्ने पनि उल्लेख गर्नुभएको छ। मौसममा दोहोरो प्रभाव परेसँगै कोशीदेखि गण्डकीसम्म वर्षा र पश्चिम तराईमा तातो हावा शीर्षकमा एम बमले लेख्नु भएको छ भने 4 दिनमा सहकारीका 761 बचतकर्ताले 32,86,000 फिर्ता पाएको टेकराज थामीले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा मातृका दहाल र एगे बन्जाडेले लेख्नु भएको खबर छ। सगरमाथा शिखरमा एकै दिन पुगेका छन् 274 आरोही सूरज कुंवरले लेख्नु भएको खबर छ। सर्वोच्च शिखर सगरमाथामा हिजो एकै दिन कम्तीमा 274 जनाले यसलाई फेरि सुन्नुहोला। सर्वोच्च शिखर सगरमाथामा बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपालतर्फबाट सगरमाथामा एकै दिन भएको हालसम्मकै ठूलो आरोहण हो। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने उबरले शुरू गर्यो नेपाल यात्रा शीर्षकमा मित्रीपन्नामा अर्को खबर छ। नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मानसरोवर जाँदै गरेको बारेमा राजेश मिश्रले लेख्नु भएको छ। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुलेख हुँदै आफ्ना तीर्थयात्रीहरूलाई कैलाश मानसरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गर्नुभएको थियो जस मार्फत 1,000 छनौटमा परेका छन्। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै गएको बारेमा पनि अर्जुन पौडेलले खबर लेख्नु भएको छ।
11: साझा खबरमा अब विदेशका खबर। हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन्। बेलायतमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम, विनाशकारी बाढ़ी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विज्ञहरूका अनुसार मौसम सम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका पनि छन्। सन् 1884 तापक्रमको अभिलेख राख्न शुरू भए यता बेलायतको सबैभन्दा तातो 5 वर्षमध्ये पछिल्ला 4 वर्ष परेका छन्। त्यस्तै अहिलेसम्मकै सबैभन्दा बढ़ी गर्मी भएका 10 वर्ष सबै पछिल्ला 2 दशकभित्रका मात्रै रहेका छन्। यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा अघि बढ़िरहेको समेत स्पष्ट पार्ने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकाली क्युबाली नेता एवं पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अमेरिकी नागरिकको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार दायर गरेको मुद्दामा क्यास्ट्रो सहित पाँच जनामाथि सन् 1996 क्युबा र फ्लोरिडा बीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकी सहित चारजनाको मृत्यु भएको आरोप लगाइएको हो। त्यस्तै संयुक्त राष्ट्रसंघले सन् 2025 विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको जनाएको छ, जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षाको जोखिममा भाग्ने प्रयास गर्दा समेत मृत्युवरण गरिएको अध्ययनले उल्लेख गरिएको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभई पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना पनि नष्ट हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आजदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीप खेल्दैछ। नेपालले उद्घाटन खेलमै चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको छ। काभा च्याम्पियनशीपमा आयोजक नेपाल सहित 8 राष्ट्र सहभागी छन्। यसपटकदेखि च्याम्पियनशीप जित्ने टोली सीधै एसिया कपमा स्वरूप हुनेछ। प्रतियोगिता खेल्ने टोलीले पहिलो पटक वरियता समेत प्राप्त गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा घरेलु टोली नेपालले आज अमेरिका विरूद्ध प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अंक सुधार गर्ने लक्ष्य राखेको छ। स्कटल्याण्डलाई हराएर अमेरिका 38 अंकका साथ शीर्ष स्थानमा फर्किएको हो। नेपाल 22 अंकका साथ पाँचौं स्थानमा छ। नेपालले छैठौं स्थानको नामिबियासँग बराबरी अंक जोडेको छ। एक स्थानमाथि रहेको नेदरल्याण्डस नेपालभन्दा 6 अंकले अगाडि छ। नेपालले अहिलेसम्म त्रिभुवन क्रिकेट मैदानमा अमेरिकासँग कुनै पनि खेल गुमाएको छैन। अखिल नेपाल टेबल टेनिस संघले 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता 14 जेठबाट शुरू गर्ने भएको छ। संघका अध्यक्ष विजेन्द्र बहादुर हमालले प्रतियोगितामा सिनियर, जुनियर र क्याडेट गरी 11 स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। र भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गत 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा 11 अण्डर 193 स्कोर गर्दै शीर्ष स्थान बलियो बनाउनु भएको छ।
12: सांसदहरूले आफ्नो क्षेत्रको सुधार र विकासका लागि बनाएका योजना र कार्यान्वयनका लागि भएका पहल, कुराकानी, कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5223-53।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: साझा खबरमा अब विकास निर्माणमा सांसदको चासो। सिद्धान्त सांसदको काम कानून बनाउने हो, तर चुनावको बेलामा विकास निर्माणको प्रतिबद्धता जराई मत पाउने अवस्था हुँदैन। विकास निर्माणमा सांसदको भूमिकाका बारेमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापासँग कुराकानी गरेका छौं।
17: मैले सबैलाई म झुटो बोल्दिन हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो, होइन यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
11: कतिको पुल प्लेस आएको, कतिको फोन आइरहेछ, त
17: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर। मैले हरेक गाउँ गाउँ डुली राख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु। त्यो मैले प्रदेश तहमा होस् या स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि त्यसपछि सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि
18: सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा तपाईँले योजनाहरू लगेर बुझाउने यो चाहिँ पारदिनु पर्यो
17: यस्तो पारदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु। जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
18: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो,
17: मैले उठाएन, मैले भाषणमा
18: पेट्रोलियमको कुरै गर्नु भएन,
17: मैले भन्नाले भाषणमा गरेन तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ, मैले यसलाई
18: अहिले चाहिँ सरकारले
17: प्राथमिकता दिन्छु भनेर मैले आउने बित्तिकै प्रधानमन्त्रीसँग हाम्रो हजुरले सुन्नु भएको एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको
18: थिएँ,
17: सुनाउन कुरा चाहिँ सुनाए लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भएन त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्षदर्शी छु, सबैभन्दा पहिला त्यो बाटो नभनेको किन उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, त्यहाँ भन्न सक्न पनि छ त्यो पनि त विकासको एउटा बाटै हो नि त, भनेरै म यो बाटो बनाइदिन्छु भनेर नपर्ने त छैन नि।
18: जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति अहिलेको राजनीति?
17: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नमेन्टले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु।
18: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
17: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु, मैले दिन्छु गर्छु भन्दा
18: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
17: मैले गर्नु छ त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्त व्यस्त छ, पूर्णता दिनु छ, रुबेरियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो शुरू भइसकेको छ, त्यहाँ शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिन पर्ने छ, त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ, मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज, मैले यहाँ संघबाट मात्र नभएर परदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
18: कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासुना थापासँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
19: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही, अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै, व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
18: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, सार्वजनिक ऋण 30 खर्ब नजिक, पूर्व अर्थमन्त्रीसँग आगामी बजेट निर्माणबारे छलफल।
19: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण, बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै,
18: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क, बेलायतमा जलवायु संकट, पूर्वाधार विस्तारमा जोट, क्यूबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग,
19: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी, आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही जेठ 14।
18: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जसलाई अहिले संसदमा विपक्षी दलहरूले खोजिरहेका छन्, नआउँदासम्म अगाडि बढ़न नदिने भनेर विरोध पनि गरिराखेका छन्। विरोधका बीच संसदीय काम कार्यवाही पनि अगाडि बढ़ेको छ। यहाँ एउटा मंच जस्तो देखाइएको छ, जहाँ एउटा हात मंचमा रहेको माइकमा छ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिको, र अर्को हात भने पछाडि ढोकातर्फ देखाउन खोजिएको छ, र एउटा खुट्टा उठिसकेको छ, माइक समातेर केही बोल्दै गरेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, म बोल्दिन भन्दै मेरा दुई शब्द यही टुंग्याउँछु, हस्त धन्यवाद।
19: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धुप चापाचाप जस्तै व्यस्तता अलिक बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलिक कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित हो।
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने, बढी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन सुरु भइरहेको छ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको संसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: दिइराख्नु
1: भएको छैन, तर भन्छन् हजुरको त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट निहालिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेछ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि?
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको, कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि, केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेछ, हामीले त्यसलाई प्रोत्साहन गरेरै
0: मिलेछ।
1: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेछौँ। किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै खितिपुरको डाँडामा बसेर
0: आइटी
1: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि। अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएको छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले अब्जेक्सन गर्दै पनि गएको छौँ।
0: नेपाली कांग्रेस एक्लै र अरू प्रति

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: नननी दाई बनमा त आगो लागेछ निभाउन जाउ न।
2: हो त नि त सुनि न परले सिमो बनि सका भन्यो हो।
3: हाम्रो वन हाम्रो धन डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
5: यही जेठ 9 गते शनिबार
4: आउँदै हुनुहुन्छ। त्यसैले
5: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोड्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
6: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
8: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
5: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
8: सम्पर्क नम्बर 067-420-227,
5: 98-4-22-597,
8: 98-5-11-81-918।
5: याद गर्नुहोला, डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार।
9: मंसिर 10 गतेदेखि 25 गतेसम्म तदनुसार सन् 2020 नोभेम्बर 25 डिसेम्बर 10 तारिकसम्म मनाइने लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान भव्यताका साथ सफल पारौं।
10: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुस्मा नगरपालिका पर्वत

0: पीडितहरूले पैसा पाएको खण्डमा फेरि म यही इन्टरभ्यूमा हजुरसँग बसेको
1: भ्रष्टाचारीहरू कडा झ्याप पर्दैछन् सरकारको दायरामै छन् भ्रष्टाचारीहरू होइन
0: अब खराब झ्याप परेको भ्रष्टाचारीलाई तपाईँले यो जुन शब्द प्रयोग गर्नु भएको छ भ्रष्टाचारीहरूलाई पक्कै पनि चाहिँ उहाँहरूलाई चाहिँ यहाँको कानूनको आधारमा चाहिँ उहाँहरूप्रति चाहिँ कारवाही हुनुपर्छ तर स्टन्टको लागि मात्रै पक्रिनु छ त्यसलाई खराब झ्याप भयो भन्न त मिल्दैन नि समातिनु भएको छ समातिर प्रमाणित नभएर फेरि छुटिनु भएको छ यसले त झन् फिटलो भयो होला नि त
1: सरकारले
0: मैले हजुरलाई या मैले मलाई आरोप लगाएँ आरोप लगाएर एक दिनको लागि थुनामा राखेर त त्यसले चाहिँ खराब झ्याप भयो भनेर प्रमाणित हुनु पर्यो नि प्रमाणित भएर चाहिँ त्यो माथि चाहिँ पूर्ण प्रमाणित भएर चाहिँ कारवाही भने बल्ल त्यो चाहिँ समातिएको भन्न मिल्छ यसलाई चाहिँ प्रतिशोध भन्छ हजुर मैले चाहिँ हजुरलाई एकछिनको लागि आरोप लगाएँ अनि दुई दिनको लागि थुनामा राखेँ भोलि प्रमाणित भएन बाहिर निस्क्यो भने यसलाई चाहिँ प्रतिशोध भन्छ यसलाई चाहिँ खराब झ्याप भन्दैन हजुरको भाषामा
1: सम्पत्ति शुद्धिकरणका मुद्दाहरू चल्दैछन् होइन देश त ग्रे लिस्टमा जाने तयारीमा कालो सूचीमा पर्ने खतरा छ नि त देश त
0: चल्नुपर्छ सम्पत्ति शुद्धिकरणको केस चल्नुपर्छ तर हजुरले जुन यो कालो सूचीको कुरा गर्नुभएको छ नि आज देश हजुरले देखिराख्नु भएको छ एफएटीएफको टिम आएर यहाँ हाम्रो ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ
1: त्यो विषयमा सात महिनाभित्र राम्रो परफर्मेन्स दिन सकेन भने देश चाहिँ कालो सूचीमा जाँदैछ
0: आज हजुरले चाहिँ डिलिभरको कुरा गरिराख्नु भएको छ डिलिभरको कुरा गर्दै गर्दा बजेट बनाउँदाखेरि हामीसित बजेट हुनु पर्यो हामीसित चाहिँ त्यो रकम हुनु आर्थिक स्रोत हुनु पर्यो त्यो नभएको कारण हामीले बजेटलाई चाहिँ भने जस्तो डिलिभरी गर्न सकिराखेको छैनौँ हामीले चाहिँ अहिले त्यो एफएटिएफले चाहिँ ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ ब्ल्याक लिस्टमा भएको देशले कसरी चाहिँ यो देशको अर्थतन्त्रलाई अगाडि बढाउँछ
1: अनि एफएटिएफले त भनिसकेका छ तिमीहरूको काम सन्तोषजनक भएन अबको सात महिनाभित्र काम सन्तोषजनक भएनौ भने तिमीहरू कालो सूचीमा जान्छौ भनिसकेका छौ
0: त्यसै कारणले सर यसमा हामीले यसमा एकदमै आक्रामक शैलीमा एग्रेसिभ भएर आफ्नो मनमानी ढङ्गले चल्नुभन्दा यो अहिले संकटमा भएको बेलामा समग्र रूपले विशेष गरी दुई तिहाई बहुमत पाएको सरकार र तपाईँलाई चाहिँ राम्रो काममा सहयोग दिन तयार रहेको विपक्ष रहेको बेलामा सबैजना सल्लाह गरेर सबैजनाले राम्रो परामर्श गरेर यो देशलाई यो संकटबाट बाहिर निकाल्नुपर्छ आर्थिक संकट मात्र होइन लोकतान्त्रिक यो देशको सार्वभौमसत्ता यी सबै कुरालाई चाहिँ हामीले एकजुट भएर अगाडि जानुपर्छ हाम्रो कुरा त्यही हो संसदमा हाम्रो मागै त्यही हो हामीले सिर्फ सम्मान्य प्रधानमन्त्रीजीको अनुहार देख्नको लागि संसदमा आउनुपर्छ भनेको होइन हामीले यही संकटको बेलामा हजुरहरूले गरेको प्रत्येक राम्रो काममा हाम्रो चाहिँ सहयोग रहनेछ भइरहेको बेलामा यही बेलामा चाहिँ सबैजनाले परामर्श गरेर त्यो संकटबाट बाहिर जाउँ भनेर छलफलको लागि नै यो विषयहरू उठाएको छ यति हो
1: मानिज्यू यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका सांसद सन्दीप राणाले श्रोता नेपाली बहसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछु
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

0: आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विषादी विषुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं, नगराउं। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब दुई तिहाई हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यावसायिक किट विकास केन्द्र हरियर भवन।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिश होम फाइबर नेट
4: यतिखेर हाम्रो बीचमा नेकपा एमालेकी नेत्री पद्मा अर्याल हुनुहुन्छ। पद्माजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार।
4: नेकपा एमाले भित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने समय अहिले भर्खर आएको रहेछ, होइन? अब एमाले चाहिँ एक ढिक्का भएर अगाडि बढ्छ, विवाद समाधान हुन्छ, एमाले बोलियो भनेर जान सक्छ?
5: अनि एमालेभित्र एउटा कुरा के हो भने नि, सबै पार्टी एक ढिक्का नै छ। अब यो गतिशील पार्टीमा, विचारबाट निर्मित पार्टीमा, अब विभिन्न खालका पृष्ठभूमि, विभिन्न खालका इतिहास बोकेर आउनुभएका साथीहरू आबद्ध रहेको पार्टीमा स्वभावैले कुनै घटना विशेषसित जोडिएर चर्चा परिचर्चा हुने, आफ्ना धारणाहरू राख्ने कुरा यो स्वाभाविक हाम्रो पार्टीको प्रक्रिया नै हो। त्यसैले बेला बखत अलिकति परिस्थितिको विश्लेषण, घटनाक्रमको विश्लेषण र आगामी दिशासित जोडिएर पार्टीमा केही छलफल, केही बहस भएकै छन्, त्यो साँचो कुरा हो। तर अन्ततमा के भएको छ भन्दाखेरि, छलफलमा आफ्ना आफ्ना विषयहरू राख्ने, अब निर्णय जे हुन्छ त्यो निर्णय बोकेर सबै हिँड्ने हाम्रो पार्टीको पद्धति हो। त्यही खालको काम भएको छ।
4: राष्ट्रपतिज्यूको सदस्यता नवीकरण गर्नु भनेको जुन अहिले शक्ति संघर्ष भइरहेको छ, समानान्तर गतिविधिहरू चलिरहेका छन् नेकपा एमाले भित्र, विशेष गरी उपाध्यक्षज्यू, महासचिवज्यूको, त्यसलाई ब्यालेन्समा राख्नका निम्ति उहाँहरूको इन्ट्री भएन अहिले?
5: होइन, मलाई अलिकति यो प्रश्नमा नै केही कुरा भन्न मन लाग्यो। समानान्तर गतिविधि त मैले त केही पनि देखेको छैन।
4: तपाईँ त देख्नु भएको छैन, हामीले त बग्रेती देखेका छौँ नि सामाजिक सञ्जालमै देखेका छौँ, कति सामाजिक

0: सामाजिक सञ्जालले के भनौ भन्ने कुरा फरक कुरा हो. समानान्तर गतिविधि भने के हो भने मूल नेतृत्वले जे गर्छ त्यसको अगेन्स्टमा आएको. मूल नेतृत्वले एउटा कार्यक्रम गर्छ भने सेम कार्यक्रम अर्कोतिर अर्कोले गर्ने, यस्ता यस्ता प्रकृतिकालाई समानान्तर गतिविधि भनिन्छ. आफूलाई केही कुरा लागेर बोलेका कुरालाई समानान्तर गतिविधि भनिँदैन. त्यसैले अहिले पार्टीमा समानान्तर गतिविधि छैन, घटनाक्रमसित जोडिएर केही विविधता छ.
1: होइन, पार्टी नेतृत्वप्रति त निकै ठुलो आलोचना भयो नि त अहिले. होइन, पार्टी नेतृत्व चाहिँ अब परिवर्तन गर्नुपर्छ. एघारौं अधिवेशनबाट आएको नेतृत्वले राम्रो गर्न सकेन, जनताले पत्याउन सकेनन्, अब नयाँ लिडरसिप अगाडि बढ्नुपर्छ भनेर त आयो नि त आवाजहरू उठिरहेछन् नि अहिले पनि.
0: अनि त्यो बाहिर उठेको जे आवाज छ त्यसलाई व्यवस्थित गर्ने निकाय पनि पार्टीको बैठक हो. पार्टीको बैठक बस्दै गर्दा पार्टीगत बैठकबाट जे विविधता बाहिर देखिएको छ त्यसलाई एउटै मत बनाएर पार्टी एकताबद्ध भएर अगाडि बढ्छ.
1: होइन, भनेको मतलब चाहिँ अहिलेको नेतृत्वले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ. यसमा चाहिँ अब पुनर्विचार हुँदैन, यसमा चाहिँ करेक्सन हुँदैन, अब अपरेसन हुँदैन. पार्टीमा बिरामी छ नि त पार्टी अहिले.
0: होइन, अब त्यो मैले त्यसरी त पार्टीभित्र अहिले भर्खर कुरा भइरहेछ भन्ने लाग्दैन. होइन, पार्टीका नेतृत्वसित जोडिएका विधि छन्, प्रक्रिया छन्, हामी विधि प्रक्रियाबाटै नेतृत्व छानेर आएका हौं. तसर्थ आफूलाई लागेका कुराहरू पहिले पार्टीको कमिटीमा राख्ने कुरा हो. कमिटीको बैठक आह्वान भइरहँदा हाम्रो पार्टीका सदस्यहरूले कमिटीमा आफ्ना कुरा राख्नुहुन्छ. मैले फेरि दोहोऱ्याएर भन्छु, त्यो कमिटिको बैठकको बहुमत सदस्य मात्र होइन, सर्वसम्मतिबाटै हामीले जे निर्णय गर्छौं सर्वसम्मतिबाटै निर्णय गरेर अगाडि बढ्छौं.
1: अब यो जस्तो उहाँको भण्डारीजीको जुन पुनर् इन्क्रिज छ, जहाँ चाहिँ सदस्यता नवीकरण भएको छ, यसले चाहिँ सुगो वामपन्थी एकतालाई एकजुट बनाउनका निम्ति उहाँको सदस्यता नवीकरण भएको वा चाहिँ अन्य कुनै कुटिल चालका निम्ति चाहिँ उहाँलाई अहिले इन्ट्री दिएको, त्यतिखेर त निकै विवाद भएको थियो नि त. उहाँ अब सम्मानित पदमा पुगेको व्यक्ति सम्मानित भएर बस्नुपर्छ, उहाँ चाहिँ पार्टीमा फर्किनु हुँदैन, सदस्य नवीकरण गर्नु हुँदैन, उहाँलाई हामीले धेरै पटक सम्मान गरिसक्यौं भन्ने आवाज उठ्दै गर्दाखेरि अन्तत गत नवीकरण भयो, सक्रिय राजनीतिमा त आउनुभयो, उहाँ फर्किनुभयो.
0: होइन, पूर्व राष्ट्रपतिज्यूको सदस्यतासित जोडिएर आज अनुमानका आधारमा जे चर्चा परिचर्चा भएका छन् यी सबै अनुमानै हुन्. अनुमान भनेको कहिले मिल्न पनि सक्छ, कहिले नमिल्न पनि सक्छ. कुनै संस्थामा छलफल भएर संस्थाले अब यसो गरौं भनेर अगाडि बढेको भएदेखि तपाईँका प्रश्नहरू ठिक हुन्, तपाईँले के सोचेर यस्तो गरेको भनेर प्रश्न गर्ने कुरा. अहिले संस्थाको निर्णय के हो भन्दा उहाँको सदस्यतालाई अब निरन्तरता दिने अथवा जोड्ने, सदस्यता कायम गरिदिने भन्ने कुरा मात्रै अहिले पार्टीको निर्णय हो. उहाँको जिम्मेवारी के हुन्छ, उहाँलाई कसरी परिचालित गर्छ पार्टीले, कसरी उहाँको क्षमता योग्यताको उपयोग गर्छ भन्ने कुरा यो पार्टीका विषय हो नि. त्यो बाँकी नै छ, त्यो हाम्रो आन्तरिक मामला हो. त्यसैले अहिले बाहिर भएका चर्चा परिचर्चा अनुमानका चर्चा परिचर्चा नै हुन्. अब अनुमानमा आधारित भएर आएका कुरामा अहिले म जोडिएर छलफल गरेर मेरा कुरा भन्नुपर्छ भन्ने लाग्दैन.
1: होइन रियालजी, संसदमा त प्रधानमन्त्री देख्न गाह्रो हो नि त तपाईँहरूलाई. के भएको यस्तो, प्रधानमन्त्रीको उपस्थित नै रहँदैन, सभामुखले रुलिङ पनि गर्न सक्नु हुँदैन, तपाईँहरू प्रधानमन्त्री खोज्या खोजै उहाँ चाहिँ अटेर गरे गरे के भएको छ आज?
0: अब सम्माननीय प्रधानमन्त्रीज्यू र अब हाम्रो सम्माननीय सभामुखका बीचमा के कुरा मिलिरहेको छैन मैले पनि बुझिरहेको छैन. यो त यस्ता खालका कुरा त हिस्ट्रीमै भएको छैन, पहिलो पटक भइरहेछ. हामीले बुझेको कुरा के हो भन्नु होला भने लोकतन्त्रको मूल आत्मा भनेको संविधानको सर्वोच्चता हो. अब कानूनको शासन र संसदको गरिमा यो लोकतन्त्रको एउटा मूल मर्म हो. तर आज विडम्बना के छ भन्नु होला भने कार्यपालिका स्वयंले कानून र नियमावलीमा जे चिज स्पष्ट छ नि, जे चिज गर्नपर्नेछ भनेर कानूनले नियमावलीले स्पष्ट गरेका कुरालाई पनि अनादर गर्ने काम भइरहेछ. यसमा हामी गम्भीरै भएका छौं, किन यस्तो स्पष्ट हुँदाहुँदै कानूनले स्पष्ट बोल्दा बोल्दै पनि यसलाई पालना गर्ने कुरामा हिचकिचाइरहेको होला भन्ने कुरामा हामी आफै पनि आश्चर्यचकित छौं, गम्भीर भएका छौं. तसर्थ हामीले पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको मार्फत भनेको कुरा के भने संसदलाई नजरअन्दाज गरेर संसद चलाउन खोज्नु राम्रो कुरा होइन, त्यो जनमतको सम्मान होइन, जनमतको अपमान हो. त्यसैले संसदलाई नजरअन्दाज गरेर जनमतलाई अपमान गर्ने काम नगर्नु, यो देशमा कानून भन्दा माथि आजका नीतिसम्म कोही पनि छैन, त्यसैले मैले कानून मान्दिन भनेर पनि नभन्नुहोस्। कानूनको परिधिभित्रै रहेर आफूले गर्न खोजेका उन्नत खालका कामहरू कानूनै भित्र बसेर गर्ने हो, कानून भन्दा बाहिरबाट गर्न मिल्दैन। त्यसैले एउटा कुरा, दोस्रो कुरा, लोकतन्त्रमा जवाफदेहिता हुन्छ। आज लोकतान्त्रिक राज्य व्यवस्थालाई हामीले स्वीकार गरेर अगाडि बढ़ाइसकेपछि त्यसप्रतिको जवाफदेहिता, लोकतन्त्रमा पदीय जवाफदेहिताको कुरा हुन्छ। त्यसैले तपाईँले यो कुरालाई पालना गर्नुहोस् भन्ने कुरा हाम्रो कुरा हो। तर अटेरी भइरहेछ, बारम्बार यति धेरै प्रश्न उठ्दा पनि उहाँले त्यो व्यवस्था गरिरहनु भएको छ।
1: होइन,
0: संसदमा आएर जवाफ दिएर काम गर्न पाइँदैन? संसदमा आएर काम गर्न सजिलै होला नि प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीज्यू तपाईँका कदम यसरी अगाडि बढुन्, प्रधानमन्त्रीज्यू तपाईँले यो प्रगतिका काम गर्नुहोस् भन्दा संसदमा अब जनताले चुनेर पठाएका प्रतिनिधिहरूले दिएका विषय उहाँलाई अफेक्ट गर्ने खालका होला नि त। अनि उहाँले ख्याल गर्न पर्ने कुरा के हो भन्दा, संसद कुनै औपचारिक मञ्च मात्रै हो र, संसद कुनै औपचारिक मञ्च होइन नि, यो त सार्वभौम जनताका आवाज बोल्ने सर्वोच्च संस्था हो। त्यसैले जनताका प्रतिनिधिहरूले यो सार्वभौम सत्तामा जनताका आवाज बोल्ने र त्यो कुरा प्रधानमन्त्रीले सुन्न पर्यो भन्दा प्रधानमन्त्रीलाई अफेक्ट गरेको, प्रधानमन्त्रीलाई काम गर्न नदिएको भन्ने हुन्छ। के हो त, उहाँले जनताका कुरा सुन्ने माध्यम भनेको जनप्रतिनिधि होइन, सांसदहरू होइन, व्यवस्थापिका होइन, तपाईँ काम गर्ने हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ भनेपछि व्यवस्थापिका र जनप्रतिनिधिले, जनताका प्रतिनिधिले दिएका गुनासाहरू, आवाजहरू, सुझावहरू लिएर तपाईँ अगाडि बढ्नु न, त्यसले तपाईँलाई त फाइदै गर्छ,
1: फाइदा गर्दैन। उहाँले तोकेका मन्त्रीहरूले त त्यसको जवाब दिइरहनु भएको छ, कार्य सञ्चालन अगाडि बढ़िरहेको छ, होइन, विधेयकहरूमा छलफल भइरहेको छ, मेरै उपस्थिति किन चाहियो भन्ने रहेछ क्या उहाँको चाहिँ।
0: होइन, मन्त्रीले सबै गरेर हुन्छ भने प्रधानमन्त्री किन चाहियो, जबकि शासन सञ्चालनमा सबै कुरा मन्त्रीले गरे हुन्छ भने प्रधानमन्त्री किन चाहियो त। त्यसो
1: यतिसम्म सुन्नमा आएको छ कि अब त संसदमा,
0: हजुर,
1: यतिसम्म सुन्न आयो कि अब सम्बन्धित मन्त्रालयका सचिवहरूले जवाब दिनुहुन्छ अरे।
0: ठिक छ, उहाँले यो चाहिँ अब संसदलाई अपमान गरेको हो। संसदमा अपमान गर्नु भनेको जनमतको अपमान हो, जनमतको अपमान गरे बापतको प्रतिफल पनि पाइन्छ।
1: तपाईँहरूको माग एजेन्डा भनेको प्रधानमन्त्रीले आएर संसद फेस गर्नुपर्छ होइन?
0: होइन, संसदमा सधैँ आउनुपर्छ, दिनदिनै आउनुपर्छ भन्ने हाम्रो माग छैन। तपाईँहरू फेरि क्लियर हुँदा, संसदमा प्रधानमन्त्री दिनदिनै आउने पनि होइन, दिनदिनै बोल्ने पनि होइन, तर कानूनले जे व्यवस्था गरेका छ, हाम्रो नियमावलीले भन्छ महिनामा एकपटक आउनुपर्छ भन्छ, महिनामा एकपटक आएर उहाँले जवाफ दिनुपर्छ, कुनै वारिसले जवाफ दिएर हुन्न भनेका छ।
1: नआएको त
0: त्यो कुरा अनिवार्य हो, अहिलेसम्म त काटिया छैन, त्यो त उल्लङ्घन भयो नि त। नीति कार्यक्रम भनेको उहाँको कार्यक्रम हो, नीति कार्यक्रममा आउनुपर्छ भने हो, हामीले दिनदिनै आउनुपर्छ भनेको छ र नियमावलीमा जे व्यवस्था गरेका छ, महिनामा एकपटक हरेक महिनाको अघिल्लो साता आएर

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
3: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
13: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
12: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
14: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।
15: रेडियो दिदी बहिनी 95.2 MHz।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
4: यही जेठ 9 गते शनिबार
3: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने हात गोडा पोल्ने झमझमाउने भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने घाउ चोट निको हुन बढी समय लाग्ने महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने उमेर अनुसार बच्चाको हाइट कम भएको शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होल बडी चेकअप मधुमेह परीक्षण HbA1c जाँच लिपिड प्रोफाइल लेभर फंक्सनल टेस्ट युरिक एसिड बाथ टाइफाइड ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
8: बागलुङ मेडिकल हल बडगाउँ चौर कुस्मा पर्वत।
7: सम्पर्क नम्बर 067-420-227
8: 98-472-597
7: 98-511-9918।
8: याद गर्नुहोला डाक्टर आउने मिति
4: यही जेठ 9 गते शनिबार।
9: जसको नाम नै पर्याप्त छ
10: दिदी बहिनी
9: दिदी बहिनी
10: दिदी बहिनी
9: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
10: हामी गर्न सक्छौ
9: गर्न सक्छौ।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: California. Extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779 582780.
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम QGPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो दिदी बहिनी 95.2 MHz।

0: बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: यस्तो छ, अब अहिले कृषि पढ्ने विद्यार्थीहरू 2-4 वर्ष 4-5 वर्षभन्दा पहिला अहिले विद्यार्थी चाहिँ घटेको देखिन्छ। यसको कारण के छ भने नेपालमा कृषि, जब यो कृषि र वन विश्वविद्यालय बन्यो रामपुरमा होइन, र त्यसले चाहिँ विभिन्न चाहिँ उसले चाहिँ 7-8 आङ्गिक क्याम्पस खोल्यो वा अरू चाहिँ सम्बन्ध प्राप्त चाहिँ विभिन्न क्याम्पसहरू चाहिँ खोलिदियो प्राइभेट होइन, त्यसको अन्तर्गतमै। र अर्को चाहिँ के गर्यो भने टियुमा पनि दुईटा थियो, पहिला लमजुङमा थियो, अर्को चाहिँ यता पक्लियामा कृषि क्याम्पस थियो। जब उता विश्वविद्यालय बनिसकेपछि पछि चाहिँ यता खैरेनीमा चाहिँ रामपुर र उताबाट चितवनमा झापामाको चाहिँ गौरादहमा चाहिँ एउटा चाहिँ त्यहाँ क्याम्पस खोलियो। म समग्र जोड्न कहाँ खोजेँ भने विभिन्न देशभरिका सबै विश्वविद्यालयले कृषि पढाइन थाल्ने, काठमाडौँ होला, सुदूरपश्चिम होला, मध्यपश्चिम होला, मधेस होला होइन, यिनी विश्वविद्यालयले पनि कृषि पढाइ गर्ने, नयाँ विश्वविद्यालय खोलाइदिएछ त्यहाँ पनि कृषि क्याम्पसहरूबाट त्यहाँ पनि कृषि पढाइ हुने। त्यसले गर्दाखेरि के भइदियो भने क्याम्पसहरू धेरै भइदियो तर विद्यार्थीहरू कम भइदियो र उनीहरूको चाहिँ गुणस्तर, विशेष गरी टेक्नोलोजी, किसानलाई त्यो विद्यार्थीलाई चाहिँ उसले सिक्नुपर्ने त्यो जुन एग्रिकल्चर टेक्नोलोजी छ त्यो चाहिँ के भइदियो भने चाहिँ त्यहाँ राखेनौँ। यसले गर्दा म तपाईँलाई जोड्न खोजेको किन भन्दा चाहिँ अहिले कृषि विद्यार्थी पाउनु चाहिँ गाह्रो छ। हेर्नुहोस्, पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे पढ्थे, त्यसलाई चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन, अहिले विद्यार्थीहरूलाई 5-6 हजारजनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्नन्, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
2: यो भनेको कृषि विद्यार्थीको पनि समस्या,
1: कृषि क्षेत्रमा यो विद्यार्थीलाई चाहिँ भोलिका दिनमा जस्तै पहिला चाहिँ हाम्रो त्यो एग्रिकल्चर प्र्याक्टिस सुधार गर्नको लागि देशमै कृषिलाई चाहिँ पढेका चाहिँ विज्ञहरू चाहिन्छ। उनीहरूले पढेपछि मात्र यहाँको भूगोललाई सुहाउने तरिकाले बाहिरको प्र्याक्टिसहरू पढिसकेपछि मात्र हामीलाई चाहिँ नयाँ रिभोल्युसन, नयाँ चेन्ज ल्याउन, सस्टेनेबल प्लानिङ गर्न सक्छन्। तर हाम्रो के भइदियो भने जब कृषि पढ्ने विद्यार्थी नपाइसकेपछि अहिले के, अहिले एक त हाम्रो शैक्षिक गुणस्तर धेरै खस्किया छ। हेर्नुहोस्, विद्यार्थीको पहिलाको त्यो ट्यालेन्टेड विद्यार्थीहरू अहिलेमा धेरै कमजोर छ। त्यसमाथि उनीहरूले विभिन्न विश्वविद्यालयहरूमा चाहिँ तपाईँको गएर यो कृषि चाहिँ किताब विज्ञान गर्ने प्र्याक्टिकल नलेज चाहिँ नगरिँदाखेरि चाहिँ के भइरहेछ भने यो कृषि पढेको चाहिँ त्यति धेरै व्यावहारिक रूपमा नेपाललाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ अहिले प्रभाव पार्ला जस्तो देखिन्न।
2: कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी यो कुराकानी जोडिरहेका छौं। विशेष गरी हामीले कृषिका चाहिँ कुरा गर्छौं, कृषि शिक्षा पनि भनेर भन्छौं, यो तपाईँको विचारमा कृषि शिक्षा के हो, कस्तो विषय हो त?
1: म तपाईँलाई के भन्छु भने कृषि शिक्षा भनेको यो कृषिका किसानहरूसँग जोडिएर होइन, त्यो किसानलाई चाहिँ तपाईँको किसानसँग फ्रेन्डसिप गरेर, जब आफूले चाहिँ एउटा किसानको चाहिँ कृषि नलेज पढ्ने भयो होइन, किसानलाई चाहिँ कुन लाउँदा राम्रो हुन्छ, किसानलाई कहिले परिवर्तन गर्न सकिन्छ, किसानलाई कसरी सुखी बनाउन सकिन्छ, किसानलाई कसरी चाहिँ तपाईँको उनीहरूले सस्टेनेबल उनीहरूलाई गर्न सकिन्छ, उनीहरूको चाहिँ घरबार चाहिँ कसरी सुधार गर्न सकिन्छ, उनीहरूको जीवनस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले चाहिँ हामी त्यहाँ जोड्ने हो होइन। देशलाई कसरी चाहिँ समुन्नतिर गर्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले दिने
2: हो, माध्यम पनि कृषि नै,
1: कृषि नै हो। मैले किन खोजेँ भन्दा चाहिँ कृषि शिक्षा जब हामी चाहिँ आज तपाईँले हेर्नु न, हामीले चाहिँ तरकारीको समस्याहरू होला होइन, जस्तै काठमाडौँमा वा विभिन्न क्षेत्रमा चाहिँ हामीले खाने हरेक कुराहरू चाहिँ के छ भने त्यो कृषिसँग जोडिएको छ। हाम्रो डेली लाइफ नै के छ, कृषिसँग जोडिएको छ। त्यसर्थ कृषि शिक्षाले के गर्छ भने किसानलाई चाहिँ अपग्रेड गर्ने काम गर्छ होइन। हामीले पढेको जुन कृषि शिक्षाले पढेको कुराहरू हामी चाहिँ एउटा एउटा कृषि चाहिँ विद्यार्थी, कृषि विज्ञहरूले के गर्न सक्यो भने किसानसँग जोडिएर काम गर्ने हो, किसानका सुधारका लागि काम गर्ने हो, किसानको जीवनस्तरमा लैजा भने चाहिँ सुधारका लागि चाहिँ उनीहरूलाई अपग्रेड गर्नको लागि हामीले काम गर्नलाई चाहिँ कृषि शिक्षाको भ्यालु छ, यसको महत्व छ, यसको आवश्यकता पनि छ।
2: हामी कहाँ कृषि शिक्षाको चाहिँ महत्व छ र आवश्यकता पनि छ। तपाईँले रामपुरमा पढ्नुभयो, घर चाहिँ मुगु कर्णाली प्रदेश भनेर यसअघि चाहिँ जोड्नुभयो। जब अब अहिले चाहिँ कक्षा 12 हामी प्लस टू भन्छौं, कतिपयले चाहिँ अब प्लस टू सक्दै हुनुहुन्छ, नतिजा आउँदैछ, विगत चैत वैशाखमा चाहिँ भएको परीक्षाको पनि, उहाँहरूले कतिपयलाई चासो लाग्ला, म चाहिँ कृषि शिक्षा रोज्छु, पढ्छु, खोज्छु, पढ्ने तयारी गर्छु भनेर, उहाँहरूले यो क्षेत्रमा आउँदै गर्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउनु पर्ला जस्तो लाग्छ त?
1: यसो हेर्नुहोस्, म तपाईँहरू जति विद्यार्थीहरू आउनुहुन्छ भाइ बहिनीहरूलाई, तपाईँहरूलाई कृषि शिक्षा चाहिँ पढ्न आवश्यकता छ, किनकि हाम्रो माटोसँग जोडिने हो। हेर्नुहोस्, कृषि भनेको कि माटो, हामी लाइफलाई, हाम्रो लाइफलाई सस्टेनेबल बनाउनको लागि, दिगो बनाउनको लागि, हामी लङ टर्म बाँच्नको लागि हाम्रो माटो चाहिँ के हुनुपर्छ भने चाहिँ शुद्ध हुनुपर्छ। माटो चाहिँ हाम्रो चाहिँ के हुनुपर्ने, बिग्रिन भएन होइन। जब हाम्रो माटो चाहिँ बिग्रियो भने हाम्रो लाइफ नै सकिन्छ, ध्वस्त हुन्छ हो। मैले चाहिँ कृपया विद्यार्थीले के भन्छु, तपाईँ हामीले अब चाहिँ पढेर विद्यार्थीले कृषि नेपाल चाहिँ एउटा कृषि प्रधान देश हो, यहाँ हामीसँग 80% मान्छेहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ त्यो कृषिलाई नै तपाईँको उनीहरू चाहिँ आफ्नो चाहिँ लाइफ भनेर लाइफ नै मानेर उनीहरू चाहिँ प्रोडक्सन गरिरहेका छन्, काम गरिरहेका छन्, यो पेसा भन्छन्। तपाईँहरूले अन्य सेक्टर भन्दा कृषि सेक्टर किन अपग्रेड छ अब्बल छ भन्दाखेरि चाहिँ कृषि किसान हाम्रो देशमा चाहिँ किसानहरू धेरै छन्, किसानहरूको समस्या जहाँको त्यही छ, किसानहरूको जीवनशैली सुधार भएको छैन, हाम्रो पहाडी गाउँहरूमा चाहिँ अलिकति जग्गा बाँझो रहेको छ। यसलाई रोक्नको लागि पनि तपाईँहरू अरू सेक्टर जस्तै इन्जिनियर होला वा चाहिँ डक्टरी होला अरू पेसा होला त्योभन्दा पनि कृषि किन पढाउँ भन्दाखेरि चाहिँ हाम्रो नेपाललाई रहनको लागि, नेपालमा बाँच्नको लागि, नेपाललाई सहयोग गर्नको लागि, हाम्रो गाउँपाखामा बाँझाहरू चाहिँ गाउँपाखाहरू चाहिँ बाँझ नहुन् भन्नको लागि पनि तपाईँहरूले के कृषि पेसा रोज्न पर्यो। त्यसको लागि तपाईँहरूले के गर्नु पर्यो भने अर्को कुरा के छ भने यो किसान कृषि शिक्षा भनेको यस्तो सब्जेक्ट हो कि यहाँ प्र्याक्टिकल पनि हुन्छ, बढी थ्योरी भन्दा हामीसँग प्र्याक्टिकल हुन्छ रहेछ, किनकि प्र्याक्टिकल नलेज नै हो नि त। किसान भनेको त कृषि भनेको त तपाईँको गएर चाहिँ जमिनमा उब्जाउ गर्ने हो, उत्पादन गर्ने हो, त्यहाँ चाहिँ तपाईँको नयाँ चाहिँ टेस्टिङ गर्ने हो होइन, उसले चाहिँ तपाईँको गएर चाहिँ नयाँ चाहिँ भेराइटीहरू चाहिँ निकाल्ने हो होइन, परीक्षण गर्ने हो। त्यसरी त्यस कारणले गर्दा म तपाईँलाई विद्यार्थीलाई के भन्छु भने कृषि पेसाले तपाईँ रोज्नुहोस्। हामीले चाहिँ के गर्न सकिन्छ यो देशलाई हामीले चाहिँ एउटा मात्र अगाडि बढ्न सकिने ठाउँ भनेको कृषि हो, किनकि हाम्रो के छ भने हामीले जस्तै मैले तपाईँलाई के भन्छु जुम्लामा चाहिँ मार्सी धान फल्छ, त्यो मार्सी धान तपाईँको गएर इन्डियामा फल्दैन, अरू देशमा कहीँ पनि फल्दैन, हाम्रो ठाउँमा फल्छ। हामी के छ भने हाम्रो चाहिँ यो हाम्रो चाहिँ यो चाहिँ वातावरणले गर्दाखेरि हाम्रो क्लाइमेटले पनि हामीले सुइटेबल छ। हामीले चाहिँ माथिल्लो हाम्रो लेक एरियामा 3500-4000 वा चाहिँ मिटाई उचाइमा 3000-भन्दा माथि 2500-भन्दा माथि उचाइमा हामीले चाहिँ राम्रो चाहिँ एप्पल फार्मिङहरू गर्न सकिन्छ, वालनट फार्मिङ गर्न सकिन्छ, विभिन्न हामीसम्म तपाईँले कडालीको भएको कारण त के भने अझै कडालीमा तपाईँ के छ भने धेरै धेरैभन्दा धेरै जडीबुटीको सम्भावना छ, यो अरू देशमा छैन कि हाम्रो यो बायोडाइभर्सिटी। त्यस कारणले गर्दाखेरि कृषि भनेको चाहिँ एउटा तपाईँहरूलाई आवश्यकता हो, यो चाहिँ आवश्यकता पनि छ। त्यसर्थ विद्यार्थीलाई म के भन्न चाहन्छु भने सजिलो पनि छ यो विषय, पढ्नलाई गाह्रो पनि छैन। तपाईँ हामी सबै किसानको छोरो, हाम्रो बुवा हजुरबुवाहरू किसानमा हुनुहुन्थ्यो, हाम्रो चाहिँ अहिले पनि त्यो कारणले गर्दाखेरि अहिले पनि हाम्रो गाउँपाखाहरू चाहिँ बाँझा रहेका छन्, हाम्रो किसानहरू जहाँको त्यही छ, सुधार भएको छैन। यसलाई डेभलप गर्न लागि यसको चाहिँ चेन्ज गर्नको लागि कृषि शिक्षा विशेष गरी साइन्स पनि पर्छ कि, यसमा कृषि साइन्स पनि भन्छ कि, यो तपाईँको कृषि विज्ञान पनि भन्छ कि। त्यसर्थ यो सब्जेक्ट पढ्नलाई चाहिँ आवश्यकता छ, तपाईँ रोज्नुहोस्, आउनुहोस्, राम्रो पनि छ, यसको भविष्य पनि छ भन्न चाहन्छु।
2: भविष्य छ, उसो भए त घाम पानीमा भिज्ने, खेतबारीमा रमाउने, माटोको सुगन्ध लिन जसले चाहिँ सक्दैन, चाहना राख्दैन, कृषि पढ्ने चासो मात्रै राखेर पुगेन उसो भए।
1: यसो छ, कृषि भन्ने बित्तिकै हामीले चाहिँ धेरैको विद्यार्थी के छ भने कृषि भन्ने बित्तिकै माटोमा काम गर्ने भन्ने बुझाइ छ धेरै जस्तो विद्यार्थीहरू। ए म माटोमा यत्रो पढेँ मैले, साइन्स पढेँ होइन, विशेष गरी यो पढ्नलाई साइन्स पढ्नु पर्यो वा त्यसरी रोज्नु पर्यो, यत्रो पढ्यो अब भोलिको चाहिँ माटोमा के काम गर्ने, त्यो गोबरमा किन काम गर्ने भन्ने चाहिँ भर्खरका विद्यार्थीलाई हुनसक्छ, सहरमा हुर्केका विद्यार्थीलाई यो समस्या हो। तर हामीले के सोच्नुपर्छ भने कृषि भन्ने बित्तिकै हामी माटोमै काम गर्नुपर्छ भन्ने छैन, हामीसँग भोलि चाहिँ भोलि पढ्दै गर्दाखेरि विभिन्न सेक्टरहरू हुन्छन् होइन, विभिन्न आफ्नो डिपार्टमेन्टहरू हुन्छ होइन, हामीले किरामा काम गर्न सकिन्छ होइन, जस्तै प्याथोलोजी सेक्टरहरू हुन्छ वा चाहिँ यतापट्टि चाहिँ सोइललाई माटोमा माटो टेस्टिङ गर्नु सकिन्छ, अब एग्रोनोमी हर्टिकल्चरले प्रोडक्सनहरू गर्न सकिएला। तर हामीले के बुझ्नु पर्नेछ भने हामी लङ टर्म बाँच्नको लागि मैले अघि जोडेँ होइन, हामी लङ टर्म बाँच्नको लागि हाम्रो माटोलाई सुधार गर्नुपर्नेछ। हामी त्यसलाई गर्दाखेरि के भने अहिलेको विद्यार्थीलाई कृषि भन्ने बित्तिकै हाम्रो पनि साथीहरू थिए, कतिपय साथीहरू के थियो भने सहरमा हुर्केको,
2: हेर्नुहोस्
1: अझै पनि सहरमा हुर्केका विद्यार्थी के छ भने कृषि भन्ने त्यो माटो छुनै नजाने, हेर्नुहोस् प्र्याक्टिकल हुन्छ, माटो छुन चाहिँ डराइरहेका हुन्छन् हो। यसलाई चाहिँ हामी के सोच्नु पर्यो भने हामी चाहिँ प्र्याक्टिस जस्तै के भने नेपालीहरू यहाँ चाहिँ हामीले सानो काम पऱ्यो, हामीले हिचकिच्याउँछन् बाहिर गएर चाहिँ वासरुमहरूमा, त्यहाँ बाथरुमहरूमा मजाले सफा गर्ने काम गर्ने गरिरहेका हुन्छन् नेपालीहरू, राम्रो आमदानी गर्न खोजिरहेका छन् हो। हाम्रो देशमा के छ भने हामीले किसानलाई चाहिँ हाम्रो चाहिँ माटोलाई चाहिँ हामीले अपग्रेड गर्यौँ, हामीले राम्रो चाहिँ नयाँ चाहिँ किसिमका भेराइटीहरू लगायौँ, नयाँ चाहिँ हामीले चाहिँ काम गर्यौँ, युनिक कामहरू गर्यौँ, जसले गर्दा विश्व अर्थतन्त्रलाई चाहिँ अब्बल बनाउन खालि हामी चाहिँ नयाँ चाहिँ किसिमको चाहिँ कृषि गर्यौँ भने चाहिँ हामीले इन्कम चाहिँ राम्रो गर्न सकिन्छ। हाम्रो अन्तिममा जोडिने भनेको के हो भनेपछि हामीले पैसासँग जोडिन्यौँ, हाम्रो चाहिँ उत्पादनलाई पैसासँग जोडिन्यौँ। त्यसर्थ मैले के गर्नु जोड्यो भन्दा चाहिँ किसान भइसक्यो, हामी एउटा किसानको छोरो, हाम्रो देशमा चाहिँ 80% 85% मान्छेहरू चाहिँ कृषिमा आबद्ध छन्, तिनी मान्छेहरूको चाहिँ दुःख पसिनालाई हामीले ख्याल गर्नुपर्छ। हामीले माटो विद्यार्थी चाहिँ माटोसँग डराउनु हुन्न, माटो भनेको त हाम्रो चाहिँ एउटा चाहिँ तपाईँहरूले मैले अघि नै जोडे जस्तै लाइफ नै हो। त्यस कारणले गर्दा म विद्यार्थी के चाहन्छु भने माटो छुनुपर्छ, माटोलाई पूजा गर्नुपर्छ, माटोलाई माया गर्नुपर्छ, यही माटोमा चाहिँ सुन उत्पादन गर्नुपर्छ। त्यसर्थ तपाईँहरू कृषि रोज्नुहोस् भन्न चाहन्छु।
2: भनेको खानाका लागि चाहिँ खेतीपाती नगरिकन विकल्प छैन, र खेतीपातीका लागि माटो हामी त्यससँग चाहिँ रमाउन, खेल्न, त्यसैमा चाहिँ हुर्किन, त्यसमा चाहिँ अनुसन्धान गर्न चाहिँ सक्नुपर्छ भन्ने सार रह्यो। कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि भने जस्तै कृषि पढ्ने र यसैबाट चाहिँ विज्ञता हासिल गर्ने चाहिँ कुरा रह्यो तपाईँको। हामी यो कुराकानी जोड्दै गर्दाखेरि 25-26 वर्ष उमेर तपाईँ चाहिँ अहिले एमएससी मास्टर्स गर्दै हुनुहुन्छ। यो कृषि पढ्दै गर्दाखेरि उमेर कति चाहिँ परसम्म चाहिँ पढाइ गर्नुपर्ने हो, त्यसपछिको गन्तव्य कसरी हामी चाहिँ माटोमा कृषिमा लाग्न सक्ने हुन्छ त? एउटा
1: मैले अहिले जस्तै हामीले कि हाम्रो चाहिँ सबैभन्दा नराम्रो पक्ष के छ भने हाम्रो विद्यार्थीहरू जब चाहिँ अहिले चाहिँ के छ भने 9 नै कृषि पढाइ सुरु गरेर आउँछ, धेरै 9-12 गरेर आउँछ। सिटिबिडीको कोर्स 3 वर्षीय कोर्सहरू हुन्छ र अरूको 12 पास गरिसकेपछि चाहिँ यो साइन्स चाहिँ बायोलोजी पढेका साथीहरूले चाहिँ विद्यार्थीहरूले चाहिँ के पढ्न पाउँछन् भने कृषि चाहिँ विज्ञान पढ्न पाउँछन् होइन, उनीहरूले चुज गर्न पाउँछन्। त्यो चाहिँ नेपालमा 4 वर्षको चाहिँ ब्याचलर हुन्छ, त्यसले गर्दा 16 वर्षमा उसले चाहिँ एसएलसी गर्यो, एससी गर्यो, 18 वर्ष जति उमेरमा उसले चाहिँ 12 पास गर्ला र तपाईँको 4 वर्ष लगभग 4.5-5 वर्ष गर्दाखेरि तपाईँको कृषि पढ्दै गर्दाखेरि 22-23 वर्षमा उसले चाहिँ ब्याचलर चाहिँ सघाउँछ होइन, बिएससी सघाउँछ। अब एमएससी गर्ने हो भने त 25 वर्षमा लगभग मान्छेले चाहिँ मास्टर्स नेपालमा सघाउँछ। मैले किन जोड्न खोजेँ भने पढाइले हाम्रोमा के भइदियो भने जस्तै म अहिले पनि के छ भने पढाइ मात्र छ तर हामीले गर्नुपर्ने के भने जस्तै म इजरायललाई जोडेँ होइन, इजरायलले के गरिरहेको छ भने लर्न इन अन कार्यक्रमहरू चलिरहेको हुन्छ। हामीले गर्नुपर्ने के भने
2: पढ्दै कमाउँदै भन्न खोज्नुभयो,
1: त्यो चाहिँ किन गर्ने भने 9-9 यदि कुनै पनि विद्यार्थी चाहिँ कृषि पढिरहेको छ भने त्यो 9-12 पढ्ने त्यो 4 वर्ष पढ्ने विद्यार्थीलाई हामी के गर्नुपर्छ भने लर्न इन अनसँग जोड्दिने कि उसले चाहिँ पढे सानो उमेरदेखि 9 क्लासदेखि नै उसले नयाँ आइडियाहरू आउँछ, उसले कति फाइदा हुँदो रहेछ, कस्तो उदाहरण लगाउँदा चाहिँ ठिक हुँदो रहेछ, हाम्रो क्लाइमेट कुन सुइटेबल रहेछ, के गर्दाखेरि चाहिँ ठिक रहेछ भन्ने कुरा जब उसले 9-12 जान थाल्छ भने उसले चाहिँ उसलाई चाहिँ एउटा प्रेरणा हुन्छ कि उसले नयाँ चाहिँ सस्टेनेबल उसले प्लानिङ सोच्छ, मैले कृषि नै मेरो चाहिँ मैले चाहिँ मेरो चाहिँ भविष्य हो, मैले यो गर्नुपर्छ, यसरी चाहिँ चेन्ज गर्न सकिन्छ, किसानलाई यो समस्या रहेछ भन्ने कुरा उसले चाहिँ अध्ययन गर्न पाउँछ उसको, किनकि पारिवारिक टेन्सन हुन्न त्यो समयमा। त्यस कारणले गर्दा मैले जोड्न खोजेको के भने ब्याचलर पनि नेपालमा के छ भने धेरै नेपालमा चाहिँ ब्याचलर पढाउने ठाउँहरू छ। मैले कहाँनिर चाहिँ सुदूरपश्चिम विश्वविद्यालयले वा चाहिँ रामपुरको हाम्रो या कृषि र वन विश्वविद्यालय के सञ्चालन गरिरहेको छ, लर्न एन्ड अन कार्यक्रम पनि सञ्चालन गरिरहेको
2: छ भनेको सञ्चालनमा पनि छन् यस्ता कुराहरू
1: यस्तो भइरहेको छ। किन भन्दाखेरि मैले तपाईँ जोड्न खोजेँ भने जस्तै अहिले अगाडि हाम्रो विद्यार्थीहरू इजरायल पठाउँथ्यो नेपालले, अहिले पनि पठाइरहेको छ। हामीले चाहिँ के भने नेपालमा 3 वर्ष चाहिँ एग्रिकल्चर पढ्ने, बाँकी रहेको 1 वर्ष चाहिँ उसले इजरायलमा गएर पठाइदिने, उसले त्यहाँ गएर चाहिँ 20-25 लाख पैसा पनि कमाउँछ, त्यहाँ उसले हप्ताको 1 दिन पढ्न नि पर्छ र हप्ताको 5 दिन उसले के गर्छ भने कृषिको काम गर्छ र सिकेर आउँछ। त्यो सिकेको कामलाई नेपालमा अरूले 11 महिना जति उदेखि त्यहाँ सिकेको कामलाई नेपालमा अरू चाहिँ व्यावहारिक चाहिँ उसले उतार्छ र त्यहाँको टेक्नोलोजी उसले चाहिँ सिक्छ, त्यसले नेपालमा आएर चाहिँ त्यसलाई के गर्छ त्यसलाई चाहिँ युटिलाइज गर्छ, त्यसलाई चाहिँ यहाँ चाहिँ यहाँ आएर चाहिँ त्यो चाहिँ यथार्थ रूपमा प्रयोग गर्छ भन्ने तरिकाले चाहिँ नेपालमा धेरै विश्वविद्यालय त्यो पनि सञ्चालन गरिरहेका छन्, अझै पनि छ। जस्तै यो याफ्यूले पनि मजाले धेरै ठाउँमा चाहिँ त्यो कार्यक्रम गरिरहेको छ। हामीले चाहिँ गर्नुपर्ने सरकारको नयाँ प्लानिङ भिजन पनि के हुनुपर्छ भने अबको सरकारले मैले कृषिसँग मात्र जोडेँ, अन्य सब विषयमा पनि विद्यार्थीहरूलाई चाहिँ सानैदेखि 10-12 कक्षा पढ्दै गर्दाखेरि कृषिमा होला अन्य सेक्टरमा होला ब्याचलर पढ्दै गर्दाखेरि उसलाई पारिवारिक उसलाई पैसाको चाहिँ टेन्सन नहोस् कि, जस्तै एउटा विद्यार्थीलाई कृषि पढ्नको लागि 4-5 लाख रुपियाँ क्याम्पस तिर्न पर्ला, खानालाई बस्नलाई समस्या होला, त्यो पैसा चाहिँ सरकारले हामी के गर्नुपर्ने के छ भने अबदेखि हामीसँग चाहिँ नेपालमा धेरै किसान छ, जहाँ गए पनि किसानहरू, काठमाडौँमा पनि किसानहरू छन् यहाँ चाहिँ किर्तिपुर एरियामा होला, टोखा एरियामा होला, लेले एरियामा होला, यहाँ हामी धेरै किसानहरू चाहिँ उत्पादन गरिरहेका छन्। हामीले गर्नुपर्ने के छ भने जहाँ कृषि पेसा पढाइ हुन्छ, प्लस टू पढाइ हुन्छ, 3 वर्षको होला, सिटिबिडी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बिएससी होला, एमएससी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोडिदिनुपर्नेछ। यदि एउटा विद्यार्थी पढ्दैछ उसले किसानसँग जोडिएको छ र उसले चाहिँ पैसा पनि अर्निङ गर्छ, त्यो किसानसँग उसले चाहिँ उत्पादन पनि सिकाउँछ, उसले त्यहाँबाट फाइदा भएको उसले पनि त्यहाँ सेयरिङ गर्छ। हामीले गर्नुपर्ने के छ भने हामीले एउटा कृषि पढ्ने विद्यार्थीले हामीले किसानसँग चाहिँ टचअप गर्नुपर्नेछ। जब उसले किसानसँग चाहिँ टचअप हुन्छ उसले चाहिँ दिन उत्पादन गर्छ, नयाँ टेक्नोलोजी युटिलाइज गर्छ, ज्ञान दिन्छ, सिकाउँछ, त्यहाँ डिजिटल इन्सेक्ट पेस्टको कुराहरू सिकाउँछ, क्लाइमेट चेन्ज भेराइटीहरू दिन्छ, नयाँ भेराइटीहरू चाहिँ उसलाई चाहिँ नयाँ चाहिँ त्यो चाहिँ तपाईँको घर बालीलाई चाहिँ अल्टरनेटिभ चाहिँ कुन बाली लाउँदा ठिक होला होइन। हाम्रो चाहिँ के छ भने एउटै बाली रेगुलर लाउने प्र्याक्टिस छ, यसलाई सुधार्दाखेरि चाहिँ हाम्रो चाहिँ मलहरू त्यो माटोको चाहिँ उर्वरा शक्तिमा चाहिँ कसरी चाहिँ उत्पादन के प्रयोग गर्न सकिन्छ, अलिक बदल्न सकिन्छ। जस्तै के गर्न सकिन्छ भने गहुँ लगाइसकेपछि वा धान लगाइसकेपछि हामीले चाहिँ दालहरू लगायौँ भने चाहिँ त्यो दलहनबाट हामी चाहिँ त्यहाँ के हुन्छ भने चाहिँ त्यहाँबाट चाहिँ हामीले चाहिँ राम्रो चाहिँ नाइट्रोजन कन्टेन्ट हाई चाहिँ हुन्छ, त्यसले गर्दा के उत्पादन पनि राम्रो हुन्छ धानहरू। हो यो कुरा चाहिँ कृषि पढेको चाहिँ त्यो विज्ञले चाहिँ सिकाउँछ। मैले जोड्न खोजेँ अन्तिममा भन्दा के गर्न खोजेँ भने हामीले चाहिँ अब गर्नुपर्ने पढ्दै कमाउँदै र अर्को चाहिँ 1 विद्यार्थी 5 किसान वा 1 विद्यार्थी 10 किसान त्यसरी गऱ्यौँ भने चाहिँ हाम्रा किसानलाई नै फाइदा भयो र विद्यार्थी पनि के भयो भने प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि। मैले किन जोड्न खोजेँ भने नेपालमा प्र्याक्टिकल नलेज कृषि विद्यार्थीमा छैन, यो चाहिँ सरकारले नीति पनि गरेको छैन, प्र्याक्टिस पनि छैन, त्यस कारणले पनि जोडेँ मैले।
2: किसानसँग जोडिनुपर्छ, कृषिका चाहिँ विश्वविद्यालय, त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू तपाईँले जोड्न खोज्नुभयो। एकजना विद्यार्थी 8-10 जना किसानसँग चाहिँ जोडिनियो भने यसले चाहिँ हाम्रो व्यावहारिकतामा पनि फरक पार्छ र भोलिको कृषि क्षेत्रको लागि पनि फरक पार्छ भनेर जोड्न खोज्नुभयो।
1: पछिलाई बढाउँदै गर्दा हामीले 50-100 जना गर्न सकियो। त्यो पछि उसलाई एउटा एरियामा एउटा गाउँ नै एउटा कृषि विज्ञले चाहिँ एउटा पढ्दै गरेको विद्यार्थी धान्न सक्छ। त्यसले गर्दाखेरि के हुन्छ, त्यहाँ सुधार हुने भयो, राम्रो प्र्याक्टिस हुने भयो, हाम्रो चाहिँ त्यहाँ माटोको उर्वरा शक्ति राम्रो बलियो हुने भयो। यसले गर्दाखेरि के हुन्छ भने हाम्रो नेपालको लागि चाहिँ अलिक थोरै हामी जस्ता गरिब देशहरूलाई, हाम्रो जस्तो यो विकासोन्मुख देशहरूलाई चाहिँ सुधार हुन सकिन्छ।
2: यो भनेको कृषिका विद्यार्थीले राखेको चाहना हो अथवा अहिलेको युवा वर्गले पनि यस्तै चाहना खोजिरहेको छ? कृषिमा के छ,
1: यस्तो छ, मैले किन जोड्न खोजेँ भने विदेशमा पनि अन्य देशहरूमा पनि के गरिरहेको छ भने हप्ताको चाहिँ उनीहरूले चाहिँ 20-22 घण्टा काम गर्न दिने होइन, र अर्को चाहिँ के गर्ने चाहिँ उनीहरूले चाहिँ पढ्दै उनीहरूले चाहिँ कमाउँदै पनि प्र्याक्टिसहरू गर्ने होइन। मैले अघि चाहिँ एउटा इजरायल
2: जोड्नु
1: अमेरिकामा छ होइन, इटलीमा छ होइन, अब यो यिनी देशहरूमा के छ भने किसान पढ्दै कमाउँदै गर्ने चाहिँ एउटा नीति पनि छ र उनीहरू किसानसँग जोडेर काम गर्ने छ। मैले यो सबै किन भनिरहेको छु भने हामी चाहिँ के छ भने किसान हामीसँग धेरै छन्। हेर्नुहोस् किसान जस्तै अहिले चाहिँ के भइरह्यो भने किसान गाउँका किसानहरू के भयो छोड्न थाले, त्यहाँ उनीहरू के समस्या भने बाँदरहरू आतंक भयो होइन, उनीहरूलाई के भयो भने तपाईँको गएर यो चाहिँ ट्रेडिसनल प्र्याक्टिस भयो, नयाँ
2: न्यूनतम आधारभूत आवश्यकता पनि छैन
1: त्यो, उनीहरूले चाहिँ आफ्नो लाइफ नै सस्टेन गर्न गाह्रो भयो। त्यसको लागि के भने हाम्रो गाउँ पाखाहरू चाहिँ बाँझो भयो हो, यसलाई रोक्नको लागि पनि के गर्न सक्नुपर्छ सरकारको नीति। मैले चाहिँ विद्यार्थी चाहने भए नचाहिने आफ्नामा छ, तर सरकारले नीति पोलिसी लेभलमा काम गरिदियो भने चाहिँ यो नगरपालिकाहरूले वा म्युनिसिपालिटीले आफ्नो पोलिसी चेन्ज गर्न पर्यो, प्रदेश सरकारले पोलिसी बनाउनु पर्यो, हाम्रो फेडरल गभर्मेन्टले तिनवटा गभर्मेन्टको एउटा कोलाबोरेसनमा यो एकछिनले स्टाब्लिस गर्यो भने चाहिँ एउटा विद्यार्थीलाई फाइदा भयो। मैले किन म आफूले नै फिल गरेको चाहिँ यो चाहिँ
2: तपाईँको भोगाईसहितको
1: मैले हामीसँग साथीहरू सेयरिङ गरेको कुराको हिसाबले पनि मैले कुरा चाहिँ भन्दै गर्छु। म किनकि पढ्दै गरेको छु, पढ्दै मैले त्यहाँ के समस्या छ भने मैले आँखा देखेको छु।
2: भनेपछि अरूका लागि र आउँदो विद्यार्थी आउँदो पुस्ताको चाहिँ विद्यार्थीका लागि पनि यो मार्गदर्शन हुन सक्छ भनेर हामीले बुझौं। कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पढ्ने अनि पलायन हुने जुन अहिलेको समस्या छ नि, यो कहाँनिर जोडिएको छ यो समस्या चाहिँ?
1: यसो छ, पक्कै पनि अझै पनि हाम्रोसँग धेरै विद्यार्थीहरू कृषि पढे, जस्तो मानव ब्याचलर गरे होइन, उनीहरूले मास्टर्स गरे, उनीहरूले नेपालमा केही समय 1-2 वर्ष केही गर्छु कि भनेर यताउता लोकस्यायो होला वा अन्य साउँहरू पनि घुमे होइन, तपाईँको लगानी गरौँ कि भनेर कतै लगानी पनि गर्न खोजे। तर हामीसँग के छ भने चाहिँ लगानी चाहिँ हामीले चाहिँ रिटर्न निस्किन सक्दैन, किनकि हाम्रो के छ भने उत्पादन हाम्रो चाहिँ महँगो छ। हेर्नुहोस् हामीले जब चाहिँ त्यो चाहिँ सुरुको हामीले चाहिँ कुनै पनि बालीहरू उत्पादन गर्नु पर्यो भने त्यो सुरुमै त्यो स्टार्टअप चाहिँ हाम्रो चाहिँ त्यो उत्पादनको लागि लाग्ने लागत नै हाम्रो के छ भने त्यो चाहिँ धेरै नै छ। हेर्नुहोस् महँगो कस्ट चाहिँ हाम्रो बढी छ, एउटा त्यो भयो। अर्को रिस्क छ, हेर्नुहोस् यहाँ किन देख्छ भने हामीसँग नयाँ क्लाइमेट चेन्ज एडप्टेसन हाम्रो चाहिँ टेक्नोलोजीहरू आएका छैनन्, भेराइटीहरू आएका छैनन् होइन, अलिक बढी अध्ययन पनि भएको छैन होइन, रिसर्चहरू चाहिँ हामी लिमिटेड छैन। यो कारणले गर्दाखेरि के भन्छ भने त्यो एउटा चाहिँ लगाइसकेपछि भोलिका दिनमा चाहिँ मैले चाहिँ सेक्योर हुन्छ भन्ने कुरा छैन। अर्को के छैन भने चाहिँ यो म तपाईँलाई करार खेती भन्ने हुन्छ कि, यो करार खेती भनेको कस्तो भन्दाखेरि चाहिँ किसानलाई चाहिँ यदि लगाउँदैछ भने कुनै पनि संस्था होला वा सरकारले होला ल तपाईँ पहिले नै पैसा दिने, लगानी गरिदिने, त यति पैसा चाहिँ लगा होइन, यति पैसा दिन्छु, त्यो उत्पादन सबै दिन्छु, त्यो चाहिँ उत्पादन भएको कुरालाई चाहिँ मैले मार्केटिङ पनि गरिदिन्छु, त्यस कारण त उत्पादन कस्ट पनि दिन्छु र मार्केटिङ पनि गरिदिन्छु, बेच्दिन्छु र रिटर्न चाहिँ तलिकमा भन्दै चाहिएको चाहिँ नेपाललाई करार खेती पनि त्यो छैन है, वा चाहिँ सहकारी खेतीहरूको अवधारणा त्यति हाम्रो बाहिर चल्न सकेको छैन, कृषि वन खेतीको अवधारणा त्यति चल्न सकेको छैन। मैले किन जोडेँ भन्दाखेरि चाहिँ कृषि पढेको विद्यार्थीलाई चाहिँ हो नयाँ चाहिँ जस्तै म एउटा कृषि पढेको छु, मेरो घर कर्णाली हो, मैले के गर्न खोजिरहेको छु भने त्यो मेरा चाहिँ गाउँमा मेरो ठुलो जग्गाहरू छ, अहिले पनि के छ भने बाँझो अवस्थामा छ, म त्यो जग्गालाई चाहिँ मैले के गर्न सक्छु भने मैले ठुलो एमाउन्टमा मैले स्याउटे लगाउन खोजिरहेको छु होइन, तर मसँग के छ पैसा कमजोरी छ होइन, म किनकि मेरो चाहिँ म गाउँको मान्छे भएँ,
2: लगानी अभाव छ,
1: लगानी अभाव छ, अब मलाई चाहने विद्यार्थीले होइन मेरो शैक्षिक डकुमेन्टहरू छ त्यसलाई राखेर होइन शैक्षिक धितो होला होइन, त्यहाँ चाहिँ हामीले चाहिँ त्यो एटलिस्ट उनीहरूले चाहिँ सरकार लगानी पर्ने सरकार लगानी वा स्थानीय लगानी गरिदियो भने म पढेको विद्यार्थीलाई मैले चाहिँ माथिल्लो मुगु एरियामा वालनट होला स्याउ खेती होला म ठुलो मात्रा एरियामा चाहिँ मैले उत्पादन गर्न सकिन्छु, त्यहाँ मैले स्टार्ट पनि गरिदिन्छु। तर मैले गरेको कुरालाई चाहिँ क्या भयो के समस्या छ भन्दा चाहिँ बाँदर आतङ्क गाउँमा छ, अहिले चाहिँ संशोधन उठिरहेको छ, अन्य ठाउँमा उठिरहेको छ, त्यो बाँदर आतङ्कको विषयमा थोरै मैले यहाँ खोला उल्लेखको कुरा गर्न चाहन्छु
2: गाउँको चाहिँ
1: समस्या, किनकि अहिले चाहिँ हाम्रो उसमा नभए तापनि होइन, त्यो बाँदरमा के छ भने अहिले पनि हाम्रो नेपालमा चाहिँ कति छ भने लगभग 24-30% चाहिँ हाम्रो चाहिँ बाँदरले चाहिँ नेपालमा चाहिँ खेती गरेको छ हाम्रो उत्पादनमा होइन, हाम्रो पहाडमा किन गरिएको छ यो कारण के हो भनेर म तपाईँलाई भन्न चाहन्छु। यसको कारण के छ भने हाम्रो चाहिँ वन चाहिँ हाम्रो चाहिँ सकिँदै गएको छ, हाम्रो चाहिँ बस्तीहरू चाहिँ वन जङ्गलको नजिकै भयो एउटा त्यो कारण भयो, अर्को कारण के भने हाम्रो जग्गाहरू सबै मान्छेहरू चाहिँ छोड्न थाले हुन्छ, पहाड एरियामा चाहिँ बाँझो भयो, किनकि पहिला त्यहाँ किसानहरू हुन्थे, काम गर्थे, मुभमेन्ट हुन्थ्यो र त्यहाँ चाहिँ बाँदरहरू आउन पाउँदैन थियो र ऊ जङ्गलमा बास हुन्थ्यो। जब उत्पादन हामीले गर्न छोडे त्यसै बाँदरहरू चाहिँ गाउँको नजिक गाउँ आउन थाल्यो। हो त्यसले गर्दाखेरि चाहिँ के भइदियो भने बाँदरहरूको संख्या बढेको छ। यसले गर्दाखेरि गाउँमा चाहिँ ठुलो चाहिँ आतंक भइरहेको छ। यसको समस्या समाधानको लागि म विभिन्न देशमा भएको प्र्याक्टिस र नेपालले के गर्न सकिन्छ भने म भन्न चाहन्छु। जस्तै जापानले के गरेको छ भने त्यो इलेक्ट्रिक फेन्सिङ गरेको छ। कि इलेक्ट्रिक फेन्सिङ भनेको चाहिँ के भने उत्पादनको वरिपरि तपाईँको विद्युत लगाइदिने घेराबार गरिसकेपछि जान सकेन। यो चाहिँ जापानबाट त्यो काम गरिरहेको छ। अर्को चाहिँ जीपीएस ट्र्याकिङ, हरेक बाँदरको चाहिँ तपाईँको गएर कति कहाँ कहाँ गइरहेको छ त्यसको जीपीएस ट्र्याकिङ गर्दैन। र अरू के गरेको छ भने यो कमिटी मङ्की पोर्टल गरेर चाहिँ कमिटीमा चाहिँ उनीहरूको चाहिँ अवलोकन गर्ने, त्यसलाई चाहिँ कन्ट्रोल गर्ने काम गरेको छ। र अर्को चाहिँ के गरेको छ भने यो स्टरिलाइजेसन भनेको चाहिँ तपाईँको उनीहरूको चाहिँ कुराहरू चाहिँ जापानले चाहिँ राम्रो चाहिँ त्यो एउटा प्र्याक्टिस गरेको छ। छिमेकी राष्ट्र हाम्रो भारतले पनि त्यो चाहिँ काम गरिरहेको छ। अब अघि चाहिँ स्टरिलाइजेसनको कुराहरू वा चाहिँ तपाईँको सोलर फेन्सिङ कुराहरू, अर्को चाहिँ अल्टरनेटिभ हाम्रो गाउँमा के गर्न सकिन्छ भने यो अल्टरनेटिभ क्रप गर्ने। जस्तै मैले अघि विद्युतको लागि चाहिँ के गर्छ भने जस्तै कर्णालीमा त विद्युत पुगे छैन, मेरो जिल्लामा विद्युत पुगे छैन, त्यसको लागि के गर्न सकिन्छ भने हामीले त्यहाँ चाहिँ हामीले अल्टरनेटिभ क्रपहरू जस्तै बाँदरले असर नगर्ने क्रपहरू लगाउन सकिन्छ। यसमा के पर्छ भने लसुन होला होइन, प्याज होला होइन, अदुवा होला होइन, वा चाहिँ तपाईँको गएर तिते करेला होला होइन, खुर्सानी होला, यिनीहरूको मार्केट चाहिँ हामीले बढाइदिउँ कि। त्योपछि त्यहाँ चाहिँ स्पेसल रूपमा तिनी लगाइसकेपछि हाम्रो के हुन्छ, अब हुन त मकैलाई अलिक बढी असर गरिरहेको छ बाँदरले, मकैको ठाउँमा त्यो लगाउँदाखेरि एटलिस्ट इन्कम त आयो नि।
2: अर्को बालीमा पनि जान सक्यो जो बाँदर र वन्यजन्तुले नरुचाउने खालको,
1: हामीले अल्टरनेटिभ क्रपहरूको पनि विषय गर्न सकिन्छ। जस्तै मैले अर्को चाहिँ के छ भने दुई तिनवटा देशको उदाहरण दिइरहेको थिएँ। श्रीलङ्काले के गरेको छ भने यो राष्ट्रिय बाँदर चाहिँ जनगणना गरेको छ। त्यसको चाहिँ अर्को चाहिँ के गर्छ, पपुलेसन डेन्सिटी त्यहाँको जनगणना त्यो कसरी पत्ता लगाएको छ। र उसले सबैभन्दा उसले चाहिँ श्रीलङ्काको प्र्याक्टिस के छ भने एकीकृत वन्यजन्तु र कृषि नीतिलाई चाहिँ एकसाथमा अगाडि गरेको छ। कृषिलाई पनि असर नहुने र वन्यजन्तुको पनि उसको चाहिँ आफ्नो चाहिँ उसलाई पनि असर नहुने तरिकाले नियन्त्रण गरेको छ। मैले जोड्न खोजेँ कहाँ भन्दाखेरि चाहिँ यो सबै देशहरूलाई अध्ययन गरेर हामी के गर्न सकिन्छ भने जस्तै अर्को मैले एउटा अर्को एउटा के तान्जानियाको लेखेर गरेको छ भने डगहरू, डगलाई चाहिँ ट्रेनिङ दिएर डगले कन्ट्रोल गराएको छ। हो सबै यो तिन चारवटा देशको मैले कम्पेरिजन के गर्न खोजेँ भने हाम्रो अहिले समस्या सबैभन्दा के छ, बाँदरको आतंक छ गाउँमा।
2: त्यसलाई चाहिँ
1: कन्ट्रोल गर्न सरकारले पोलिसी लेभल ल्याउनु पर्यो, प्लानिङ गर्नु पर्यो, अरू देशले गरेका कामहरू चाहिँ हामीले युटिलाइज गर्नु पर्यो, हामीले किसानहरूलाई सिकाउनु पर्यो, ट्रेनिङ दिनु पर्यो, बल्ल हामीले कन्ट्रोल गर्न सकिन्छ। यो कन्ट्रोल गरेपछि हामी किसान पढेको मान्छेले चाहिँ लगानी लाउँदै गर्दाखेरि रिटर्न आउन सकियो। अर्को मैले अहिले हाम्रो चाहिँ सरकारले हामी किसान पढेको मान्छेहरूलाई बाहिर नजान रोक्नलाई के गर्नुपर्छ भने यो इन्टरप्रेनरको लागि प्रिनरसिपको लागि चाहिँ उनीहरू चाहिँ सरकारले चाहिँ यो स्टार्टअपको लागि चाहिँ हामीलाई चाहिँ रकमहरू चाहिँ छुट्याइनुपर्छ। मैले अघि स्टार्टअप दियो भने चाहिँ जस्तै मलाई स्टार्टअप गर्ने
2: अझै राम्रो भाषामा चाहिँ बुझाइदिनुहोस् न, तपाईँले भन्न खोजेको स्टार्टअप भन्ने चाहिँ के हो विद्यार्थीले चाहेको?
1: यस्तो छ, हेर्नुहोस् मैले अघि तपाईँ जोडेँ जस्तै म कडालीमा मैले लङ टर्ममा ठुलो भेडा पाल्न चाहेँ, मैले 500 जति 1000 जति भेडा पाल्न चाहेँ मैले होइन, भएपछि मलाई तपाईँको लगानी गर्नलाई मलाई तुरन्त पैसा हुन्न। हो त्यो सरकारले के गरिदिनु पर्यो भने त्यो स्टार्टअपलाई मैले एकैचोटि 1000 नगर्ने, मैले 100-200 स्टार्ट गर्छु र सरकारले मलाई चाहिँ स्टार्टअपको रूपमा केही चाहिँ मैले लगानी गर्यो भने सुरुमा मैले त्यहाँबाट आएको फाइदाबाट जनलाई बढाउँदै जान्छु र मैले पछि सरकारलाई पनि त्यो चाहिँ लोन वा ऋण पनि दिँदै जान्छु। हो हामीले सरकारले के गर्न सक्नुपर्छ भने विद्यार्थी पढेका मान्छेहरूलाई चाहिँ नेपालमै राख्नको लागि उसले चाहिँ अब सर सबैसँग आर्थिक रूपमा नहोला। अर्को कुरा के छ भने हाम्रो परिवारहरू हाम्रो फ्यामिलीहरूले 50,00,000 रुपियाँ चाहिँ खर्च गरेर उसले चाहिँ क्यानाडा पठाउन सक्छ, अमेरिका पठाउन सक्छ, अस्ट्रेलिया पठाउन सक्छ, तर नेपालमा 50,00,000 चाहिँ उत्पादन चाहिँ खर्च गरेर म केही चाहिँ व्यवसाय कृषि व्यवसाय गर्छु भन्यो भने परिवारले भोलिपल्ट उसले चाहिँ गरेर चाहिँ 1 रुपियाँ 1 लाख पनि दिन सक्दैन। हो यो सेक्युर छैन कि हाम्रो मार्केट, हामीले उत्पादन गरेको कुराहरू चाहिँ मार्केटिङ पाइरहेको छैन। यस कारणले सरकारले यिनी कुराहरूलाई चाहिँ फेसिलिट गर्नुपर्छ, पोलिसीले पनि सहयोग गर्नुपर्छ। त्यो गरेपछि मात्र के हुन्छ भन्दा चाहिँ हामीले गर्ने हामीले चाहिँ जब चाहिँ विद्यार्थीलाई रोक्न सकिन्छ, बाहिरजना विद्यार्थीलाई यहीँ चाहिँ भविष्य दिन सकिन्छ। अनि अर्को के छ भने बाहिरजना विद्यार्थीहरूले विदेशमा के छ भने छिटो उत्पादन रिटर्न हुन सकिन्छ कि,
2: छिटो उत्पादन
1: लाइफ स्टाइल चाहिँ छिटो चेन्ज गर्न सकिन्छ कि, किनकि त्यहाँ पैसाको भ्यालु चाहिँ बढी भयो, स्यालेरी बढी भएको कारणले गर्दाखेरि चाहिँ उसको आफ्नो लाइफ सेक्युरिटीको लागि पनि उसको पारिवारिक कुरालाई पनि उसले के गर्छन् छिटो अर्निङ गर्नको लागि पनि नेपालीहरू चाहिँ अहिले पनि विदेश गइरहेका छन्। त्यसको रोक्नको लागि पनि सरकारले नयाँ केही न केही चाहिँ स्टेप गर्नुपर्छ, नयाँ केही कार्य जनाउनुपर्छ, त्यो नीति तथा कार्यक्रममा ती कुरा समेट्नुपर्छ। त्यसपछि मात्र चाहिँ के हुन्छ भने यदि पढेको विद्यार्थी यहीँ रोक्यौँ भने यहीँ चाहिँ भोलि हामी चाहिँ केही चाहिँ केही न केही परिवर्तन गर्न सक्छौँ।
2: भनेको अहिलेको नीति तथा कार्यक्रमले पनि यस्ता कुराहरूलाई चाहिँ समेट्न सकेन उसो भए तपाईँहरूले
1: अहिले चाहिँ हामीलाई चाहिँ पछिल्लो 3-4 वर्षदेखि यो नीति तथा कार्यक्रम एउटै छ। हेर्नुहोस् मैले अहिलेको यो वर्षको हेरेँ, यहाँभन्दा अगाडिको हेरेँ होइन, 83-84 होला वा 82-83 होला 81-82 होला, एउटै किसिमको, किनकि एउटै किसिमको छ कि नीति कार्यक्रम। यसको कारण चाहिँ के हो भने यो हाम्रो कर्मचारी तन्त्र छ नि, यो सधैँ एउटै भइरहने। हेर्नुहोस् यो चाहिँ अहिले हाम्रो लिडरसिपमा गएका नेताहरूसँग कोही पनि कृषि पढेको मान्छे छैन। हेर्नुहोस् त्यहाँ नीति तथा पोलिसी लेभलमा चाहिँ नेताहरूसँग यो चाहिँ जस्तै बालन सरकार होला वा उहाँ लगायतको चाहिँ प्रधानमन्त्रीज्यूहरू मन्त्रीज्यूहरू कुनै पनि कोसँग कुनै पनि चाहिँ कृषि पेसा पढेको मान्छेहरू हुनुहुन्न, उहाँहरू के छन् सबै कर्मचारीले पोलिसी बनाउँदियो, कर्मचारीले बत्ती जाँदा दिन जाँदा कार्यक्रम बनाउँदियो, हो कर्मचारीले हिजो जे बनाउनु भएको छ अहिले पनि त्यही बनाइरहनु भएको छ। हो यसलाई चाहिँ सिकेर हामी के गर्नुपर्छ भने मैले चाहिँ अघि पढ्दै गर्दाखेरि विभिन्न यो बायोचारहरूको कुराहरू गरेँ पढेँ होइन, बायोचार भनेको कस्तो भन्दाखेरि
2: तपाईँले मलतर्फको कुरा जोड्नुभयो
1: हो मैले त्यो कुराहरू पढेँ। अर्को चाहिँ के भयो भने यो जैविकलाई प्राङ्गारिक मललाई चाहिँ अलिक बढी प्रायोरिटी दिनुभएको कुरा विषयहरू मैले पढेँ,
2: रासायनिक मललाई
1: यसको लागि चाहिँ पढेँ। मैले पढ्दै गर्दाखेरि मैले यो दुई तिन वर्ष अगाडि सेम त्यही प्र्याक्टिस पढिरहेको थिएँ कि तर हाम्रो चाहिँ त्यो युटिलाइज केही पनि भइरहेको छैन। जस्तै अहिले हामीले चाहिँ यदि चाहिँ युरियाहरूलाई कम गर्ने हो भने युरियाको चाहिँ खपतलाई कम गर्ने हो भने हामीले चाहिँ एजुलाहरू लगाउन सकिन्छ, ढैँचाहरू लगाउन सकिन्छ, त्यो भएपछि के हुन्छ त्यसको अल्टरनेटिभको लगभग 20% चाहिँ कम गर्न सकिन्छ। हामीले किसानहरूलाई एजुलाहरूको बारेमा जानकारी गर्नु पर्यो, ढैँचाहरूको बारेमा जानकारी गर्नु पर्यो
2: भनेको त्यो मल रासायनिक मलको मात्रा घटाउँदै युरियाको मात्रा सन्तुलन कायम गर्न पनि हो,
1: युरियाको मात्रालाई चाहिँ घटाउनको लागि चाहिँ हामीले चाहिँ त्यो स्टार्टली उनीहरू ट्रेनिङ दिने आइडिया दिने हो भने चाहिँ हामीले एटलिस्ट चाहिँ हामीले अब मैले अघि पनि हामीसँग तपाईँसँग कुरा देख्दाखेरि पनि यो हामीले चाहिँ कृषि मन्त्रालय किन राख्ने बरू मल मन्त्रालय राखे भइहाल्यो नि। पहिला आउने मैले यहाँ अगाडिको मन्त्रीज्यू रामनाथ अधिकारी मन्त्रीसँग कुरा गर्दाखेरि हामीसँग त केही पनि गर्न सकिँदैन रहेछ, सारा बजेट यदि मलमा जाँदो रहेछ, यो त किसानलाई हामीले केही पनि अरू कामहरू कृषिको नयाँ स्ट्राटेजी केही पनि काम गर्न सकिँदैन रहेछ, यो हाम्रो बजेट सबै मल मात्र जाँदो रहेछ भन्दै हुनुहुन्थ्यो उहाँले, उहाँको मैले पेन सुनेको थिएँ होइन। त्यस कारणले गर्दा के गर्न सकिन्छ भने यो मललाई एकतर्फीबाट उ गर्ने होइन एउटा बाटो अप्नाउने र यता कृषि मन्त्रालयले आफ्नो चाहिँ लङ स्ट्राटेजी गर्नलाई काम गर्नलाई अर्को फरक किसिमले अगाडि गर्न सकियो भने चाहिँ मलको समस्या किसानलाई पाउने समस्या आफ्नामा होला। तर के भएछ भने हरेक स्थानीय निकायले कृषिको कुरा ल्याएको हुन्छ, प्रदेशले कृषिको कुरा निकालेको हुन्छ, सरकारको आधी बजेट कृषि कुरा गरेको हुन्छ, तर कृषिको बजेट हुन्छ जम्मा यत्रो चाहिँ खरबौँ बजेटको जम्मा चाहिँ 57-58 चाहिँ अर्बमा रोकेर राखेको हुन्छ। हो त्यस कारणले गर्दा कृषिमा लगानी बढी गरौँ, मैले जोड्न खोजेँ कृषि उत्पादन हामी पढेका विद्यार्थी होला वा अर्को होला इन्टरप्रेनर गर्नको लागि लगानी गर्न लगाउँ न सरकारले, ठूलो मात्रामा चाहिँ तपाईँको अरबौँ रुपियाँ चाहिँ खरबौँ रुपियाँ छुटाउँ बल्ल चाहिँ हामीले चाहिँ यहाँको चाहिँ परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले गर्न खोजेँ। मैले युरियाको चाहिँ मलको कुरा ल्याउँदै गर्दाखेरि चाहिँ मैले कुरा गरेँ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कृषिका विद्यार्थी आशिष देवकोटासँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: Safety!
3: Michelin, Michelin. Michelin.
5: World's number one tire brand.
6: Classic Techco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Techco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
7: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कुराकानी गरिरहेका छौं। यो कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। सरकारले ल्याएको नीति तथा कार्यक्रमको केही सार संक्षेप हामीले अलिकति जोड्न खोज्यौं र बजेट पनि अब लगत्तै आउँदैछ, जेठ 15 चाहिँ बजेट आउँदैछ।
2: त्यस्तो
1: सुझाव अपेक्षाहरू तपाईँहरू जस्तै विद्यार्थीको अथवा तपाईँहरू जस्तै युवाहरूको त्यस्तो केही छ त?
2: अब यसमा चाहिँ बजेटमा अब आउने बजेटमा कसले आइदिए हुन्थ्यो भने मैले अघि नै खालि मैले बारम्बार भनेको एउटा लर्न अन अर्नको प्रोग्रामलाई चाहिँ हरेक नेपालका विश्वविद्यालयहरूमा
1: सुझाउ
2: त्यो चाहिँ सुचारु गर्नुलाई चाहिँ नीतिगत रूपमा चाहिँ एउटा कार्यान्वयन गरियोस्। अर्को चाहिँ बाँझो राख्न नपाउने होइन, बाँझो राख्न नपाउने नीति तथा कार्यक्रम चाहिँ सरकारले चाहिँ पहिला चाहिँ ल्यायो, बाँझो राखे चाहिँ तपाईँको कारवाही गरिने, यति चाहिँ तपाईँको गएर चाहिँ पैसा पनि तिराइने भनेको लागि तर व्यापारमा उताइएन। त्यस कारण बाँझो राख्न नपाउने एउटा नीति तथा कार्यान्वयन ल्याउनु पर्यो। अर्को चाहिँ हामीले के गर्नु पर्यो भने हाम्रो गाउँघरमा बेसिक निडरहरू चाहिँ फन्डामेन्टल निडरहरू वा चाहिँ त्यहाँको चाहिँ जियोग्राफिकली डिफिकल्ट छ, त्यहाँ चाहिँ हामीले के गर्छ पूर्वाधारको विकासहरू गर्नु पर्यो पहिले सरकारले।
1: तपाईँले भन्न खोजेको चाहिँ यो कृषकहरूले बुझ्ने भाषामा
2: मैले चाहिँ के भन्नु चाहिँ पहिला चाहिँ हामीले किसानहरूलाई आफ्नो डेली चाहिँ त्यहाँ चाहिँ उनीहरूको केटाडी पाल्नको लागि उनीहरूले आफूलाई आवश्यकता पूरा गर्नको लागि त्यहाँ घाँस बाँस कबासको कुराहरू होला, विद्युतको कुराहरू होला, इन्टरनेटको कुराहरू होला, बाटोहरू राम्रो बनाइदिनु पर्यो पहिला। हामीले चाहिँ विकासका पूर्वाधारहरू चाहिँ हामीले चाहिँ सरकारले डेभलप गरिसकेपछि हामीले हाम्रा किसानहरूलाई हामीले गाउँमा बस्नु भन्नु पर्दैन, उनीहरू आफै बस्छन् कि हो। सरकारले पहिला चाहिँ यो यतापट्टि चाहिँ उनीहरू सबैभन्दा पहिला के गर्नुपर्छ भने सरकारले अब आउने बजेटमा चाहिँ गाउँमा बढी बजेट राख्नु पर्यो, गाउँको विकास गर्नु पर्यो। पहिलो नम्बरमा चाहिँ गाउँमा बाटो पुर्याउनु पर्यो, विद्युत पुर्याउनु पर्यो, संचार पुर्याउनु पर्यो होइन, त्यसको त्यहाँ पुर्याइसकेपछि उनीहरूको शिक्षा राम्रो गरिदिनु पर्यो, स्वास्थ्य राम्रो गरिदिनु पर्यो, उनीहरूको लाइफ चाहिँ सेक्योर गरिदिनु पर्यो कि बरु किसानले कमाएको 50% गभर्मेन्टले पैसा दिनु तयार छन्, उनीहरू आफूले कमाएको 50% बरु सरकारले पैसा दिनु तयार छन्, तर उनीहरूको छोराछोरी राम्रो चाहिँ विश्वविद्यालय राम्रो चाहिँ विश्वविद्यालयमा पढ्न पर्यो, छोराछोरीको भविष्य चाहिँ सहरमा पढ्ने केटाकेटी र गाउँमा पढ्ने चाहिँ केटाकेटीको चाहिँ बराबर होस् कि विद्यार्थीको चाहिँ समान भिन्नता नहोस् कि गाउँमा पढ्ने कोही पनि उनीहरूको चाहिँ पढाइ चाहिँ कमजोर नहोस्, सहरको बराबर भइदियो भनेर किसानले काम गर्छन्, आफ्नो छोराछोरीको भविष्य पनि देख्छन्। त्यस कारणले अब आउने बजेटमा चाहिँ के गर्नुपर्छ भने पहिलो नम्बर एक नम्बर चाहिँ गाउँमा बढी बजेट दिने कारण छुटाउनु पर्यो। अझै अधिक म कडालीको मान्छे भएको कारणले गर्दाखेरि कडालीमा बढी बजेट छुटाउनु पर्यो एउटा नम्बरमा। अर्को नम्बर के अर्को मैले अर्को इन्टरप्रेनर लर्न एन्ड अर्नको कुराहरू दुईटा भयो, अर्को इन्टरप्रेनर पढ्ने हामी यस्ता केही चाहिँ गर्छौँ भने विद्यार्थीलाई चाहिँ सरकारले चाहिँ लोनलाई चाहिँ बढाउनु पर्यो, सब्सिडीलाई चाहिँ बढाउनु पर्यो। अर्को चाहिँ सधैँ के गरेको छ भने बिमा कुरा गरेको छ, किसानलाई बिमा दिइन्छ भनिन्छ तर यथार्थमा हेर्नुहोस् कि हामीले किसानले कहिले पनि पाउँदैनन् कि। जस्तै धेरैचोटि हामीसँग के भएको छ भने यो चाहिँ यो क्लाइमेटको चेन्जले गर्दाखेरि वा चाहिँ यो चाहिँ यो विभिन्न यो हाम्रो चाहिँ मनसुनजन्य विपत्तिको कारणले गर्दाखेरि चाहिँ हाम्रा किसानहरूले धानहरूको चाहिँ त्यति खेर गइरहेको हुन्छ, उसको उत्पादनले चाहिँ त्यत्तिकै खेती बिहोरेको छ, तर सरकारले चाहिँ कागजमा भन्दा पनि व्यावहारिकता रूपमा चाहिँ त्यो दिएको देखिन्न कि त्यो चाहिँ सब्सिडीहरू चाहिँ दिएको देखिन्न। त्यही भएर हामीले चाहिँ यो इन्सुरेन्सलाई हरेक किसानलाई हामी चाहिँ इन्सुरेन्ससँग चाहिँ जोड्न पर्यो, सब्सिडी चाहिँ हरेक किसानले पाउनु पर्यो कागजी रूपमा होइन, वास्तविक किसानले चाहिँ त्यो पाएपछि चाहिँ हामीले सुधार गर्न सकिन्छ। बजेटमा यो चाहिँ एउटा चाहिँ इम्प्लिमेन्टेसन गर्ने कुराहरूमा पोलिसीमा चाहिँ त्यो राखेर चाहिँ सरकारले चाहिँ तल्लो लेभलसम्ममा स्थानीय निकाय मैले अघि केन्द्र जोड्न खोजेँ भने फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट यो तिनवटाको कोलाबोरेसन हुनु पर्यो पहिलो
1: नम्बरमा।
2: यो चाहिँ हाम्रो ग्याप नै रहेछ, हेर्नुहोस् पढ्दै चाहिँ के काम गरिरहेको छ स्थानीय निकायले थाहा हुन्न, स्थानीय निकायले गरेको कुरा संघीय सरकारले थाहा हुन्न, एक आपसमा यिनीहरूको कनेक्टै छैन। किन कनेक्टेड छैन भने कि हाम्रो कृषिमा के छ भने तल्लो चाहिँ हरेक 753 स्थानीय निकायहरूमा त्यहाँ चाहिँ कृषि शाखा छ, उसले काम गरिरहेको हुन्छ। र अर्को चाहिँ तपाईँको गरेर प्रदेश सरकारले के गर्छ एक किसी रूपमा कृषि ज्ञान केन्द्रको रूपमा चाहिँ उनले आफ्नो चाहिँ हरेक चाहिँ जिल्लामा राखेको छ होइन, यिनीहरू बिचको कोर्डिनेसन हुन्न हेर्नुहोस्। अनि संघीय सरकारले पनि आफ्नो किसिमले चाहिँ तपाईँको काम चाहिँ जिल्ला जिल्लामा कृषि कार्यालयहरू हुन्छ, उनीहरूको बिचको त्यो तिनवटा कनेक्सन काहीँ पनि हुँदैन कि। एकले अर्को बजेट कहाँ पठाइरहेको छ, केमा हालिरहेको छ, त्यसको अल्टरनेटिभ आफूले कहाँ हाल्ने बजेट कहाँ हाल्दा ठिक होला, कहाँ चाहिँ सुधार्न सकिन्छ भने एक आपसमा कहिले पनि कनेक्टेड छैन कि। हो यो सबैभन्दा मैले के जोड्नु खोजेँ भने सबैको चाहिँ कोलाबोरेसन पहिला हुनु पर्यो, यो भएपछि मात्र चाहिँ के गर्न सकिन्छ भने एग्रिकल्चर सस्टेनेबल हामीले बनाउन सकिन्छ भनेर मैले जोड्नु खोजेँ।
1: भनेको परम्परागत खेती पद्धतिमा जो किसानहरू अहिले लागि पर्नु भएको छ र उहाँहरूले बाध्यात्मक अवस्था छ त्यही खेती पद्धति अपनाउने र त्यसैमा चाहिँ जीवन निर्वाह गर्ने र अहिले अब युवाहरू थपिँदै हुनुहुन्छ त्यसमाथि कृषि पढ्ने विद्यार्थीहरू थपिनुहुन्छ, यो समग्र सुधारका लागि अन्तिममा चाहिँ 1-2-3 कसरी अगाडि
2: तपाईँको विचार? यस्तो मैले तपाईँलाई के जोड्न खोजेँ भने एउटा चाहिँ हाम्रो रैथाने बालीहरू छ होइन, हाम्रो रैथाने बालीहरूभित्र जस्तै मैले म चाहिँ कडालीमा के छ भने रैथाने बाली कुरा छु, म अरू ठाउँमा कुरा छु, जस्तै कागुनुहरू छ हामीसँग होइन, फक्सल मिलेट भन्छ होइन, अर्को चाहिँ पोस्टो मिलेटहरू छ होइन, अर्को चाहिँ जस्तै मार्सीहरू होला होइन, अर्को चाहिँ माथिल्लो एरियामा हुने हाम्रा चाहिँ त्यो रैथाने बालीहरू कोदोहरू होला यिनीहरूले हामी के गर्न सकिन्छ भने यो चाहिँ हामीले चाहिँ नयाँ बरु भेराइटीहरू चाहिँ यसको रिसर्चहरू गर्ने भेराइटीहरू निकाल्ने तर हामीले त्यही नै उत्पादन गर्ने हाम्रो पहाडी ठाउँमा त्यो बढी उत्पादन हुन्छ हो त्यसलाई चाहिँ हामी इन्टरनेसनल मार्केटिङहरू गरिसक्यौँ
1: भनेको हामीसँग जे छ महत्वपूर्ण
2: हो त्यसलाई चाहिँ हामीले चाहिँ
1: त्यसलाई चाहिँ बजार श्रृङ्खलामा जोड्ने
2: अनि त्यसलाई हामी के गर्ने छौँ भने चाहिँ त्यसलाई चाहिँ ग्रेडिङ गर्ने नयाँ चाहिँ अरू चाहिँ नयाँ नयाँ अल्टरनेटिभ भेराइटीहरू निकाल्ने होइन त्यसले गरिसकेपछि हामी के हुन्छ भने त्यसको चाहिँ अल्टर जस्तै कागुनुहरूबाट हामी के गर्न सकिन्छ त्यसको चाहिँ खिर खान सकिन्छ अर्को तपाईँको गएर अब खानाको रूपमा गर्न सकिन्छ डायबिटिजको पेसेन्ट गर्न सकिन्छ त्यो कुरा त्यसको महत्त्वहरू दिएर चाहिँ हामीले नेसनल इन्टरनेसनल मार्केट गर्न सकिन्छ मैले यो कुरा गर्दै गर्दाखेरि म दुई तिन दिन अगाडि तिन चार दिन अगाडि म इजरायलको राजुसँग मैले सम्बन्ध गरेको थिएँ मैले किन जोड्न खोजेँ भने मैले कर्णालीको कुरा उहाँलाई के राखेँ भने हामीसँग सधैँ पनि कर्णालीमा के छ ट्रेडिसनल प्र्याक्टिस छ 200-300 वर्ष पछाडि इजरायलभन्दा हामी 300 वर्ष पछाडि छ कर्णालीको हाम्रो एग्रिकल्चर तर हामीले के गर्न सकिन्छ भने कर्णाली कति पढ्दै गरेका विद्यार्थीहरूलाई भर्खरै 12 तपाईँको गएर 2-3 वर्ष कोर्स कृषि पढाएको विद्यार्थीले हामीले चाहिँ तिन विद्यार्थीलाई इजरायल पठाउँ इजरायलसँग यहाँको एम्बेसीले सहयोग गरिदियोस् हाम्रो विद्यार्थीले लैजाओस् त्यहाँ चाहिँ 11 महिना उसले चाहिँ त्यहाँ लर्निङ अन गरोस् र उसले त्यहाँ पढिसकेको कुराहरू चाहिँ आएर केही रकम कमाएको रकमलाई ल्याएर त्यहाँ 20-25 लाख रुपियाँ लगानी पनि गरोस् उसले कमाएको र उसले चाहिँ सिकेको कुराहरू चाहिँ इम्प्लिमेन्टेसन गरिसकेपछि त्यो हाम्रो कर्णालीलाई चाहिँ तपाईँको सुधार गर्न सकिन्छ विशेष गरी मुगुमा सुधार गर्न सकिन्छ भनेर मैले चाहिँ उहाँलाई भेटेको थिएँ र टेक्नोलोजी सहयोग गर्नुहोस् तपाईँहरूले हामीलाई हाम्रो चाहिँ अझै पनि के छ भने हामीसँग त्यहाँ हाते ट्र्याक्टर युज गरिन्न गोरुहरूको युज गरिन्छ यसको लागि पनि इजरायलले चाहिँ हामीले चाहिँ किनकि इजरायलमा मैले किन जोडिरहेको छु इजरायलको अहिले एग्रिकल्चरमा सबैभन्दा अगाडि छ कि त्यहाँको उपकरणमा अगाडि छ अझै पनि त्यहाँ चाहिँ तपाईँको गरे के रिमोट सेन्सिङहरूबाट काम गरिन्छ होइन त्यो ड्रोनहरूबाट युज गरेर त्यहाँको एग्रिकल्चर प्र्याक्टिस गरिन्छ हो यसको लागि पनि मैले किन जोड्न खोजेँ भने हाम्रो एउटा रैथानी बालीलाई गर्ने राम्रो बनाउने त्यसलाई चाहिँ प्रोडक्टिभिटी बढाउने सस्टेनेबल प्लानिङहरू गर्ने हाम्रो चाहिँ त्यहाँ भएको चाहिँ तपाईँको मैले चाहिँ जडीबुटीको विषयहरू छैन जडीबुटी हाम्रो पनि के छ भने जडीबुटीको समस्या हाम्रो जडीबुटी सधैँ पनि के छ भने चाइना र भारतमा हाम्रो चाहिँ कौडीको मूल्यमा गइरहेको छ कि धेरै सस्तो मूल्यमा गइरहेको छ कि त्यसलाई हामीले के नेपाल सरकारले अब पोलिसी मैले अहिले छुटेको कुरा मैले जोड्न खोजिहालेँ होइन त्यसलाई चाहिँ पोलिसी मेकिङ गरेर हामीले एटलिस्ट चाहिँ तपाईँको गएर त्यो हाम्रो त्यो उत्पादन होला जडीबुटीहरू यिनीहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ हामी के गर्न सकिन्छ भने प्रशोधन केन्द्रको स्थापना गरेर 100 रुपियाँ पर्नेलाई हामीले चाहिँ आज चाहिँ 1,000-2,000 रुपियाँ बेच्न सकिन्छ त्यो भएपछि त्यहाँको चाहिँ किसानको पनि त्यो आयस्रोत बढ्छ र सरकारको पनि तपाईँको त्यो चाहिँ फन्डिङहरू चाहिँ त्यो आयस्रोत बढेपछि मात्र चाहिँ किसान पनि बाँच्न पाए सरकारको रकममा पनि वृद्धि हुन्छ भन्ने तरिकाले चाहिँ सरकारले आगामी दिनमा पोलिसी बजेटमा चाहिँ छुटाउनु पर्छ भन्न चाहन्छु।
1: उहाँले सारमा चाहिँ जोड्न खोजेका विषयहरू कृषिको चाहिँ व्यवसायीकरण त्यसै गरी प्रविधिको चाहिँ पहुँच विस्तार विकास आधुनिक प्रविधिको प्रयोग सहज वित्तीय पहुँचका कुराहरू उत्पादित वस्तुको चाहिँ उचित बजार मूल्य सुनिश्चितताका कुराहरू लगायत चाहिँ रहेका छन्। युवाहरूलाई हलो र कुटो कोदालोबाट चाहिँ केही माथि उठ्ने गरी चाहिँ सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँको यो कुराकानीको चाहिँ
2: सार मात्रै नै हो। हामी सबैको यो चाहिँ एग्रिकल्चरलाई चाहिँ रिभोल्युसन गर्ने टेक्नोलोजीमा डेभलपमेन्ट गर्ने नयाँ भेराइटीहरू चाहिँ डेभलपमेन्ट गर्ने किसान विद्यार्थीलाई चाहिँ यसमा यतापट्टि चाहिँ आकर्षण गर्नको लागि नयाँ पोलिसी तथा नयाँ योजनाहरू ल्याउने होइन यो कुरा किसानलाई चाहिँ अलिक चाहिँ उनीहरूको स्किल डेभलपमेन्ट गर्ने नै हो नि।
1: उहाँ हुनुहुन्थ्यो कृषिका विद्यार्थी आशिष देवकोटा। विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। देशभित्र विद्यार्थी एवं युवालाई टिकाउन समग्रमा के गर्नु पर्ला त? कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल।
3: हाम्रो मेन युवाहरूलाई सामान्य जीविकोपार्जन कृषिमा युवाहरू आकर्षित हुँदैनन्। युवाहरू जब आकर्षित हुन्छ त्यसले आमदानी दिन सक्छ र उनीहरूको व्यवसायको रूपमा जान सक्छ त्यो बेलामा मात्रै हुनसक्छ। त्यसको लागि मेन जड भनेको हामीसँग जग्गा हामीसँग थोर थोरै छ। प्रत्येक हामीसँग लगभग 0.5 हेक्टर प्रति घरको जग्गा छ भने त्यो जग्गाले पुग्दैन। त्यसले गर्दा अब नवयुवाको कृषिमा आकर्षण गर्नको लागि एउटा पालिकाले हाम्रो 753 पालिका छ प्रत्येक पालिकाले पालिका स्तरको एउटा भूमि ब्याङ्कको स्थापना गर्नुपर्छ। अहिले धेरै जग्गाहरू लगभग 30% जग्गाहरू बाँझो छन्। खेतीयोग्य जग्गा भए पनि बाँझो भएर तिनीहरू जग्गाहरूलाई पनि पालिकामा लिज इन गर्ने त्यसलाई चाहिँ पालिकामा लिज इन गरेपछि पालिकाले जग्गालाई चक्लाबन्दी गर्छ र लिज आउटको व्यवस्था गरियो भने नवयुवाहरू अब जस्तो तपाईँको 50-60 बिघा 10-15 बिघामा चाहिँ व्यवसायिक खेती गर्यो भने उनीहरूले अरूलाई रोजगार पनि दिन्छन् र आत्मनिर्भर पनि हुन्छ। त्यो मोडालिटीमा जानुपर्छ भन्ने लाग्छ।
1: कुराकानीमा हुनुहुन्छ कृषि अर्थविज्ञ प्रोफेसर डाक्टर ऋषिराम कट्टेल। हामीले नव युवा र कृषि अर्थतन्त्र जोडेर कुराकानी गरिरहेका छौं। अब देशको चाहिँ कुल ग्रास्त उत्पादन जीडीपी भन्छ, झण्डै झण्डै 24% चाहिँ योगदान कृषिको छ भनिन्छ। यसमा नवयुवा र उनीहरूको हिस्सालाई पनि कहीँ कतैबाट समेट्न सकिन्छ, के छ अवस्था?
3: अब यस्तो छ, अब नेपालको कृषिको रूपान्तरण हुनुपर्छ भन्ने महत्वपूर्ण छ। एग्रिकल्चर ट्रान्सफर्मेसन इज निडेड भन्ने चाहिँ अहिलेको बहस चलेको छ। र विदेशतिर हेर्नुहुन्छ भने less than 1% जनसङ्ख्या कृषिमा आधारित छन् र उनीहरूले उत्पादनले आफूलाई पुऱ्याएर पनि बाहिर पनि एक्सपोर्ट गर्छन्। तर हामी आत्मनिर्भर छैनौँ। त्यो आत्मनिर्भर बनाउनुको लागि कृषिको रूपान्तरणको लागि कृषिको ट्रान्सफर्मेसन आवश्यक छ। अब हाम्रो अहिले लगभग 60% जति कृषिमा आधारित जनसङ्ख्या छन् भनिन्छ, त्यसलाई घटाएर 15-20% जानुपर्छ। त्यो झार्ने सन्दर्भमा जुन बाँकी रहेका पपुलेसनलाई नै कृषिको व्यवसायिक कृषि, उद्यमी कृषि र भ्यालु चेन आधारित, मूल्य श्रृङ्खला आधारित, उद्योगमा आधारित कृषि स्थापित गरिसकेपछि बाँकीलाई चाहिँ सेवा र तपाईँको इन्डस्ट्री र सेवामा ट्रान्सफर गर्न सकियो भने सबैले रोजगार पाउँछ र कृषिले पनि अलि आत्मनिर्भर भएर अलि टेवा पुऱ्याउँछ। त्यसले गर्दा हाम्रो कृषिको ट्रान्सफर्मेसनमा चाहिँ पहिलो हाम्रो कृषिको जनसङ्ख्यालाई घटाउनु पर्यो, व्यावसायिक बनाउनु पर्यो, र दोस्रो चाहिँ बाँकी जनसङ्ख्यालाई चाहिँ सेवा र इन्डस्ट्रियल सेक्टरमा चाहिँ ट्रान्सफर गर्नु पर्यो। त्यो गरियो भने नवयुवाहरू आकर्षित हुन्छ र त्यसलाई जोड्न सकिन्छ भन्ने लाग्छ।
1: अलि ठूलो अपेक्षा, अलि ठूलो चाहिँ दीर्घकालीन कार्यक्रम कार्यान्वयनको चाहिँ पाटोतर्फको हामी लाग्यौं कि तपाईँले चाहिँ 60-62% हाराहारीमा रहेको चाहिँ किसानहरूलाई 15-20% झार्नुपर्छ भनेर भनिहाल्नुभयो।
3: हजुर,
1: यो त चुनौतीपूर्ण छ नि त। फेरि
3: त्यसको लागि नै मैले कुरा गरेँ, त्यो एउटा यो ट्रायंगुलेसन एप्रोच हो, यो एउटा मात्रै हुँदैन। जस्तै अहिले मैले भूमि ब्याङ्कको कुरा गरेँ, पालिका स्तरीय ठुलो लार्ज होइन कि पालिका स्तरले जग्गा लिजाउन लिजिट गर्ने, त्यसले जग्गालाई अलिकति जनसङ्ख्या त्यहीबाट घटाउँछ मान्छेले। त्यसको लागि अब लिजिन र लिज आउट गर्दा मानिसहरूलाई अहिले के रहेछ भने मेरो जग्गा हराउँछ कि भनिन्छ धेरैलाई फ्रेगमेन्टेसन गरिसकेपछि। त्यसको लागि सरकारले जीआईएस म्यापिङबाट तपाईँको जग्गा चाहिँ गुगलमा हेरेपछि टक्क देखियो भने जहाँ गयो केही फरक भएन, त्यस्तो मोडेल पनि डेभलप गर्नुपर्छ। र तेस्रो अब दोस्रो अब तपाईँको अब कर्जा कृषिमा कर्जा पनि छ, अहिले नेपाल सरकारले 5-7% ब्याज अनुदान दिन्छ, तर अहिले ठ्याक्क लागू हुन सकेन, त्यसलाई पनि जोड्नु पर्यो। त्योहरू तपाईँको वित्तीय व्यवस्थापन, युवाहरूलाई त्यो अलिकति व्यवसायीकरण गर्ने र जग्गाको व्यवस्थापन गर्न सक्यो भने त्यो घटे पनि त्यो फेरि त्यो घटेको जनसङ्ख्या जुन छ त्यसलाई मैले के भने सेवा र कृषि व्यवसायमा आधारित उद्योगमा तिनीहरूलाई रोजगार व्यवस्थापन गर्ने हो, त्यसरी जानुपर्छ भन्ने लाग्छ।
1: उसो भए अहिलेको चाहिँ युवा पुस्ताको चाहिँ असन्तुष्टि चाहिँ विगतमा यो कृषि क्षेत्रकै कुरा गर्ने हो भने केमा रह्यो त?
3: अब परम्परागत कृषि भयो, अब कृषि भने परम्परागत बा हजुरबाले जे गरेका छन् त्यही गर्ने भनेपछि अहिलेको युवाहरूलाई कृषिमा त्यो आकर्षण बढ्दैन। जब युवाहरूलाई आकर्षण बढ्छ ऊ एउटा व्यवसायिक हुन्छ र उसलाई पनि रोजगार दिन्छ र उसले त्यही लार्ज स्केलमा उत्पादन गरेर त्यसले गर्यो भने उसको उसले उसलाई आत्मनिर्भर हुन्छ। अनि त्यो गर्नको लागि पहिला जग्गा, अहिले मैले जग्गा कुरा गरेँ, त्यसपछि वित्तीय कुरा गरेँ, सबैलाई जोडिदियो भने किसान उद्यमी कृषक भएर चाहिँ युवाहरू जन बस्न सक्छन् जस्तो लाग्छ मलाई।
1: कृषि र अर्थतन्त्रको यो क्षेत्रबारे समग्रमा चाहिँ तपाईँको बुझाइ के छ, धारणा के छ, हामी कुन अवस्थामा छौँ?
3: अब हाम्रो विगतको तुलना गर्ने भने हामी लगभग 1990 हाम्रो खाद्यमा आत्मनिर्भर थियौँ। कोरियामा भूकम्प, दक्षिण कोरियामा भूकम्परी लागेको बेलामा हामीले चामल चाहिँ अनुदानको रूपमा देखाएका थियौँ चामल। त्यसपछि कोरियनहरूले चाहिँ हामीलाई अहिले पनि माया गर्छन् त्यो सन्दर्भमा। त्यसपछि बिस्तारै आएर हाम्रो उत्पादन मात्रै होइन हाम्रो खानकी पनि परिवर्तन भयो,
1: खाने बानी
3: खानकी पनि परिवर्तन भयो। अहिले प्रत्येक गाउँ गाउँमा रोड पुगेको छ, प्रत्येकलाई लङ ग्रेन बासमती राइस चाहिन्छ, आफूले उत्पादन गरेको बेच्ने अनि त्यही बात गरेको, त्योपछि इन्डियाबाट धेरै आउने भयो। त्यसले गर्दा हाम्रो खाने बानीको परिवर्तन सक्यो, उत्पादनको पनि त्यही मोडालिटी चेन्ज गर्नुपर्ने आवश्यक छ। त्यो भयो हामी आत्मनिर्भर हुन सक्छौँ एउटा। अब दोस्रो भनेको अब तपाईँको अब मेजर अब कृषि र अर्थतन्त्र कुरा गरौँ हो, हाम्रो नेपालमा कृषिलाई दुई भागमा वर्गीकरण गर्नुपर्ने,
1: जस्तो
3: एउटा अलि उत्पादन बढाउने खाले कृषि जसमा हामीलाई मल बिउ सिँचाइ सबै चाहिने हो, होलिस्टिक एप्रोचमा उत्पादन जस्तै धान मकै गहुँ जुन छ यसको उत्पादकत्व बढाउनु पर्छ। हाम्रो लगभग अहिले धानको उत्पादकत्व 4 मेट्रिक टन एराउन्ड छ, बाहिर लगभग 8-9 मेट्रिक टन छ, मकैको हेर्नुहुन्छ भने हाम्रो 3.5 मेट्रिक टन लगभग छ भने बङ्गलादेशकै 8 मेट्रिक टन छ, अमेरिकाको 12 मेट्रिक टन। त्यो उत्पादकत्व बढाउन सक्नेछ मात्रामा त्यसमा इनपुट हाम्रो तपाईँको फिजिकल अप्टिमा भन्छ इकोनोमिक स्टममा, त्यसमा नै अलिकति जोड दिनु पऱ्यो एउटा, र अर्को इकोनोमिक अप्टिमामा पनि अर्को एङ्गलबाट हेर्नुपर्छ। जस्तै हामीले फ्रेस भेजिटेबल फ्रुट्सहरू फलफुलहरू अर्ग्यानिक रूपमा उत्पादन गर्नुपर्छ। अर्ग्यानिक उत्पादन गरेपछि नेसनल मार्केट र इन्टरनेसनल मार्केटमा पनि त्यसलाई पेनिट्रेट गर्न सक्छ। त्यसको लागि हामीलाई ट्रस्ट चाहिन्छ। ट्रस्ट चाहिँ के हो भने अर्ग्यानिक सर्टिफिकेसन फेयर ट्रेड सर्टिफिकेसन अलिक महँगो छ, किसानहरूले गर्न सक्दैन। त्यसले गर्दा जिआइएस जियोग्राफिक इन्डिकेसन भन्ने एउटा सर्टिफिकेसन एउटा टुल हो, अहिले इन्डिया र बङ्गलादेशले लार्ज स्केलमा गरिएको छ। हाम्रो निच बेच प्रडक्टहरूलाई चाहिँ जिआइएसमा हामीले ट्रान्सफर गर्न सक्यौँ भने हामीले बाहिर 25% एडिसनल प्राइस प्रिमियम पाउँछौँ। जस्तै जिआई गरेको लार्जका अलैँची भयो, अदुवा भयो, सुन्तला भए, हामी चाहिँ हाई भ्यालु कमोडिटीहरूलाई चाहिँ त्यसरी गरेर अर्ग्यानिक प्लस जिआई जाने एउटा प्रडक्टलाई चाहिँ अर्को प्रडक्ट चाहिँ खाद्य उत्पादनमा बढाउने खाले इकोनोमिक अप्टिमा र फिजिकल अप्टिमामा हामीले प्यारलली गइयो भने कृषिको अर्थतन्त्र त अलि महत्त्वपूर्ण हुन्छ। र हाम्रो यसो हेर्दा चाहिँ कृषिले नेपालको अर्थतन्त्र महत्त्वपूर्ण जानेको छ। अलैँचीकै कुराहरू हुन्छ भने हाम्रो नेपाल पहिलो अलैँचीको उत्पादनमा पर्छ, त्यसको दोस्रो इन्डिया, तेस्रो बङ्गलादेश, र हाम्रो अलैँची चाहिँ फ्रेस अलैँची हार्भेस्ट गरिसकेपछि सुकाएर सिधै इन्डिया जान्छ मोर देन 95%। यदि हामीले भ्यालु एड गर्न सक्यौँ भने र त्यसलाई अब सर्टिफिकेसनमा जान सकियो भने हामीले बाहिर एक्सपोर्ट पनि गर्न सक्छौँ, निच मार्केटहरू गर्न सक्छौँ, त्यसले हामीले इकोनोमिक गेन लिन सक्छौँ। त्यसले गर्दा भ्यालु चेन र सर्टिफिकेसन स्किममा पनि हामी प्यारलै जानुपर्छ भन्ने लाग्छ मलाई। त्यो भयो हाम्रो अर्थतन्त्रलाई सहयोग हुन्छ।
1: तपाईँको आफ्नो अध्ययनको क्षेत्र जुन चाहिँ मूल्य श्रृङ्खला भनेर अलैँचीको एउटा उदाहरण पनि जोड्नुभयो, यसलाई चाहिँ सकारात्मक रूपमा लिन सक्छौँ हामी, जुन निर्यात योग्य हाम्रो चाहिँ निर्यात योग्य वस्तु भनेर पनि, अरू चाहिँ तपाईँले मूल्य श्रृङ्खलाको कुरा पनि जोड्नु भएको छ। तर हाम्रो अहिलेको धरातलमा म पसेँ भने किसानले वर्षभर मेहनत गरेर पनि आफ्नो गुजारा चाहिँ धान्न सक्दैन, समस्या चाहिँ कहाँनिर छ?
3: जबसम्म उसको आफ्नो गुजारा नै जान्दैन, उसको अपर्च्युनिटी कस्ट भन्छ, अन्त उसलाई अहिले फाइदा छैन, उसले किन खेती गर्छ? त्यही गर्दा हाम्रो जग्गाहरू बाँझो भएको कारण त्यही पनि हो। जस्तै अब धान लगायो, धानको त्यही मूल्य पनि लाग्यो। त्यही भएर हाम्रो के हो भने कमर्सियलाइजेसन गर्नु पऱ्यो, मेकनाइजेसन गर्नु पऱ्यो। त्यसले गर्दा अब जग्गाहरू थोरै थोरै जग्गाले हुँदो रहेछ भने, अहिले मैले कुरा गरेको थिएँ जुन तपाईँको 15% त्यो गर्नको लागि नै आवश्यक पर्ने भन्ने कुरा हो। त्यसले गर्दा तपाईँले जब प्रफिट देख्दैन, अलिक नाफामूलक देख्दैन, उसले किन गर्छ त्यो व्यवसाय? अल्टरनेट व्यवसाय गर्छ। त्यसले गर्दा नाफामूलक बनाइयो भने वा नाफामूलक बनाउनको लागि हाम्रो सबै एप्रोचहरू जोड्नु पर्यो, जसरी तपाईँको कमर्सियलाइज गर्नु पर्यो, मेकनाइजेसन गर्नु पर्यो, होइन, त्यसपछि अब लार्ज स्केलमा प्रडक्सन गर्नु पर्यो अनि बल्ल हुने भयो। त्यसले गर्दा हाम्रो किसानको त अहिले त्यही वर्गीकरण मैले अहिले भनेको, हाम्रा साना किसानलाई हामीले प्रोटेक्ट त गर्नुपर्छ, उनीहरूको जसले आफू उत्पादन गरेर आफै खान्छु, म अर्ग्यानिक उत्पादन खान्छु, म बाहिरको गर्दैन भनेर त्यो पनि प्रोटेक्ट गर्नु पर्यो। एउटा साना किसानलाई प्रोटेक्ट गर्ने मेकानिजम पनि सँगसँगै लानुपर्छ कतिमा,
1: साना किसानलाई चाहिँ संरक्षण गर्ने
3: र व्यावसायिकमा चाहिँ युवाहरूलाई जोडेर व्यावसायिकमा जाने, त्यसले गर्दा त्यो नीति चाहिँ त्यसरी बनाउन सकियो भने राम्रो हुन्छ। जस्तै अनुदानको कुरा गर्दा, अहिले हाम्रो कृषिमा धेरै अनुदान गर्छ र अनुदानले नाफामूलक गराएन, हामीले अनुदानभन्दा पनि अहिले उसलाई वित्तीय प्रब्लम छ भने बिना ब्याजमा बरु वित्तीय व्यवस्थापन गर्न सकियो भने ब्याङ्कसँग जोडेर उसलाई अलिकति सहज हुन्छ, त्यसमा जोड्नुपर्छ भन्ने लाग्छ।
1: कुराकानीमा हुनुहुन्छ कृषिको अर्थविज्ञ एवं प्रोफेसर डाक्टर ऋषिराम कट्टेल। हामीले विशेष गरी हाम्रो कृषि र अर्थतन्त्र कहाँनिर समस्या छ भन्ने पाटो यहाँनिर जोडिरहेका छौं। तपाईँले कुरा जोड्दै गर्दाखेरि एउटा चाहिँ व्यावसायिक खेती ठूलो उत्पादन एउटा, अर्ग्यानिक उत्पादनको चाहिँ एउटा विषय, र सँगसँगै उत्पादन बढाउँदै र भ्यालु चेन अर्थात मूल्य श्रृङ्खलामा चाहिँ जोड दिनुपर्छ भनेर दुई तीनवटा विषयलाई चाहिँ अलि प्राथमिकताका रूपमा चाहिँ राख्नुभयो। काम गर्ने किसान, उसको चाहिँ सम्मान, पेसाप्रतिको चाहिँ सम्मान, यो काम गर्दै गर्दाखेरि कति महत्वपूर्ण छ त उसो भए?
3: एकदम महत्वपूर्ण छ। बाहिरतिर म जर्मनीमा लगभग सायद 2 वर्ष पढ्नेसँग बसेँ, ब्रेड खाने बेला नि ट्याक्क ढोग्नी, हामीले खाना खाँदा जस्तै ढोग्नी, मलाई ढोगेको भन्दा जसले उत्पादन गराएछ उत्पादन किसानलाई मैले माया गरेको भन्थ्यो। तर किसान भने महत्त्वपूर्ण भइरहेको होइन। अब तपाईँको के छ भने अब हाम्रो बिचौलियाहरू पनि धेरै छन् उत्पादन
1: रूपमा चाहिँ राख्नुभयो। काम गर्ने किसान, उसको चाहिँ सम्मान, पेसाप्रतिको चाहिँ सम्मान, यो काम गर्दै गर्दाखेरि कति महत्वपूर्ण छ त उसो भए?
3: एकदम महत्वपूर्ण छ। बाहिरतिर म

0: रूपमा गर्न सक्यो भने ठाउँ ठाउँमा ब्लक बनाएर त्यसले अलिक दिगो रूपमा किसानले पनि बार्गेनिङ गर्ने पावर बढ्छ, जब थोरै उत्पादन छ बार्गेनिङ बढ्दैन, त्यसले गर्दा एउटा महत्वपूर्ण त्यो हो
1: भनेको त्यहीँनिर चाहिँ सम्मानको कुरा जोडिन्छ,
0: त्यहाँ सम्मान जोडिनु पर्यो, सम्मान जोडिनु पर्यो। अनि अर्को के छ भने हामीलाई किसान किसान भनेपछि नराम्रो लाग्छ, कृषक उद्यमी भन्नु पर्यो, अब कृषक उद्यमी सानै गरे खाने ऊ उद्यम हो नि त, उसले गरेको छ आफ्नो आफ्नो जीविको
1: कृषक उद्यमी
0: उद्यमी भन्नु पर्यो, हामी खेत खेत भन्छौँ त्यसलाई उद्योग भन्नु पर्यो होइन, व्यावसायिक भन्नु पर्यो, खेतीपाती भन्छौँ त्यसलाई चाहिँ अब इन्टरप्राइज भन्नु पर्यो होइन, व्यवसायीकरण गरेको भन्नु पर्यो, त्यो भएपछि ऊ पनि फुर्किन्छ अनि सम्मान पनि त्यहाँबाट जोडिन्छ, त्यसले गर्दा अब एउटा के भने अहिले स्थानीय तहको महत्वपूर्ण भूमिका हुन्छ, किसानलाई सम्मान गर्ने उनीहरूलाई अवार्ड गर्ने कुराहरू महत्वपूर्ण हुन्छ। तपाईँको जस्तै कति ठाउँमा चाहिँ पार्टिकुलर प्रडक्ट हुन्छ, जस्तै पार्टिकुलर प्रडक्टलाई चाहिँ एउटा स्थानीय तहले नै त्यसलाई सामान्य लोगो लाएर यहाँको उत्पादन भनेपछि किसानको गौरव पनि बढ्ने हो अनि खानेलाई पनि यहाँको रहेछ भन्ने हो, त्यस्तो मेकानिजम अलिकति सानो तहबाट पनि गर्न सकिन्छ। त्यही भएर हाम्रो एग्रिगेसन गर्नलाई चाहिँ सासाना किसानले उत्पादन गरेर गर्दै त्यही कम्युनिटी एप्रोचमा नै मार्केटिङमा जान सकियो र भ्यालु चेन अलिक भ्यालु एडिसन प्र्याक्टिसमा मूल्य श्रृङ्खला प्र्याक्टिसमा गरियो भने हाम्रो उत्पादन सहज जान्छ। अझै तपाईँले सामान्य कुरा गरौँ, घिउफल अर्को इङ्ग्लिसमा एभोकाडो भन्छ, एभोकाडो भित्रीको नेपालमा धेरै भएको छैन, अहिले धनकुटामा इलाममा बहुत उत्पादन हुन्छ, हाम्रो लगभग नेपालमा वर्षको 20,000 मेट्रिक टन चाहिँ एभोकाडोको डिमान्ड रहेछ, टुरिस्टहरू बढी आउँछन् एभोकाडो खान्छन् र हाम्रो उत्पादन जम्मा 600 मेट्रिक टन छ, त्यही पनि धनकुटा इलाम थरथर एरियामा। एभोकाडो तपाईँको तराईदेखि पहाडसम्म सबै ठाउँ हुन्छ, त्यसलाई प्रमोट गर्न सकियो भने बाहिरबाट जुन हामीले लिएर आउँछ नि
1: भित्राउने
0: वस्तुहरू पनि घट्ने हो अनि यहीँ रोजगार पनि जन्ने हो, त्यस्ता कुराहरूलाई पनि अहिले हामीले ख्याल गर्नुपर्छ। जस्तै अब मिटकै कुराहरूमा चाहिँ हाम्रो मिठो उत्पादन कुखुराको मासु चिताउँदै मेजर हब हो, तर तपाईँको अब केएफसी पार्टीकुलरले चाहिँ बाहिर लिएर आउँछ, क्वालिटी कन्ट्रोलमा पनि जोड दिनु पर्यो भन्ने
1: गुणस्तर गुणस्तरमा पनि ख्याल गर्नु पर्यो, उत्पादनमा पनि बढाउनु पर्यो, यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ भनेर तपाईँले भन्नुभयो। उसो भए त अहिलेसम्म हेर्ने हो भने सरकारी प्रयासहरू चाहिँ केही पनि देखिए जस्तो लाग्दैन त तपाईँको भाषा
0: होइन, सरकारी प्रयास भाषा होइन, त्यस्तो होइन, सरकारले प्रयास गरेको छ नेपालको लगभग 20 वर्षको कृषि विकास रणनीति, नेपाल फेडरल गभर्नमेन्ट हुनुभन्दा 1 वर्ष अगाडि एप्रुभ भएको कृषि विकास रणनीति 2015 2035 त्यसैको रेडम्यापमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना भन्ने सुरु भयो,
1: अहिले नाम फेरेर
0: राष्ट्रिय
1: कार्यक्रम भएको
0: छ, त्यसको लगभग 8-9 वर्ष भयो, त्यसले जोन सुपर जोन ब्लक पकेट भनेर गर्छ, त्यसले अलिकति राम्रो काम गर्दैछ तर पोलिटिकल इन्क्रोचमेन्ट बढ्यो त्यहाँ, जस्तै सुपर जोन बनाउनु पर्यो भने एउटै क्लस्टरमा हुनु पर्यो नि,
1: कृषिमा पनि राजनीति है, तपाईँले भर्खर भनेको शब्द
0: छ, तपाईँ सुपर जोन बनाउनु पर्यो भने 1,000 हेक्टरको पार्टिकुलर कमोडिटी धान हो कि मकै हो कि तरकारी हुनुपर्छ, 1,000 करोड एउटामा 200 हेक्टर एउटामा 300 हेक्टर टाढा 400 हेक्टर बनाएर सुपर जोन बनाइदियो, त्यो पोलिटिकल इन्क्रोचमेन्ट भनेको मेरो गाउँमा पनि राख्नु पर्यो, त्यो नगरिकन सट्ट जाने भए हाम्रो इन्डियाको जस्तै व्यवसायिक कृषिको मोडालिटीमा जान सकिन्छ, त्यसमा एउटा छ। अहिले अलिकति तपाईँको डिजिटल एग्रिकल्चरले पनि अलिकति राम्रो भएको छ हाम्रो, अनि अनलाइन प्लेटफर्म पनि क्रिएट गरेका छन् कि युवाहरू पनि उभा छ, त्यसले गर्दा पहिलो त पोलिसी अहिले भने जग्गाको एसेसमेन्ट सजिलीकरण गर्नु पर्यो, जग्गा जग्गा सब व्यक्तिगत नाममा छ, सासाना टुक्रा छ, त्यसलाई व्यवसाय गर्नलाई जोड्न सकेन र त्यसलाई त्यसलाई अलिकति ब्रेक थ्रुको रूपमा अलिकति त्यो जग्गालाई चक्राबन्दीमा ल्याउन सकियो भने कृषिमा रूपान्तरण गर्न सकिन्छ, त्यो एउटा बटौनले लिएको सरकारले गर्नुपर्ने काम थियो पोलिसीमा।
1: उहाँ हुनुहुन्थ्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-8888 98-12-35-8888।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
9: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ़दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र कावा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ। बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन सुझाव दिनुभएको छ। पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। यसै गरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। यसै गरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेले बूढ़ी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीति प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनु पर्ने सुझाव दिएका छन्। काठमाण्डु उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेश कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। गण्डकी बागमती मधेश र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीको पहाड़ी र तराई भेगका भेगमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा केही दिन वर्षा र बदलीको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्ण प्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेश प्रदेशमा मधेशवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोकिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभयो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28-31 नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतले अफ्रिका सीडीसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कंगोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 जना संक्रमित भएको र 139 जनाको ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कंगो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड्ड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय रैंकिङमा सुधार गर्ने अवसर दिनेछ। दोस्रो तरंगशालाको कबड्ड हलमा हुने प्रतियोगितामा नेपाल निरुत्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14-सदस्यीय टोलीमा 6 युवा खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन्। रीमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेर पछि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थ मन्त्रीहरूको सुझाव, विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ्दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित, विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556493333, 9455।
12: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
13: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025। प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
7: रेडियो दिदी बहिनी 95.2 MHz।
8: सुन्नु भएको छ, आज हामीलाई सुनेर साथ दिइ गर्नुहोला है त।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: रेडियो दिदी बहिनी 95.2 मेगा।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनु होला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: बागलुङ मेडिकल हल बडगाउँ चौर कुस्मा पर्वत,
6: सम्पर्क नम्बर 067-420-227,
7: 98-4-22-597,
6: 98-5-11-89-918।
2: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू,
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: me a extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

परदेशिएका नेपालीहरूको पीड़ालाई समेटिएको गीत संग्रह अझै माया मनमा साँच्या छु, कृष्ण ढुङ्गानाको शब्द सृजना, कृष्ण सुवेदीको लय सृजनामा कृष्ण ढुङ्गानाको आफ्नै जीवन भोगाईमा आधारित गीत संग्रह अझै माया मनमा साँच्या छु अब तपाईँको बजारमा।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर

सबैलाई थाहा भएको एउटा कुरा, मृत्यु कसैको छिटो हुन्छ त कसैको ढिलो। आखिर सबैले यो संसार छोड्नै पर्छ। हुन त खै मलाई पनि के को फिरलो हो, मृत्यु पछाडिको मलामी गर्छन् भन्ने जन्ती जस्तो मलामीलाई निन्दा गरिँदैन। सायद तिमीलाई थाहा छैन होला जसले मलाई मलामी घटायो भने।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। दिउँसो 1 बजे बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो। यही बीचमा सत्ता समीकरण पनि फेरिएको छ। साथै प्रदेशमा सत्ता फेरबदलको प्रयास भइरहेका बेला मधेस सरकारमा नेकपा एमाले पनि सहभागी भएको छ। जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मुख्यमन्त्री यादवले हिजो मात्र एमालेका मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीका रूपमा शपथ गराउनु भएको छ। यसअघि मन्त्री परिषदमा रहेका जसपाका मनिष सुमन, राजकुमार गुप्ता र रानी शर्मा तिवारी तथा जनमतका महेश यादव र बसन्त कुशवाहलाई हटाइएको छ। जसपा र जनमतले पाएको 5 मन्त्रालय मुख्यमन्त्री यादवले तत्काल आफूसँगै राख्नु भएको छ। सरकारमा अब नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका मन्त्री सहभागी भएका छन्। एमालेका 24, कंग्रेसका 22, नेपाली कम्युनिष्ट पार्टीका 15 सांसद छन्, जसमा जसपा नेपालको 26, जनमत पार्टीको 12, नेपाल संघीय समाजवादी पार्टीको 1 र राप्रपा नेपालका 1 जना प्रदेशसभा सदस्य कायम छन्। सरकारको कार्यशैली र क्रमभंगतामा सत्तारूढ नेताहरूले नै आलोचना गरिरहेका बेला सभापति रवि लामिछानेले सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ। आज सिंहदरबारमा कोशी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने कार्यक्रम छ। कोशी प्रदेशका सांसदसँग बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म, मधेस प्रदेशका सांसदसँग दिउँसो 1:30 बजेदेखि 3 बजेसम्म छलफल हुने पार्टी प्रवक्ता मनिष शाहले बताउनुभयो। सांसदहरूबाट प्राप्त सुझाव सुल्लाहका आधारमा

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनो फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
5: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
6: यही जेठ 9 गते शनिबार
5: आउँदै हुनुहुन्छ। त्यसैले
7: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
8: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
9: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिसापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
10: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
11: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
10: सम्पर्क नम्बर 067-420-227,
11: 98-472-597,
10: 98-511-9918।
11: याद गर्नुहोला, डाक्टर आउने मिति
6: यही जेठ 9 गते शनिबार।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
2: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
1: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
4: यही जेठ 9 गते शनिबार
3: आउँदै हुनुहुन्छ। त्यसैले
5: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
6: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिसा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
8: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
9: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
8: सम्पर्क नम्बर 067-420-227,
9: 98-472-597,
8: 98-511-9918।
9: याद गर्नुहोला, डाक्टर आउने मिति
4: यही जेठ 9 गते शनिबार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ। सरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस सरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड दिँदै लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
4: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
6: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: नमस्कार स्वयं सेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: जसको नाम नै पर्याप्त छ,
14: दिदी बहिनी,
13: दिदी बहिनी,
14: दिदी बहिनी,
13: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
14: हामी गर्न सक्छौ,
13: गर्न सक्छौ।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट,
2: विकास योजना नीति र कार्यक्रमको समग्र प्रक्रियामा सरकारवाला जनताको सहभागिता बढाउन सबैले प्रतिबद्धता जनाऊ। कुष्म नगरपालिकाको कार्यालय पर्वत
3: सूचना कुष्म नगरपालिकाको कार्यालय कुष्मा प्रचार पर्वतको अत्यन्तै जरुरी सूचना।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड।
4: नयाँ निजी तथा सार्वजनिक भवनहरू निर्माण गर्नु अगाडि गाउँपालिकाको कार्यालयमा गई नक्सा पास गरौं। भवन मापदण्डको पालना गरौं, सुरक्षित भविष्य सुनिश्चित गरौं। घटना घटेको 35 दिन भित्रमा निशुल्क रूपमा व्यक्तिगत घटना दर्ता गरौं। समयमा नै कर तिरौं, नागरिक कर्तव्यको परिपालना गरौं। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आआफ्नो वडा कार्यालयमा गई नाम दर्ता र विवरण अध्यावधिक गरौं। कुहिनेर नकुहिने फोहोर घरबाटै छुट्टाएर सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौं। बाल विवाहको अन्त्य गरौं, बाल श्रम निर्मूल पारौं, लागू पदार्थ दुर्व्यसनबाट टाढा बसौं, सभ्य स्वस्थ र सृजनशील बनौं। आफ्नो घर टोल छिमेक समुदाय सफा राखौं, सभ्य नागरिकको परिचय दिउं। अनुरोधक अध्यक्ष तोरण मल्ल ठकुरी राज, उपाध्यक्ष याम कुमारी राणा एवं पैयौं गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: सूचना पर्वत जिल्ला भित्र घर भाडा दिने लिने व्यक्ति संस्था कार्यालयले सम्बन्धित पालिकाको कार्यालय वा ओडा कार्यालय वा निजी प्रहरी इकाइमा गई तयो गाउँपालिका कार्यालय पर्वतको सूचना नयाँ निजी तथा सार्वजनिक भवनहरू निर्माण गर्नु अघि अनिवार्य रूपमा गाउँपालिकाको कार्यालयमा गई नक्सा पास गरौ, भवन मापदण्डको पालना गरौ, सुरक्षित भविष्य सुनिश्चित गरौ। घटना घटेको 35 दिन भित्रमा निशुल्क रूपमा व्यक्तिगत घटना दर्ता गरौ, समयमा नै कर तिरौ, नागरिक कर्तव्यको परिपालना गरौ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आफ्नो ओढामा गई नाम दर्ता र विवरण अध्यावधि गरौ। कुहिने नकुहिने फोहोर घरबाटै छुट्टाई सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौ। बाल विवाह अन्त्य गरौ, बाल श्रम निर्मूल गरौ, लागू पदार्थ दुर्व्यसनीबाट टाढा बसौ, सभ्य स्वस्थ सृजनशील बनौ, आफ्नो घर टोल छिमेक समुदाय सफा राखौ, सभ्य नागरिकको परिचय दिउँ। पयु गाउँपालिका पर्वत। पयु गाउँपालिकाको पालिकावासीका लागि हार्दिक अनुरोध, गाउँपालिकामा दर्ता भएका व्यापार व्यवसाय उद्योग तुरुन्तै दर्ता गरौ। जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइ कुराई तथा
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी,
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं। सामाजिक जनहितका लागि रेड
1: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत। कुहिने नकुहिने फोहोर घरबाटै छुटाएर सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौं। प्लास्टिक सिसा जन्य वस्तुको प्रयोग घटाऊ। वातावरण सफा र स्वस्थ राखौ। फलेवास नगरपालिकाको कार्यालय फलेवास।
0: जन्म मृत्यु तथा बसाई सराई जस्ता व्यक्तिगत घटनाहरू दर्ता नहुँदा आधारभूत आवश्यकता परिपूर्ति तथा विकास योजना तर्जुमामा प्रतिकूल प्रभाव पर्ने हुँदा जन्म मृत्यु र बसाई सराई लगायत व्यक्तिगत घटनाहरू समयमा नै दर्ता गराई सचेत नागरिक बनौ।
2: फलेवास नगरपालिकाको अनुरोध, व्यक्तिगत घटना दर्ता समयमै गरौं, कर तिरौं। कुनै पनि निजी तथा सार्वजनिक संरचना निर्माण गर्दा नगरपालिकाबाट नक्सा पास र अनुमति पत्र लिएर मात्रै गरौं। सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले
1: फलेवास नगर कार्यपालिकाको अत्यन्तै जरूरी सूचना, व्यक्तिगत घटना दर्ता समयमै गरौं।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
6: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
5: सम्पर्क नम्बर 067-420-227,
6: 98-472-2597,
5: 98-511-9918।
6: याद गर्नुहोला, डाक्टर आउने मिति
1: यही जेठ 9 गते शनिबार।

0: me a extreme energy drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444, 543 333।

मोदी गाउँपालिकाको हार्दिक अनुरोध, कुहिने नकुहिने भोर घरबाटै छुट्टाई सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौ, प्लास्टिक विसर्जन्य वस्तुको प्रयोग घटाऊ, वातावरण सफा र स्वस्थ राखौ। मोदी गाउँपालिका पर्वत सूचना अत्यन्तै जरूरी।

सूचना सूचना सूचना अत्यन्तै जरूरी सूचना पर्वत जिल्ला भित्रमा घर भाडा दिने लिने व्यक्ति संस्था कार्यालयले सम्बन्धित पालिकाको कार्यालय वा ओडा कार्यालय वा नजिकको प्रहरी इकाइमा गई तोकी अनुसारको ढाँचामा विवरण उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि अनुरोध छ। अनुरोध मोदी गाउँपालिका पर्वत।

वडाकारले वा नजिकको प्रहरी इकाईमा गई तोके अनुसारको ढाँचामा विवरण उपलब्ध गराउनु हुन सम्बन्ध सबैका लागि अनुरोध छ। अनुरोध मोदी गाउँपालिका पर्वत।

0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। यही बीचमा सत्ता समीकरण फेरिएको छ। साथै प्रदेशमा सत्ता फेरबदलको प्रयास भइरहेको बेला मध्य सरकारमा एमाले पनि सहभागी भएको छ। जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मुख्यमन्त्री यादवले हिजो मात्र एमालेका मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ गराउनु भएको छ। यसअघि मन्त्री परिषदमा रहेका जसपाका मनिष सुमन, राजकुमार गुप्ता र रानी शर्मा तिवारी तथा जनमतका महेश यादव र वसन्त कुशवाहालाई हटाइएको छ। जसपा र जनमतले पाएको 5 मन्त्रालाई मुख्यमन्त्री यादवले तत्काल आफूसँगै राख्नु भएको छ। सरकारमा अब नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका मन्त्रीहरू सहभागी छन्। एमालेका 24, कांग्रेसका 22, नेपाली कम्युनिष्ट पार्टीका 15 सांसद छन्। जसपा नेपालको 26, जनमत पार्टीको 12, नेपाल संघीय समाजवादी पार्टीको 1 र राप्रपा नेपालको 1 प्रदेशसभा सदस्य कायम छ। 2 सांसद निलम्बनमा परेका छन् भने 4 सांसदले संघीय निर्वाचनमा भाग लिन राजीनामा दिएका थिए।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्य वृद्धिकै कारण निर्माण नरोक्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समिति बैठकमा निर्माण व्यवसायीले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि यस्तो आग्रह गर्नुभएको हो। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लागि परेको वहाँको भनाइ छ। बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्य वृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए। मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्नुभयो। देशको आर्थिक अवस्था र मूल्य वृद्धिको मारबारे सरकार जानकार रहेको बताउँदै नेपालको इतिहासमै अहिले सबैभन्दा ठूलो मूल्य वृद्धि भएको स्वीकार गर्नुभयो। मन्त्रालय अहिले करिब 37 अर्ब रूपियाँ घाटामा रहेको तर पनि व्यवसायका समस्याप्रति गम्भीर रहेको बताउनुभयो। मूल्य वृद्धिको सम्बोधनका लागि राष्ट्र बैंकको इण्डेक्स अनुसार काम भइरहेको र कानूनी प्रक्रिया मिलाएर व्यवसायीहरूलाई राहत दिइने आश्वासन दिनुभयो। केही आयोजनाको हकमा ऐन नै संशोधन गरेर भए पनि मूल्य समायोजन र म्याद थपको समस्या सुल्झाउने प्रतिबद्धता जनाउनु भएको छ। राज्य र निर्माण व्यवसायी एकअर्काका साझेदार भएको भन्दै समन्वय गरेर काम अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। यद्यपि काममा लापरवाही गर्ने र समयमै नसक्ने व्यवसायीप्रति भने राज्य निर्मम हुने चेतावनी दिनुभयो।
0: सरकारको कार्यशैली र क्रमभंगतामा सत्तारूढ़ नेताहरूले नै आलोचना गरिरहेको बेला राजपा सभापति रवि लामिछानेले सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ। आज सिंहदरबारमा कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ। कोशीका सांसदसँग अहिले र मध्य प्रदेशका सांसदसँग दिउँसो 1:30 बजेदेखि छलफल गर्ने पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। सांसदहरूबाट प्राप्त सल्लाह सुझावको आधारमा अघि बढ़न सभापति लामिछानेले छलफलमा बोलाउनु भएको हो। बाँकी प्रदेशका सांसदसँग पनि क्रमशः छलफल हुने उहाँले बताउनुभयो। जेठ 15 गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। यी बेला विपक्षीहरूले भने संसदमा प्रधानमन्त्रीको खोजी गरेर निरन्तर अवरोध गरिरहेका छन्। यी बेला सत्तारूढ़ सांसदहरूले समेत प्रधानमन्त्रीले संसदमा आएर जवाब दिनुपर्ने बताइरहेका छन्। संसदप्रति प्रधानमन्त्रीले देखाएका गतिविधिमा आफै सशंकित देखिनुभएका लामिछानेले यी बेला सांसदहरूसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
1: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा अहिले केही बेरमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले बताउनुभयो। बैठकमा नेताहरूको कार्य विभाजन हुने वहाँको भनाइ छ। 4 दिन अघि बसेको बैठकमा नेताहरूको कार्य विभाजन प्रस्ताव गरिएको छ। त्यसलाई आज अन्तिम रूप दिने बताइएको छ। गत मंगिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन हुन सकेको थिएन। 4 दिन अघिको सचिवालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को होल्डमा राखिएको सदस्यता नवीकरण खुलाउने निर्णय पनि गरेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 7780 7224 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनमा अध्यक्ष पदको लागि आह्वान गरिएको दस्तावेज दरखास्त सरकारले एक दिनमै रद्द गरेको छ। हिजो दरखास्त आह्वान गरेको सरकारले आज रद्द गरेको सूचना निकालेको हो। यसअघि हिजो जारी भएको सूचनामा सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक र योग्य व्यक्तिले जेठ 18 गते भित्र कार्यालय समयमा दरखास्त पेश गर्न भनिएको थियो। आज विशेष कारणवश भन्दै दरखास्त रद्द भएको अर्को सूचना निकालिएको हो। सरकारले सार्वजनिक सूचना मार्फत गोर्खापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिलमा अध्यक्षको लागि खोलेको दरखास्त भने रद्द गरेको छैन।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप 5,000 अमेरिकी सैनिक पठाउने घोषणा गर्नुभएको छ। पेन्टागनले पोल्याण्डमा 4,000 सैनिक पठाउने योजना रद्द गरेको एक हप्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत नयाँ निर्णय सार्वजनिक गर्नुभएको। ट्रम्पले पोल्याण्डका राष्ट्रपति कारोल नाउरोकीसँगको सुमधुर सम्बन्धका आधारमा यो सैन्य परिचालन गर्न लागि बताउनुभयो। ट्रम्प प्रशासनले आफ्नो अमेरिका फर्स्ट नीति अन्तर्गत युरोपबाट समग्र सैन्य उपस्थिति हटाउने संकेत दिइसकेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। हालै मात्र इरानसँगको विवादलाई लिएर जर्मन चान्सलर फ्रेडरिक मर्जेकसँगको मनमुटावपछि अमेरिकाले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो। यसअघि अमेरिकी रक्षा मन्त्रालयले पोल्याण्डमा 5,000 सैन्य परिचालन रोकेको भए पनि रक्षा मन्त्री पीट हेक्सेटले यसलाई अस्थायी मात्र भएको स्पष्ट पार्नु भएको छ। पोल्याण्डका राष्ट्रपति नाउरोकीले ट्रम्पलाई रूसी राष्ट्रपति पुटिनलाई रोक्न र युक्रेन युद्ध अन्त्य गर्न सक्ने एकमात्र विश्वास नेताको रूपमा समर्थन गर्दै आउनुभएको छ। रूसको बढ़दो प्रभावका बीच पोल्याण्डमा अमेरिकी सेनाको संख्या बढ़ाउने यो कदमलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।
0: अब खेल समाचार। राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरूद्ध दोस्रो जित हासिल गरेको छ। आज भएको टी20 अन्तर्राष्ट्रियको दोस्रो खेलमा नेपालले 7 विकेटको फराकिलो जित हात पारेको हो। यससँगै नेपालले मलेसियासँगको सिरिज 2-0 क्लीन स्वीप गरेको छ। पहिलो खेलमा नेपाल 2 विकेटले विजयी भएको थियो। मलेसियाले दिएको 83 रनको सामान्य लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सम्झना खड्का 37 बलमा 39 रन बनाउँदै अभिजित रहिन्। कविता कुंवर 20 बलमा 19 रनमा अभिजित रहेको इनिङ्समा सोनी पाखरिनले 12 रनमा आउट भइन्। मलेसियाका लागि नूर धानिया र एइसा एलिसाले समान 1 विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले विश्व ओभरमा 9 विकेट गुमाएर 82 रनको योगफल तयार गरेको थियो। मलेसियाको लागि एना हमिजाले 30 बलमा सर्वाधिक 17 रन बनाए। धनुश्री 20 बलमा 15 रनमा आउट हुँदा अरिनान नतासिया 13 रनमा अभिजित रहिन्। नेपालका लागि कविता कुंवर रूबिना छेत्री र रिया शर्माले समान 2 तथा पूजा महतो र सीता राणा मगरले समान 1 विकेट लिइन्। अर्को साताबाट शुरू हुने एसियन गेम्स छनौट तथा अर्को महिनाबाट हुने एसएससी प्रिमियर कप खेल्नको लागि नेपाली टोली हाल मलेसियामा रहेको छ।
1: आईसीसी क्रिकेट विश्वकप डिभिजन लीग 2 नेपाल र अमेरिका बीचको खेल जारी छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा बिहान शुरू भएको सिरिजको अन्तिम खेलमा नेपाल टस हारेर पहिले ब्याटिङमा छ। ताजा अवस्थामा नेपालले 32.2 ओभरको समाप्तिसम्म 2 विकेट गुमाएर 151 रन बनाएको छ। नेपालका कुशल भुर्तेल 29 रन बनाएर आउट भएका छन्। आसिफ शेख 43 रन बनाएर आउट भएका छन्। इशान पाण्डे 41 र कप्तान रोहित पौडेल 32 रनसहित क्रिजमा छन्। यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन्। पहिलो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गरेको थियो। जारी सिरिजमा नेपालले खेलेका 3 खेलमा 2 जीत र 1 हारको नतिजा निकालेको छ। अमेरिकाले 1 जीत र 2 हार बेहोरेको छ। लीग 2 नेपाल 27 खेलमा 10 जीत र 15 हारसहित 22 अङ्क जोडेर तालिकाको 5 स्थानमा छ। 2 खेल सातमा अंक बाँडेको छ। अमेरिका भने अहिलेसम्म 27 खेलमा 19 जित र 8 हार सहित 38 अंक सहित शीर्ष स्थानमा छ। बाँकी खेलहरू जित्नै पर्ने नेपालका लागि आजको खेल महत्वपूर्ण छ। बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थानभित्र पर्न सकेमा नेपाललाई विश्वकप यात्रा सहज हुनेछ। आज दिउँसो पनि वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने सम्भावना पनि छ।
0: र काबा सेन्ट्रल एसियन भलिबल एसोसिएशन महिला च्याम्पियनशीप आज शुरू हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 3:30 बजे शुरू हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो 2 बजे हुने नेपाल भलिबल संघले जनाएको छ। आधै अर्को खेलमा किर्गिस्तान र मालदिव तथा इरान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। भलिबलमा नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलता उत्साहजनक छ। प्रतियोगितामा नेपालको कप्तान निरुता ठगुन्नाले गर्दैछिन्। समूह एमा नेपाल र भारत सहित किर्गिस्तान र मालदिव्स रहँदा समूह बीमा इरान र बंगलादेश सहित ताजिकिस्तान र श्रीलंका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय सभा बैठक बस्दै विभिन्न संसदीय समितिको बैठक जारी। मध्यप्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
1: निर्माणको काम नरोक्न व्यवसायीहरूलाई मन्त्री लम्सालको आग्रह। मूल्य वृद्धिमा राहत दिने आश्वासन। पूर्वाधार मन्त्रालय 37 अर्ब घाटामा।
0: रासपा सभापति लामिछानेले कोशी र मध्यप्रदेशका सांसदसँग छलफल गर्दै हिमालयको सचिवालय बैठक आज।
1: युरोपबाट सैनिक फिर्ता लिने नीति विपरीत अमेरिकाले सैनिक बढ़ाउँदै पोल्याण्डमा थप 5,000 सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा।
0: र टी20 आई वुमन्स क्रिकेटमा मलेसिया विरूद्ध नेपालको दोस्रो जीत। आईसीसी मेन्स लीग 2 अमेरिका विरूद्ध नेपाल ब्याटिङमा।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
5: किन आँखा मिचे कुमिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
2: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
3: यही जेठ 9 गते शनिबार
2: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भखेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: अग्रिम बुकिंग तथा नाम दर्ताका लागि सम्पर्क
2: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
7: सम्पर्क नम्बर 067-420-227,
2: 98-4-22-597,
7: 98-5-11-89-918।
3: याद गर्नुहोला, डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 0862614094 9476491।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसईबी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 0684200003, 24001, मोबाइल नम्बर 9856121917, 9856336567 र 9451220736।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
4: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
7: बहिनी 95.2 MHz।

0: California. Extreme energy drink.
1: Uhula!
2: Lo morning is kyo?
1: Here to Rogoti Rogabo. Chamoto to see everyone is talking.
2: Terica. Costo zebra cross bata bato catupore, a crab beef bata bato catago.
3: जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
7: यही जेठ 9 गते शनिबार
6: आउँदै हुनुहुन्छ।
7: त्यसैले छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने
6: को बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा

0: वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
1: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
2: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
3: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
4: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
3: सम्पर्क नम्बर 067-420-227,
4: 98-422-597,
3: 98-511-8918।
4: याद गर्नुहोला, डाक्टर आउने मिति
5: यही जेठ 9 गते शनिबार।
6: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: अग्रिम बुकिंग तथा नाम दर्ता सम्पर्क
0: बागलुङ मेडिकल हल बड़गांव चौर कुस्मा पर्वत।
5: संपर्क नंबर 067-420-227
0: 98-4-22-597
5: 98-5-11-81-918
1: याद गर्नुहोला, डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार।

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत। जारी प्रदेश सभाको बैठकमा सांसदहरूले अहिले दलीय आधारमा धारणा राख्दै।
0: क्यान्सरको अत्यावश्यक औषधिको अभाव भएपछि सम्बन्धित निकायको छलफल शुरू। प्रधानमन्त्री बोल्न समेत तयार नभएको भन्दै राष्ट्रिय सभामा प्रश्न।
1: बकर ईदको अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने सरकारको निर्णय। बागमती प्रदेश सभाको वर्षे अधिवेशन जेठ 11 गतेका लागि आह्वान।
0: जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने अमेरिकी अडान।
1: र विश्वकप लीग टूमा नेपालद्वारा अमेरिका सामु 318 रनको विशाल लक्ष्य। अमेरिका जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव अहिले प्रदेश सभाको बैठकमा छलफल चलिरहेको छ। झण्डै दुई घण्टा ढिलो गरी शुरू भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेपछि अहिले दलीय आधारमा सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। दिउँसो एक बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक नै लम्बिएपछि प्रदेशसभाको बैठक ढिलो गरी शुरू भएको थियो। गत शुक्रबार विश्वासको मत लिने तयारी भए पनि रोकिएको थियो। जनता समाजवादी पार्टी नेपालका सांसदहरूले फ्लोर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गर्नुभएको थियो। यसअघि गत वैशाख 22 गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
1: क्यान्सर उपचारमा अत्यावश्यक कार्बो प्लाटिन र सिसप्लाटिन देशभर अभाव भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढ़ाएको छ। अभाव भएका जीवन रक्षक औषधिको आपूर्तिका लागि मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघका प्रतिनिधिसँग संयुक्त रूपमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले छलफल गरिरहनु भएको छ। केही दिनदेखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको चरम अभाव भएको भन्दै उपचारमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू तत्काल यी औषधि आपूर्ति नभए बिरामीलाई घर फर्काउनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। हिजोको प्रतिनिधि सभा बैठकमा केही सांसदले क्यान्सरको उपचारका लागि अत्यावश्यक मानिने यी दुई औषधिको अभाव र आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। यससँगै स्वास्थ्य सचिव डाक्टर देवकोटाले विशेष पहल गर्दै औषधि आपूर्तिका लागि छलफल तीव्र बनाउनु भएको हो।
0: राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकाले क्यान्सरको औषधि अभावले समस्या उत्पन्न हुँदा समेत प्रधानमन्त्रीले मुख नखोलेको भन्दै सरकारको जवाफ माग गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै उहाँले क्यान्सरको औषधि अविलम्ब आपूर्ति हुने व्यवस्था मिलाउन माग गर्नुभयो।
3: यो केवल आपूर्ति समस्या मात्र होइन, यो जीवन र मृत्युको प्रश्न हो। हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीलाई बोल्ने पनि फुर्सद छैन र नबोलेर देशलाई चमत्कारी रूपमा बदल्ने अठोट गर्नुभएको छ, जसको परिणामले संसदले प्रधानमन्त्री खोजिरहेको छ तर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, चुपचाप हुनुहुन्छ। म सम्माननीय अध्यक्ष मार्फत अविलम्ब उक्त औषधिको आपूर्ति गरी देशभरका क्यान्सरका बिरामीहरूको जीवन रक्षाका लागि नेपाल सरकारसँग जोरदार माग गर्दछु।
0: हिजोको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरूले क्यान्सरको औषधि अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
1: सरकारले जेठ 14 गते सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ 14 गते बकर ईद ईद उल अजहाको अवसरमा विदा दिने निर्णय भएको जानकारी दिनुभएको छ। योसँगै जेठ 14 गतेदेखि लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ। सरकारले 14 गते पनि विदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय विद्यालय लगायत चार दिन बन्द हुने भएको हो। 15 गते शुक्रबार गणतन्त्र दिवसको विदा छ भने 16 गते शनिबार परेको छ। सरकारले आइतबार पनि विदा दिने निर्णय गरेका कारण 17 गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्। 13 गतेपछि एकैपटक 18 गते खुल्नेछन्।
0: बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ 11 गतेका लागि आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा 183 उपधारा 1 बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ। बागमती प्रदेश सरकार मन्त्री परिषदको हिजो बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियो। उक्त अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।
1: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति आशिष गजुरेलले निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो। त्यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्य वृद्धिका कारण सृजित समस्याबाट व्यवसायीहरूलाई राहत दिन सरकार लागि परेको भन्दै निर्माणको काम भने नरोक्न आग्रह गर्नुभएको थियो। बैठकमा सांसद डाक्टर फिरदोस आलमले निर्माण व्यवसायीलाई समयमा भुक्तानी दिनुपर्नेमा जोड़ दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
5: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो महासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। 32 पटक सगरमाथा आरोहण गर्नुभएका कृतिमानी आरोही कामी रीता शेर्पा काठमाडौँ आइपुग्नु भएको छ। उहाँलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन विमानस्थलमै स्वागत गरेका छन्। उहाँले गत आइतबार बिहान 10:12 32 पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएको पर्यटन विभागले जनाएको छ। सगरमाथा आधार शिविर स्थित अस्थायी कार्यालयका अनुसार आरोहणमा कामी रीताले आफ्नै रेकर्ड तोड्नु भएको हो। यसअघि उहाँले गत साल जेठमा 31 पटक सगरमाथाको आरोहण गर्नुभएको थियो। शेर्पाले पहिलो पटक सगरमाथा सन् 1994 आरोहण गर्नुभएको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले होर्मुज स्ट्रेट जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने व्यवस्था लागू गर्न छलफल थालेका छन्। इरानको नवगठित पर्सियन गल्फ स्ट्रेट अथोरिटी पीजीएसएले होर्मुज स्ट्रेटको व्यवस्थापन पर्यवेक्षण क्षेत्र तोकिएको बताएको छ। अथोरिटीका अनुसार अब यहाँबाट पार गर्न अनुमति आवश्यक पर्नेछ। गत फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले होर्मुज स्ट्रेटमा व्यावसायिक यातायातमा रोक लगाएको थियो, जसका कारण अन्तर्राष्ट्रिय ढुवानीमा असर पर्दा ऊर्जा संकट गहिरिएको थियो। यसपछि इरानका अधिकारीहरूले उक्त जलमार्गबाट राजस्व संकलन गर्ने विकल्पका विषयमा छलफल थालेका हुन्। न्यूयोर्क टाइम्सका अनुसार अहिले त्यो नीति लागू गर्ने तयारी गरिएको छ। उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज स्ट्रेट एक अन्तर्राष्ट्रिय जलमार्ग भएको उल्लेख गर्दै यसमा शुल्क लाग्ने व्यवस्था गर्न नहुने अडान लिँदै आउनु भएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रूबियोले पनि जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने बताउनु भएको छ।
4: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई 318 रनको विशाल लक्ष्य दिएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको हो। टियू मैदानमा बनाएको नेपालले यो अहिलेसम्मकै सर्वाधिक योगफल हो। यसअघि नेपालले सन् 2023 घरेलु मैदानमा ओमान विरूद्ध 310 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डेले 84 तथा दिपेन्द्र सिंहरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 तथा कुशल भुर्केलले 29 रन प्रहार गरे। अहिलेको यो नवौं अर्धशतक हो भने पाण्डेले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। अमेरिकाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा अमेरिकाले 11 ओभर 1 बलमा 3 विकेटको क्षतिमा 55 रन बनाएर खेलिरहेको छ।
3: दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मध्य प्रदेशका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत। जारी प्रदेशसभाको बैठकमा सांसदहरूले अहिले दलीय आधारमा धारणा राख्दै।
3: क्यान्सरको अत्यावश्यक औषधि अभाव भएपछि स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल। प्रधानमन्त्री बोल्न समेत तयार नभएको भन्दै राष्ट्रिय सभामा प्रश्न।
4: बकर ईदको अवसरमा जेठ 14 सार्वजनिक विदा दिने सरकारको निर्णय। बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ 11 लागि आह्वान।
3: होर्मुज जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयार।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो दाबले

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: दिदी किन म यो छिमेकी नै त सधैँ झगडा हुन्छ, कतै उजुरी भने कि
3: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
7: एकपटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
8: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
9: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
10: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।
11: नाम नै पर्याप्त छ,
12: दिदी बहिनी,
11: दिदी बहिनी,
12: दिदी बहिनी,
11: रेडियो दिदी बहिनी,
12: हामी गर्न सक्छौ,
11: हामी गर्न सक्छौ,
12: गर्न सक्छौ।

0: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
1: यही जेठ 9 गते शनिबार
0: आउँदै हुनुहुन्छ। त्यसैले
2: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
3: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
5: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
6: सम्पर्क नम्बर 067-420-227,
7: 98-422-597,
6: 98-511-918।
1: याद गर्नुहोला, डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-16-094 98-4-76-39-691।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-33।

0: र कारागारमा परि कारागारमा गरी 10 जनाको ज्यान समेत गएको उहाँले बताउनु भएको छ। समितिमा प्रस्तुत प्रतिवेदन अनुसार देशभरका कारागारहरूमा क्षमता भन्दा 3-5 गुणासम्म बढ़ी कैदी बन्दीहरू कोचाकोच राखिएका छन्। ताप्लेजुङ सुदूर रूकुम पश्चिम र सल्यान कारागारमा क्षमता भन्दा 5 गुणा तथा गुल्मीमा 4 गुणा बढ़ी बन्दीहरू रहेका छन्। यस्तै धनकुटा, घोराही, उदयपुर, सुर्खेत, म्याग्दी र काभ्रेमा क्षमता भन्दा 3 गुणा बढ़ी कैदीहरू राखिएका छन्। हाल देशभर 75 वटा कारागारमा कुल 27,424 कैदी बन्दी रहेकोमा हुम्ला जेल भने पूर्ण रूपमा खाली छ। विभागका अनुसार 42 सहित सबै हिमाली जिल्लाका जेलमा मात्रै क्षमता भन्दा कम कैदी बन्दी रहेका छन्।
1: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक संचारकर्मीका लागि खुला नगरिए नेपाली कांग्रेसले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। आज बसेको समिति बैठकमा पत्रकारलाई फोटो खिच्न मात्र दिएर बाहिर निकालिएपछि कांग्रेसका सचेतक निष्कल राईले असहमति जनाउँदै बैठक बीचमै छोडेर बाहिर जानुभएको थियो। आजको बैठकमा बनेपा स्थित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनका विषयमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची थियो, तर बैठक शुरू भएको केही बेरमै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बजेटको व्यस्तता देखाएर बाहिरिएपछि सांसदहरू थप रोष बनेका हुन्। बन्दकोठाको बैठक र मन्त्री बिनाको छलफलमा नबस्ने भन्दै कंग्रेस सचेतक राई, नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राई र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद अमरेश सिंहले बैठक बहिष्कार गर्नुभएको छ। यस्तै कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुन नरसिंह केसीले पनि मन्त्रीको अनुपस्थितिलाई लिएर कड़ा आपत्ति जनाउँदै बैठक स्थल छाड्नु भएको थियो। बहिष्कार गर्ने सांसदहरूले जनप्रतिनिधिलाई प्रत्यक्ष सुन्ने अधिकार जनतामा रहेको भन्दै कर्मचारीबाट नभई मन्त्रीबाट जवाफ र प्रतिबद्धता खोजिएको स्पष्ट पार्नु भएको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राख्नु भएको विश्वासको मतको प्रस्तावको पक्षमा 62 मत परेको छ भने विपक्षमा 36 मत खसेको छ। सत्ता साझेदार दलहरू जनमत पार्टी र जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज सदनमा आफ्नो बहुमत प्रमाणित गर्नुभएको हो। उहाँलाई आफ्नै दल नेपाली कंग्रेस सहित नेकपा एमाले र नेकपाले विश्वासको मत दिए
1: राष्ट्रिय सभाका सदस्यहरूले सरकार गठन भएको 56 दिन बितिसक्दा पनि सदनमा उठाइएका प्रश्नको जवाब नदिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बैठकमा एमाले सांसद सोमनाथ पोर्तेल र नेकपाका नरबहादुर विष्टले जनप्रतिनिधिले उठाएका जनताका समस्याप्रति सरकार मुखदर्शक बनेको आरोप लगाउँदै तत्काल जवाब दिन रूलिङको माग गर्नुभयो। बैठकको सुन्ने समयमा बोल्ने सांसदले सुकुम्बासी सहकारी पीड़ित र दैवीपरको सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। विपक्षीको नाराबाजीका बीचमा हिजो प्रतिनिधि सभाबाट पारित भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 आज राष्ट्रिय सभामा पेश गरिएको छ भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सर्वसम्मतले पारित भएको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ 13 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ।
0: नेपाली कंग्रेसले जेठ 15 गते भित्र पार्टीका सबै रिक्त भ्रातृ संगठनहरूको नेतृत्व टुंगो लगाउने भएको छ। पार्टी सभापति गगन कुमार थापाले आगामी जेठ 15 गते भित्र पार्टीका सबै

0: व्यक्त भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने दावी गर्नुभएको हो। सुनसरीको लौकहीमा आज आयोजित कोशी प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्श जारी रहेकाले नेतृत्व चयनमा केही ढिलाइ भएको प्रश्न पार्नु भएको छ। गत वैशाख 22 गते म्याद थप नभएपछि नेविसंघ तरूण दल दलित संघ र लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्य समिति स्वत विघटन भएका थिए भने नेपाल महिला संघमा मात्रै नयाँ नेतृत्व चयन भयो।
1: हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सियर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै एसपेक 1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: New year, new fight.
4: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 8 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालका लागि दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष जोड़िएको विषय भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य र बहुक्षेत्रगत समन्वयलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालले बाघ गैंडा जस्ता लोपोन्मुख प्रजातिको संख्या वृद्धि र सामुदायिक वन व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि पूर्वाधार विकास र संरक्षण बीच सन्तुलन कायम गर्नु तथा मानव वन्य जन्तु द्वन्द्व व्यवस्थापन गर्नु अझै चुनौती रहेको उहाँको भनाइ छ।
7: बागमती प्रदेश सभाको वर्षे अधिवेशन यही जेठ 11 गते बस्ने भएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको हो। उक्त अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।
6: पश्चिम नेपालका तराईका जिल्लामा केही दिनदेखि चलेको अत्यधिक तातो हावा अर्थात लूका कारण जनजीवन कष्टकर बनेको छ। नेपालगंज, भैरहवा, धनगढ़ी, बर्दिया र दाङ लगायत क्षेत्रमा बिहानैदेखि तातो हावा चल्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कने मुश्किल परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईका क्षेत्रमा अधिकतम तापक्रम 39-44 डिग्री सेल्सियससम्म पुगेको छ भने तत्काल वर्षाको सम्भावना नभएकाले गर्मी अझै बढ़न सक्ने देखिएको छ। भारतको उत्तर प्रदेश र राजस्थान क्षेत्रबाट आएको तातो हावाको प्रभावले नेपालमा हिट वेभको अवस्था सिर्जना भएको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण कृषि र पशुपालन क्षेत्र प्रभावित हुनका साथै फेरि अस्पताल लगायत स्वास्थ्य संस्थामा डिहाइड्रेशन, ज्वरो, चक्कर लाग्ने र हिट स्ट्रोकका बिरामीको संख्या बढ़िरहेको छ।
7: नेपाल भारत जमुनाहा नाकामा सशस्त्र प्रहरी तालिम प्राप्त कुकुरहरू परिचालन गरेर सुरक्षा व्यवस्था थप कड़ा पारेको छ। भारतबाट आउने व्यक्ति र सामानहरूको चेक जाँचका लागि सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गर्ण हेडक्वार्टर बागेश्वरीले 2 तालिम प्राप्त कुकुरहरू तैनात गरेको हो। पछिल्लो समय यस नाकाबाट लागू औषध ओसार पसार बढ़दै गएपछि त्यसको नियन्त्रणका साथै हात हतियार र विस्फोटक पदार्थको पहिचानका लागि यो कदम चालिएको सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्दले बताउनु भएको छ।
6: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ। महासंघको कार्य समितिका लागि आज भएको मतदानबाट उहाँहरू विजयी हुनुभएको हो। वरिष्ठ उपाध्यक्षमा निर्वाचित वैद्यले 56 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी रामचन्द्र संघाईले 30 मत मात्रै प्राप्त गर्नुभयो। यस्तै कोषाध्यक्षमा अम्बिका पौडेललाई पराजित गर्दै मनिषलाल प्रधान विजयी हुनुभयो। प्रधानले 61 मत ल्याउँदा पौडेलको पक्षमा 25 मत मात्रै खसेको थियो।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चन्द्र भारत जोड्ने त्रिदेशीय गौरवको आयोजना काली गण्डकी करिडोर अन्तर्गतको वाङ जोङसोङ सड़क खण्डको ठेका सम्झौता तोडिएको छ। मुस्ताङको कोवाङ खन्तीदेखि सदरमुकाम जोमसोङ जोड्ने 17 किलोमिटर सड़क खण्ड विगत 9 वर्षदेखि अलपत्र बनाइएपछि बेनी जोमसोङ खोराला सड़क योजना कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरेको हो। 2 वर्षमा सक्नुपर्ने काम 7 पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनी पप्पू गौरी पार्वती कोशी एण्ड न्यौपानेले पूरा गर्न नसकेको योजना कार्यालयले जनाएको छ। हाल 85% भौतिक प्रगति भएको यस खण्डमा टुकुसे मार्फा र जोमसोङ क्षेत्र गरी केही मीटर सड़क कालोपत्र र ढलान गर्न बाँकी छ। कार्यालयका अनुसार अब बाँकी काम पूरा गर्न नयाँ ठेक्का प्रक्रिया तत्काल अघि बढ़ाइनेछ।
2: चालू आर्थिक वर्षको 10 महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालमा 16,92,64 करोड़ रूपियाँ बराबरको वस्तु आयात भएको छ। यो आयात गत आर्थिक वर्षको सही अवधिको तुलनामा 14.82% बढ़ी हो। यस्तै यस अवधिमा नेपालबाट 2,48,96 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको तुलनामा 14.25% वृद्धि हो। आयाततर्फ डिजल र निर्याततर्फ सोयाबीन तेल शीर्ष स्थानमा रहेका छन्।
1: शेयर बजार मापक नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक 16.38 अंकले बढ़ेर 2,758.49 बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा 1,08,00,000 किता शेयर किनबेच हुँदा 4,48,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। कारोबार भएका मध्ये 202 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 59 कम्पनीको मूल्य घटेको छ। समूहगत उपसूचकतर्फ आज ट्रेडिङ बाहेक बाँकी सबै समूहका सूचक बढ़ेका छन्।
2: अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप 5,000 आफ्ना सैनिक परिचालन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यूरोपबाट अमेरिकी सैन्य उपस्थिति कटौती गर्ने पूर्व योजना विपरीत गरेको यो घोषणाले नेटो सहयोगी राष्ट्रहरू र पेन्टागनभित्र ठूलो तरंग पैदा गरेको छ। राष्ट्रपति ट्रम्पले पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति कोरोल नावरोकीसँग आफ्नो व्यक्तिगत मित्रता र सम्बन्धका आधारमा यो निर्णय लिएको स्पष्ट पारेका छन्।
1: अमेरिकाले अर्को ठूलो सुरक्षा कदम चाल्दै लेबनानी सशस्त्र समूह हिजबुल्लाहको वित्तीय सञ्जाल नेता वा कार्यकर्ता सम्बन्धी गोप्य जानकारी दिने व्यक्तिलाई 1 करोड़ अमेरिकी डलर सम्मको पुरस्कार घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले हिजबुल्लाहको वित्तीय गतिविधि अवरूद्ध गर्न सहयोग माग्दै यस्तो सूचना जारी गरेको हो। यसअघि लेबनानी संसद सदस्यहरू सहित हिजबुल्लाह सम्बद्ध व्यक्तिमाथि अमेरिकाले प्रतिबन्ध लगाएकोमा हिजबुल्लाहले भने त्यसलाई धम्क्याउने प्रयासको रूपमा टिप्पणी गरेको छ। यता पाकिस्तानी सुरक्षा बलले देशको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरेको विशेष सैन्य कार्यवाहीमा 23 जना आतंककारी मारिएका छन्। पाकिस्तानी सेनाको मीडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेशन्सका अनुसार गुप्तचर सूचनाका आधारमा यो आतंकवाद विरोधी अभियान चलाइएको हो। विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेका उनीहरूबाट सेनाले ठूलो मात्रामा हतियार गोलाबारूद र विस्फोटक उपकरणहरू बरामद गरेको छ।
2: अब खेलकुद। आईसीसी विश्वकप लीग टू अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि 122 रनको फराकिलो र सहज जित निकालेको छ। नेपालले दिएको 318 रनको विशाल लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा मात्र 195 रनमा अल आउट भयो। यसअघिको खेलमा पनि नेपालले अमेरिकालाई 9 विकेटले स्तब्ध पारेको थियो। यो जितसँगै नेपालले यस सिरिजमा 6 अंक जोड्न सफल भएको छ। सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनको साँगो र हार बेहोरेको नेपालले त्यसपछिका लगातार 3 वटै खेलमा शानदार जित दर्ता गर्यो। यो सिरिजमा नेपालले 3, स्कटल्याण्डले 2 र अमेरिकाले 1 खेलमा मात्र जित निकाल्न सके। सिरिजको सुखद अन्त्यसँगै नेपाली टोलीको आगामी यात्रा थप बलियो बनेको छ।
1: पाकिस्तानले अस्ट्रेलिया विरूद्ध हुने आगामी 3 खेलको एक दिवसीय श्रृंखलाका लागि 16 सदस्यीय टोली घोषणा गरेको छ। मे 30 जून 4 सम्म हुने यस श्रृंखलामा टोलीको कप्तानी साहिल शाह अफ्रेदीले सम्हाल्नेछन् भने सलमान अली आघा उपकप्तान चुनिएका छन्। यता फुटबलतर्फ सन् 2026 को फिफा विश्वकपका लागि आज इंग्ल्याण्डले आफ्नो टोली घोषणा गरेको छ। इंग्ल्याण्डले जून 17 क्रोएसिया विरूद्ध खेल्दै विश्वकपको शुरूआत गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: संविधान संशोधनका लागि राय माग्दै प्रधानमन्त्री कार्यालय सात दिनभित्र लिखित सुझाव दिन सार्वजनिक आह्वान जेएनजी अगुवादेखि दलहरूसँग छलफल विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रिया स्थगित सन् 2030 पछाडि सार्न राष्ट्रसंघलाई नेपालको पत्र
1: रवि लामिछाने शहीदका प्रतिवादी विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा खारेज सहकारी ठगीको अभियोगलाई मात्र निरन्तरता दिन कास्की अदालतको आदेश जेएनजी आन्दोलनका बेला भागेका 4,000 कैदी अझै सम्पर्क बाहिर देशभरका कारागारमा मानवीय संकट
2: सरकार जवाबदेही नभएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आक्रोश सुकुम्बासी र सहकारी पीड़ितका मुद्दामा सरकारको ध्यान आकर्षण कंग्रेसले जेठ 15 रिक्त भातृ संगठनको नेतृत्व टुंगो लगाउने मध्य प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
1: पोल्याण्डमा थप 5,000 अमेरिकी सैनिक पठाइने नेटोद्वारा निर्णयको स्वागत हिजबुल्लाहको सुराकी दिनेलाई 1 करोड़ डलर पुरस्कार दिने व्यवस्था आतंकवाद विरूद्ध पाकिस्तानी सेनाको अपरेशन 23 जना मारिएको दावी
2: विश्वकप लीग टू सीरीजमा नेपालको सुखद अन्त्य अन्तिम खेलमा अमेरिकामाथि 122 रनको शानदार जित अस्ट्रेलिया विरूद्धको एक दिवसीय खेलका लागि पाकिस्तानी टोली घोषणा विश्वकप खेल्ने इंग्ल्याण्डको टोली सार्वजनिक
1: हौस् त्यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

0: उसैली सुन् न, पटौली त पुगेर आयौँ, तर घर पुग्न अझै तिन चार दिनको बाटो छ। सबै साथीहरूले पनि छोडेर गइसके। मलाई त कस्तो डर पो लागिरहेको छ त।
1: के मैले यत्रो वनको बाटो, डर त मलाई पनि लागिरहेको छ नि। त्यही पनि कोही आउँछ कि, एकछिन बाटो हेरौँ न है।
2: दाजै, बगा लगाडी गएको छन् क्या हो? हजुर पर्न ला क्यारियो
3: क्यारियो र अब जाने गइसके। अब एउटा राम्रो छुट्टी भेट्यो त, बाटोमा सँगै हिँड्ने हुन्थ्यो।
2: ल ल, पाइला छिटो चालौँ।
3: चालो चालो चालो।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

0: बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: दोस्रो चाहिँ नेपालको संविधान र कानूनका मुख्य व्यवस्थाहरू समेटिएका सामग्रीहरू छन्।
2: पक्कै पनि यी दुईवटा स्रोतलाई सँगै राखेर रा हेर्दाखेरि कस्तो भन्दाखेरि एउटा तल्लो तहको यथार्थ र माथिल्लो तहको नीति बीचको सम्बन्ध ठ्याक्कै देखिन्छ क्या।
1: ठ्याक्कै। अनि यो गहिरो अध्ययन शुरू गर्नु अघि मलाई एउटा दृश्य कल्पना गर्न मन लाग्यो। सोचौ न, एउटा सामान्य नेपाली घरको भान्सा छ। कलेज पढ्दै गरेकी छोरी आफ्नो किताब पल्टाएर केही लेख्दैछिन्,
2: अनि त्यतिकैमा परम्परावादी सोच भएका बुबा भित्र छिर्छन्।
1: हो, अनि अलि झर्की नै भन्छन् भाइलाई बजार पठाएर, आफू चाहिँ भान्साको काम हेर, आखिर भोलि अरूको घर जाने जात त हो नि।
2: ओहो, यो त हाम्रो समाजमा कतै न कतै धेरैले देखेको वा भोगेको यथार्थ हो नि।
1: हो नि, तर कुरा त्यति बेला साँच्चीकै रोचक बन्छ जब ती छोरी सानो स्वरमा हवस् भनेर टाउको हल्लाउनुको सट्टा नेपालको संविधान र कानूनलाई हतियार बनाएर कड़ा जवाफ फर्काउँछिन्।
2: एकदमै। र यो छलफलको सबैभन्दा सुन्दर पक्ष नै यही हो जस्तो लाग्छ मलाई। मतलब हामी यहाँ सिंह दरबारका ठूला बैठक कोठामा हुने अमूर्त बहसको कुरा गरिरहेका छैनौ क्या।
1: हो, हामी त समाजको तल्लो तह, जस्तै पर्वतको कुस्माको एउटा आम परिवारभित्र भइरहेको वैचारिक क्रान्तिको कुरा गरिरहेका छौ नि त।
2: ठ्याक्कै। कानूनका जटिल दफाहरू र समानताका ठूला सिद्धान्तहरू जबसम्म एउटा साधारण नागरिकको भान्सासम्म पुग्दैनन् तबसम्म तिनीहरूको कुनै अर्थ हुँदैन नि।
1: अनि त्यो रेडियो नाटक नाग रामबहादुर र उनकी छोरी सीता बीचको संवादले के देखाउँछ भने, अब कानूनी साक्षरता शहरका वकिलहरूमा मात्र सीमित छैन, यो त बिस्तारै गाउँ गाउँ र घर घरमा पुग्दैछ।
2: हो त नि, नीति निर्माण भनेको माथिबाट तल आउने प्रक्रिया भए पनि त्यसको वास्तविक परीक्षण त परिवारबाटै शुरू हुने हो क्या।
1: अन्तै परिवारभित्रको संवादलाई हेर्दा सीताको तर्क सुन्न लायक छ है। रामबहादुरले छोरालाई बजारको काम र छोरीलाई भान्साको काम भनेर जुन पुरानो भाष्य सुनाए नि,
2: त्यसमा सीताले निकै सटीक तर्क राखिन् नि।
1: हो नि, उनले भनिन् कि भान्साको काम भनेको जीवन निर्वाहको सिप हो जुन भाइलाई पनि चाहिन्छ, अनि बजारको काम भनेको बाह्य संसार बुझ्ने अवसर हो जुन आफूलाई पनि चाहिन्छ।
2: कस्तो बलियो तर्क हेर्नुहोस् त।
1: एकदमै। अब यसलाई एउटा उदाहरणबाट हेरौं है। यदि हामीले कुनै पनि परिवारलाई एउटा सानो अर्थतन्त्र वा एउटा उद्योगको रूपमा हेर्ने हो भने सीताको कुरा कति तार्किक छ भन्ने प्रश्न हुन्छ।
2: कसरी भन्दाखेरि?
1: मतलब सोचौ त, एउटा उद्योग छ जहाँ आधा कामदारलाई मात्र मेसिन चलाउन दिन्छ र बाँकी आधालाई झैं भुई पुस्न मात्र लगाइन्छ। त्यो उद्योगले आफ्नो 100% क्षमता कहिले प्रयोग गर्न सक्छ त?
2: पक्कै सक्दैन नि, सिङ्गो प्रणाली नै कमजोर हुन्छ।
1: ठ्याक्कै त्यही हो क्या। आधा जनशक्तिलाई घरभित्रै सीमित राख्दा र बाहिरी दुनियाँको आर्थिक तथा सामाजिक कारोबारबाट वञ्चित गर्दा सिङ्गो परिवारले नै आफ्नो आधा क्षमता गुमाइरहेको हुन्छ।
2: हो, एउटा पुरूषले मात्र कमाएर परिवारलाई समृद्ध बनाउनु भनेको त्यही आधा क्षमतामा चलेको उद्योग जस्तै हो नि।
1: तर यदि हामीले यसलाई समग्र चित्रसँग जोडेर हेर्ने हो भने नि कुरा अझै गहिरो छ।
2: एकदमै सान्दर्भिक विश्लेषण, किनभने यो अर्थतन्त्र र क्षमताको कुरा मात्र होइन क्या, यो त मनोविज्ञानको कुरा पनि हो।
1: कसरी? अलिकति प्रश्न पारौ न।
2: त्यो रेडियो नाटकमा एउटा निकै रोचक मोड आउँछ नि। रामबहादुर शुरूमा छोरीको कुरा सुन्दा अकम्किन्छन्, रिसाउँछन्, तर बिस्तारै उनी आफै स्वीकार गर्न पुग्छन् कि हिजो आज त बाहिर सरकारी कार्यालय, प्रहरी, सेना र राजनीति सबैतिर महिलाहरू अगाडि गढेका छन्।
1: ए हो, उनले त्यो कुरा स्वीकार गर्छन्।
2: हो नि, यसलाई हामी दृश्यता वा भिजिबिलिटीको सिद्धान्त भन्न सक्छौ। मानिसको सोच रातारात उपदेश दिएर त बदलिँदैन नि, होइन र?
1: हो त नि, भाषणले मात्र कहाँ काम गर्छ र?
2: ठ्याक्कै। तर जब एउटा साधारण बुबाले बजारमा जाँदा महिलाहरूलाई प्रहरीको वर्दीमा देख्छ, ब्याङ्कको म्यानेजरको कुर्सीमा देख्छ वा वडा कार्यालयमा हाकिमको रूपमा देख्छ नि, त्यसले उसको अवचेतन मनमा गहिरो प्रभाव पार्छ, होइन त?
1: एकदमै।
2: बाहिरको त्यो दृश्यले उसलाई आफ्नै घरभित्रकी छोरीको क्षमतामा पनि विश्वास गर्न बाध्य बनाउँछ के। अरूका छोरीले त्यति गर्न सक्छन् भने मेरी छोरीले किन सक्दिन भन्ने सोचको विकास हुन्छ।
1: ओहो, भनेपछि घरभित्रको सोच परिवर्तन गर्न बाहिर समाजमा महिलाहरूको उपस्थिति कति धेरै निर्णायक हुँदो रहेछ है।
2: हो नि, यो त्यसैको ज्वलन्त उदाहरण हो। वास्तविक विकास तब मात्र हुन्छ जब घरभित्रैबाट समान अवसर र सम्मान शुरू हुन्छ।
1: भनेपछि समाजमा देखिने परिवर्तनले मानिसको मस्तिष्कलाई बिस्तारै रिवायर गर्दो रहेछ, तर यहाँनिर सीताको आत्मविश्वास केवल बाहिर देखेका कुराहरूमा मात्र टिकेको थिएन है।
2: उनले कानूनको कुरा पनि त गरेकी थिइन् नि।
1: हो नि, उनले निकै आटका साथ आफ्नो बुवालाई कानून सम्झाइन्। उनले भनिन् नि, अंशमा होस् या वंशमा हामी दुवै बराबर हौ।
2: यो वाक्य आफैमा कति शक्तिशाली छ हेर्नुहोस् न।
1: एकदमै, पहिले पहिले छोरीहरूले अधिकार माग्दा मलाई पनि माया गरिदेऊ न भन्ने भाव हुन्थ्यो क्या, तर यहाँ त मेरो हक हो भन्ने दावी छ।
2: पक्कै पनि, र यो दावीको पछाडि हाम्रा कानूनी व्यवस्थाहरूको ठूलो हात छ। राज्यले समानतालाई साँच्चै गम्भीरताका साथ लिएको देखिन्छ नि त।
1: त्यसो भए अब अलिकति यो समानताको कानूनी मेरुदण्डतर्फ लागौ न त। कानूनका तत्वहरूले के भन्छन्?
2: हेर्नुहोस् है, भावना र चेतनाले एउटा माहौल त बनाउँछ, तर त्यसलाई संस्थागत गर्न बलियो कानूनी आधार चाहिन्छ। नेपालको सन्दर्भमा कुरा गर्दा संविधानको धारा 18 समानताको हक सुनिश्चित गरेको छ।
1: लिङ्गको आधारमा कसैलाई पनि भेदभाव नगरिने भन्ने कुरा होइन त?
2: हो, तर अझ क्रान्तिकारी व्यवस्था त धारा 38 छ क्या, जसले महिलाको हकलाई विशेष रूपमा सम्बोधन गरेको छ। यसले प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक हुने सुनिश्चित गर्छ।
1: भनेपछि अंश र वंश दुवैमा समान हक।
2: ठ्याक्कै, साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने कुरा पनि संविधानमै लेखिएको छ। यसको मतलब के हो भने, अब महिलाको पहिचान कसैको छोरी वा कसैको श्रीमती हुनुमा मात्र सीमित छैन नि।
1: पक्कै पनि, उनीहरू आफैमा पूर्ण र स्वतन्त्र कानूनी हैसियत भएका नागरिक हुन् नि त।
2: एकदम सही।
1: अनि यसलाई अझ व्यवहारिक बनाउने काम चाहिँ मुलुकी देवानी संहिता 2074 गरेको देखिन्छ है, स्रोत सामग्री अनुसार।
2: हो नि, त्यसमा के छ भने, छोरा र छोरी दुवैले आमा बुबाको सम्पत्तिमा समान रूपमा अंश पाउने व्यवस्था छ।
1: अझ महत्वपूर्ण कुरा त, विवाहित वा अविवाहित दुवै छोरीलाई यो हक दिएको छ नि।
2: हो त नि, विगतमा कस्तो थियो भने, अविवाहित रहेमा मात्र अंश पाउने जस्ता शर्तहरू थिए क्या।
1: जसले छोरीलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्थ्यो है।
2: एकदमै, अनि अहिले त एउटै कामको लागि महिला र पुरूष बीच पारिश्रमिकमा भेदभाव गर्न नपाइने व्यवस्था पनि छ नि।
1: सुन्न त एकदमै राम्रो लाग्छ, यी सबै कुराहरू पढ्दा त नेपाल कानूनको हिसाबले एकदमै आदर्श राज्य बनिसक्यो जस्तो लाग्छ। तर यहाँनिर चाहिँ कुरा साँच्चीकै रोचक बन्छ है।
2: किनभने
1: खै, मलाई यहाँनिर अलि पत्यार्न लागेको कुरा के हो भने नि, कानूनका यी किताबहरूमा राम्रा कुरा लेखिँदैमा के गाउँका रामबहादुरहरूले सजिलै स्वीकार गर्लान् र, मतलब भोलिपल्टै छोरीको नाममा जग्गा पास गरिदिन्छन् त?
2: यसले एउटा महत्वपूर्ण प्रश्न खडा गर्छ। पक्कै पनि,
1: हाम्रो समाजको यथार्थ त अर्कै छ नि त। पुस्तौंदेखि जरा गाडेर बसेको पितृसत्तालाई एउटा देवानी संहिताको दफाले त्यति सजिलै परास्त गर्न सक्छ जस्तो मलाई चाहिँ लाग्दैन। के यो समाजलाई परिवर्तन गर्न संविधानका यी पानाहरू मात्र पर्याप्त छन् त?
2: यो एकदमै जायज र स्वाभाविक शंका हो। पक्कै पनि, कानून आफैमा जादूको छडी त होइन नि।
1: हो त नि, रातारात त कहाँ परिवर्तन हुन्छ र?
2: ठ्याक्कै, राति संसदबाट कानून पास भयो भन्दैमा बिहान उठ्दा समाज पूरै रूपान्तरण भइसकेको हुँदैन। समाजको चलन र कानूनको अक्षरबीच सधैँ एउटा ठूलो खाडल हुन्छ क्या।
1: अनि यसलाई कसरी बुर्ने त?
2: कुरा के हो भने, कानूनले एउटा संरचनात्मक परिवर्तनको जग बसाल्छ नि। हिजोको दिनमा छोरीले अंश माग्दा उनीसँग कुनै कानूनी आधार थिएन क्या। सम्पत्ति भनेको कि दाइजो हुन्थ्यो कि पेवाको रूपमा दिइन्थ्यो।
1: जुन एउटा दयाको कुरा थियो, अधिकारको होइन।
2: एकदम सही, तर जब कानूनले छोरीलाई सम्पत्तिमा समान हकदार बनाउँछ नि, तब छोरीहरू अर्काको धनबाट परिवारको समान हिस्सेदारमा परिणत हुन्छन्। यसले गर्दा घरभित्रको शक्ति सन्तुलनमै हलचल आउँछ नि।
1: ए, यसको मतलब कानूनले सीता जस्ता छोरीहरूलाई एउटा ठूलो ब्याकअप दिँदो रहेछ।
2: हो नि,
1: हिजो उनीहरू एक्लै लड्नु पर्थ्यो भने आज उनीहरूको पछाडि सिङ्गो राज्य र त्यसका संयन्त्रहरू उभिएका छन्। यदि बुबाले अंश दिन्न भने पनि अदालतको ढोका घचघच्याउन सक्ने बाटो त खुल्यो नि, होइन र?
2: ठ्याक्कै त्यही हो, कानूनले मानिसको मन तुरन्तै नबदल्न सक्छ, तर यसले एउटा यस्तो परिस्थिति निर्माण गरिदिन्छ जहाँ पुरानो सोच लिएर बस्न कानूनी रूपमै असम्भव हुन्छ क्या।
1: बुझे।
2: तर तपाईँले अघि भने जस्तै, केवल पानामा लेखेर मात्र पुग्दैन, मानिसको सोच र व्यवहार बदल्न कानूनसँगै केही यस्ता हतियारहरू चाहिन्छ जसले उनीहरूको दैनिक जीवनमा प्रभाव पारोस्।
3: कस्ता हतियारहरू?
2: त्यो हतियार हो आर्थिक प्रोत्साहन र राजनीतिक शक्ति। अधिकारलाई व्यवहारमा उतार्न यी दुई कुराको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ नि।
3: ओहो, त्यसो भए अब लागू त्यही आर्थिक र राजनीतिक पाटोतर्फ। यो गहिरो अध्ययन गर्दै गर्दा मलाई सबैभन्दा चाखलाग्दो लागेको कुरा नै यही हो नि।
2: के कुराले त्यस्तो चाखलाग्दो लाग्यो त?
3: हेर्नुहोस् है, कानूनले समानता दिऊ भन्छ तर मानिसहरू दिन मान्दैनन्, अनि राज्यले के गर्छ, मानिसको खल्तीमा प्रहार गर्छ वा भनौँ आर्थिक फाइदाको लोभ देखाउँछ क्या।
2: हो त नि, यो त एकदमै प्रभावकारी रणनीति हो।
3: मालपोत कार्यालयको त्यो कर छुटको नीतिलाई नै हेरौं न। स्रोत सामग्री अनुसार महिलाको नाममा जग्गा वा घर पास गर्दा 25%देखि 50%सम्म राजस्व छूट दिने व्यवस्था रहेछ नि।
2: यो त गजबको व्यवस्था हो।
3: यो त गजबको ह्याक हो नि समाजलाई बदल्ने। कल्पना गरौं त, एउटा परिवारले 50 लाखको जग्गा किन्दैछ, जग्गाको कर लाखौं रूपियाँ लाग्न सक्छ।
2: अनि मालपोतमा पुगेपछि के हुन्छ भन्दाखेरि?
3: जब उनीहरूलाई थाहा हुन्छ कि घरकी श्रीमती वा छोरीको नाममा जग्गा पास गर्दा त सिधै आधा कर छुट पाइन्छ, तब जतिसुकै परम्परावादी सोच भएको घरमुली भए पनि उसको दिमाग त चल्छ नि, होइन र?
2: हाँ, पक्कै चल्छ। लाखौं रुपियाँ बच्छ भने किन नगर्ने त?
3: हो नि।
2: यहाँको सबैभन्दा चाखलाग्दो पक्ष के छ भने नि, यो नीतिगत हस्तक्षेपको एउटा उत्कृष्ट नमूना हो क्या। यसलाई हामी व्यवहारिक अर्थशास्त्र वा बिहेभियरल इकोनोमिक्सको नजरबाट पनि हेर्न सक्छौ।
3: कसरी?
2: राज्यले केवल नैतिक उपदेश दिएर बसेको छैन नि त, उसले समानतालाई आर्थिक रूपले फाइदाजनक बनाइदिएको छ क्या। शुरूमा कुनै रामबहादुरले आफ्नो श्रीमती वा छोरीको नाममा जग्गा पास गर्नुको पछाडि महिला सशक्तिकरणको ठूलो उद्देश्य नहुन सक्छ।
3: उसले केवल पैसा बचाउनको लागि त्यसो गरेको हुन सक्छ, होइन त?
2: हो, तर परिणाम के भयो त? जग्गाको लालपूर्जा त महिलाको नाममा बन्यो नि, कानूनी रूपमा उनी सम्पत्तिको मालिक बनिन्।
3: ओहो, अनि त्यसपछि चाहिँ बिस्तारै परिवर्तन आउन थाल्छ।
2: बिस्तारै ती महिलाको अवचेतनमा एउटा आत्मविश्वास पलाउन थाल्छ, यो घर यो जग्गा मेरो पनि हो।
4: पक्कै पनि। अनि भोलि परिवारमा कुनै ठूलो निर्णय लिनु पर्दा, ब्याङ्कबाट ऋण निकाल्नु पर्दा वा जग्गा बेच्नु पर्दा त्यो महिलाको हस्ताक्षर अनिवार्य हुन्छ नि।
2: ठ्याक्कै। यसरी एउटा सामान्य कर छुटको नीतिले कसरी परिवारभित्रको निर्णय प्रक्रियामा महिलालाई अनिवार्य सहभागी गराउन बाध्य पार्छ भन्ने कुरा साँच्चै नै विश्लेषण गर्न लायक छ क्या।
4: क्या गजबको कुरा। नियत जेसुकै भए पनि अन्तिम नतिजा त महिलाको हातमा सम्पत्तिको साँचो पुग्नु नै हो नि त।
2: हो नि।
4: मानिसको गोजीमा असर परेपछि दिमाग र परम्परा आफै पछाडि हट्न थाल्दोरहेछन्। यो त भयो सम्पत्तिको कुरा। अब अलिकति राजनीतिक सहभागितातर्फ जाउन।
2: राजनीतिमा पनि ठूलो परिवर्तन आएको छ नि।
4: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार नेपालका हरेक स्थानीय तहमा देखिएको महिला सहभागिताको संरचना पनि त्यत्तिकै क्रान्तिकारी छ है।
2: पक्कै पनि।
5: स्रोतमा भनिए अनुसार संसद र प्रदेश सभामा 33% महिला सहभागिता त छँदैछ, तर मलाई सबैभन्दा शक्तिशाली लागेको कुरा चाहिँ वडा तहको व्यवस्था हो क्या।
2: त्यहाँको व्यवस्था कस्तो छ भने,
5: प्रत्येक पालिकाको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनै पर्ने र प्रत्येक वडा समितिमा दुईजना महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेछ।
2: हो, अझ त्यसमा पनि एकजना दलित महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ नि।
5: यो कुरालाई अलिक गहिराईमा बुझौं न, यसले कस्तो प्रभाव पार्छ त?
2: हेर्नुहोस् है, संसदमा सांसद हुनु र वडामा सदस्य हुनुमा धेरै फरक छ क्या। वडा भनेको राज्यको त्यो एकाई हो जहाँ साधारण नागरिकको राज्यसँग दिनौ जम्का भेट हुन्छ नि।
5: जस्तै जन्म दर्ता बनाउनु पर्दा, विवाह दर्ता गर्दा वा नागरिकताको सिफारिश लिँदा मानिसहरू वडा कार्यालय जान्छन्, होइन?
2: ठ्याक्कै। अब कल्पना गर्नुहोस्, ढाउँको एउटा सीमान्तकृत समुदायको व्यक्ति जसले पुस्तौंदेखि वडा कार्यालय वा पञ्चायतमा जाँदा माथिल्लो जातका ठाट्ठाबाठा पुरूषहरूको मात्र दबदबा देखेको छ नि।
5: अनि ऊ आज सिफारिश लिन जाँदा आफ्नै समुदायकी एउटी दलित महिलालाई वडा सदस्यको कुर्सीमा देख्छ, यसले के गर्छ त?
2: यसले त त्यो व्यक्तिभित्रको डरलाई पूरै भत्काइदिन्छ नि। पुस्तौंदेखिको त्यो मनोवैज्ञानिक पर्खाल ढल्छ क्या।
5: ओहो, उनीहरूलाई लाग्छ होला नि, ओहो
1: राज्य भनेको त परको कुरा होइन रहेछ, यो कुर्सीमा त हाम्रै मान्छे पनि बस्न सक्ने रहेछन्।
2: बिल्कुल, यसले सत्ता र शक्तिको परम्परागत परिभाषालाई नै उल्टाइदिन्छ नि। एउटी दलित महिला जसलाई हिजोसम्म समाजले निर्णय प्रक्रियाको घेरा भन्दा धेरै बाहिर राखेको थियो, आज उनी राज्यको आधिकारिक प्रतिनिधिको रूपमा त्यहाँ उपस्थित छिन् क्या।
1: हो त नि, उनको हस्ताक्षर बिना वडाको बजेट पास हुँदैन, विकास निर्माणका काम अघि बढ्दैनन्।
2: एक्ज्याक्टली, यो केवल एउटा सीट वा कोटाको कुरा मात्र होइन नि, यो त गाउँ गाउँमा जरा गाडेर बसेको सामन्ती र पितृसत्तात्मक संरचना माथिको सिधै प्रहार हो क्या।
1: साँच्चै नै,
2: जब दैनिक जीवनमा मानिसहरूले एउटी महिलालाई, त्यसमा पनि सीमान्तकृत समुदायकी महिलालाई शक्तिको केन्द्रमा देख्छन् र उनीसँग काम लिनुपर्ने बाध्यता हुन्छ नि, तब महिलाले केही गर्न सक्दैनन् भन्ने भाष्य व्यावहारिक रूपमै ध्वस्त हुन्छ।
1: त्यसो भए यी सबैको अर्थ के त? यो त साँच्चै नै माथिबाट तल वा टप डाउन नीतिगत संरचना र तलबाट माथि अर्थात् बटम अप चेतनाको गजबको संगम बो रहेछ।
2: एकदम सही भन्नुभयो।
1: एकातिर राज्यले माथिबाट कानून र नीति बनाएर कर छुट दिने र अनिवार्य कोटा तोक्ने काम गरेको छ, अर्कोतिर सीता जस्ता युवा पुस्ताले तरबाट अर्थात घरको भान्साबाटै आफ्ना बाबु हजुरबाबुका पुराना सोचहरूलाई चुनौती दिइरहेका छन् नि।
2: हो नि, यी दुवै कुरा एकैसाथ भइरहेकोले नै समाजमा यति छिटो र यति गहिरो परिवर्तन देखिन थालेको हो क्या।
1: अनि महिला उद्यमशीलताको लागि बिना धितो सस्तो ब्याजदरमा ऋण दिने जस्ता नीतिहरूको पनि चर्चा गरिएको छ नि स्रोतमा।
2: पक्कै पनि, त्यसले महिलालाई आर्थिक रूपमा कसैको आश्रित हुनबाट जोगाएर आफ्नै खुट्टामा उभिन मद्दत गरिरहेको छ नि त।
1: हो, र यही नै र त्यो कुस्माको रेडियो नाटकको सन्देश फेरि जोडिन्छ है। नाटकको अन्त्यमा उद्घोषकले भनेका छन् नि, नारी पुरुष बराबरी, देश विकासको साझेदारी।
2: यो केवल सुन्नमा राम्रो लाग्ने नारा मात्र होइन नि, यो त आजको नेपालको कानूनी, आर्थिक र सामाजिक यथार्थको सार हो क्या।
1: एकदमै, यदि हामीले आधा जनसंख्यालाई आर्थिक निर्णय र राजनैतिक शक्तिबाट बाहिर राख्यौं भने कुनै पनि देशले विकासको गति लिन त सक्दैन नि।
2: सक्दै सक्दैन, कानूनले बाटो खनिदिएको छ, आर्थिक प्रोत्साहनले त्यो बाटोमा हिँड्न बाध्य बनाएको छ र घर घरमा बढ्दै गएको चेतनाले त्यो यात्रालाई निरन्तरता दिइरहेको छ क्या।
1: आजको यो समग्र छलफललाई फर्केर हेर्दाखेरि नि हामीले एउटा कुरा प्रष्ट रूपमा देख्न सक्छौं, समानताको यो लड़ाई अब केवल नारा वा भाषणमा मात्र सीमित छैन नि त।
2: हो नि, यो त व्यवहारमा लागू हुन थालिसक्यो।
1: यो त मालपोतको ढड्डामा, वडा कार्यालयको सिफारिशमा, ब्याङ्कको ऋणको कागजातमा र घरको अंशभण्डामा लिपिबद्ध भइसकेको छ।
2: एकदमै, कुनै पनि समाज कसरी परिवर्तन हुन्छ भन्ने कुरा बुझ्न चाहने जो कोहीको लागि नि नेपालको यो अनुभव एउटा उत्कृष्ट ब्लू प्रिन्ट हो जस्तो लाग्छ मलाई त।
1: हो त नि, चेतना, कानून र आर्थिक प्रोत्साहन, यी तीनवटा कुराको त्रिवेणीले कसरी दशकौं पुराना रूढ़ीवादी परम्परालाई जरैदेखि हल्लाउन सक्छ भन्ने कुरा यो गहिरो अध्ययनले सिकाउँछ नि।
2: र यो प्रक्रिया अझै निरन्तर छ है। रामबहादुरहरू पूर्ण रूपमा हराइसकेका त छैनन्, तर उनीहरू परिवर्तन हुन बाध्य भने पक्कै भएका छन् कि।
1: कानून आफैमा पूर्ण हुँदैन नि त, यसको कार्यान्वयनमा अझै धेरै चुनौतीहरू होलान्।
2: पक्कै पनि, कतिपय ठाउँमा अझै पनि महिलाको नाममा जग्गा पास गरेर निर्णयको अधिकार भने पुरूषले नै राख्ने प्रवृत्ति पनि त छ नि।
1: अनि वडामा चुनिएका महिला सदस्यहरूलाई अर्थपूर्ण जिम्मेवारी नदिने समस्या पनि नभएका होइनन्।
2: हो, तर दिशा भने सही तय भएको छ नि। एकपटक महिलाको हातमा लालपूर्जा वा राजनीतिक पद पुगिसकेपछि क्या त्यो शक्ति उनीहरूबाट सधैँको लागि खोसेर फिर्ता लिन अब असम्भव छ।
1: एकदम सही कुरा, हामी सही दिशामा छौं र यो यात्रा निकै आशा लाग्दो छ। ल, आजको यो गहिरो अध्ययनलाई बिट मार्नु अघि नि यो सबै सन्दर्भ र तथ्याङ्कहरूलाई जोडेर एउटा अलिक गहिरो प्रश्न छोडेर जान मन लाग्यो मलाई।
2: कस्तो प्रश्न?
1: हेर्नुहोस् है, हामीले देख्यौं कि अहिलेका यी नीति, कर छूट र कानूनी बाध्यताका कारण दिन प्रतिदिन महिलाको नाममा जग्गा र सम्पत्तिको स्वामित्व बढ्दै गइरहेको छ, राजनीतिक निर्णय तहमा उनीहरूको उपस्थिति बाक्लो हुँदैछ नि।
2: हो नि,
1: अब एकछिन कल्पना गरौं त, यदि यही गतिमा परिवर्तन हुँदै जाने हो र महिलाहरूको आर्थिक तथा राजनीतिक हैसियत पुरूषको भन्दा माथि वा कम्तीमा बराबर हुने हो भने आजभन्दा 20 वा 30 वर्षपछिको नेपाली समाज कस्तो होला?
2: ओहो, यो त साँच्ची नै सोच्न बाध्य पार्ने कुरा हो नि।
1: हाम्रो समाजमा वर्षौंदेखि जरा गाडेर बसेको घरमुली वा घरको खम्बा भनिने जुन परम्परागत अवधारणा छ नि, जसले स्वत एउटा पुरूषलाई मात्र जनाउँछ क्या, के त्यसको परिभाषा त्यो बेलासम्म उस्तै रहला त?
2: सायद नरहला।
3: के त्यस बेला हाम्रा शब्दकोशहरूबाट अर्काको घर जाने जात वा पराया धन जस्ता शब्दहरू पूर्ण रूपमा मेटिएर एउटा यस्तो पूर्ण रूपान्तरित समाजको जन्म होला जहाँ भान्सा र बजार, घर र कार्यालय बीचको लैंगिक पर्खाल सधैँका लागि ढलिसकेको हुनेछ।
2: यो त एकदमै चाखलाग्दो कल्पना हो।
3: अनि के त्यस्तो समाजमा रामबहादुर र सीता बीच आज भएको जस्तो द्वन्द्वको कुनै औचित्य बाँकी रहला त? यसबारे आफै विचार गर्नुहोस्।
6: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
7: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
8: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
10: आइमै भएर भुक भुके लाग्ने मसँग, मेरो बाउको कमाइ खाएको छु मैले। के चाहियो तपाईँहरूलाई?
11: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
12: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
10: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
13: हुन्छ मुटु नारीको नि चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
14: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
14: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
15: नेपाल

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।
5: व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
6: कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित, आईसीसी विश्वकप लीग टू को अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढ़ता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा समूहले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
8: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटोलाले सीआईएनसँग बताउनुभयो।
5: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछौँ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि के को लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
8: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
9: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
8: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
10: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसंख्या छ, कुल जनसंख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेट कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्ष भन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
8: बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाइ थियो।
11: आगामी बजेट प्रस्तावना गर्दा हामीले केही साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढ़ाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
8: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 जना सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
12: माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले मान्य मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
8: बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले सीआईएनसँग बताउनुभयो।
13: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणका आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्छ होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
8: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
6: अझै पनि धेरै नागरिक एक गाली पानीका लागि घण्टौं हिँड्न बाध्य।
14: अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
6: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीको लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
17: सल्यानको शारदा नगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान एक घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनुपर्छ। पानीकै अभावले घरयासी काम, बालबालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढ़ेको उहाँको भनाइ छ।
14: हामी आशावादी केमा छौं भने यो काम छिटै होस् होइन, सहजता पूजा छिटो भयो भने हामीलाई सस्ता पानीको सहजता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त एक डेढ घण्टा लगाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको एक घण्टा त लाग्छ नि पानी।
17: शारदा नगरपालिका 11 हिउँचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
18: त्यो पानीकै समस्या हो, तारा छ पानी ल्याउनु जाने, सरसफाईमा अब पुग्दैन पानी, पशुहरूलाई पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा तारा छ।
17: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 बासिन्दा भने उत्साहित भएका छन्।
19: मेरो नाम सुतलाल थापा। त्यो समस्या त पहिलेदेखिबाट भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग कृषिरा खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुहाउने रहने त छोरो सबै यहाँ हामी काफलीतिर आउनु पर्ने हुन्छ।
20: सानो पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो, एक गाग्री पानी लग्यो,
21: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने, बर्खाभरि यता माथिबाट आउँछ र माथि भल आउँछ, अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेर बर्खा। अब
22: तर आजसम्म पानी आएको छैन, हाम्रो यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
17: शारदा नगरपालिकाले 55 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा जर्को खानेपानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड़ 43 लाख रूपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी:
23: यसले शारदा नगरपालिका 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
17: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डागीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
24: यो राज्यको स्थिति, मध्यपुरको यो युद्ध, यो बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब
17: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढ़ी लिफ्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
25: कुटो कोदाली हेर्न पर्यो, भर भर जिल्ला नै पर्यो, अन्त पुरुषकै मान्यता हार्दा हल्यो भयौँ भन्दा र उही मुला लाउँदा महिला कन्ते यसलाई देला ढेकी चुलासम्म
6: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै। रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
26: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
27: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
28: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एकमात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालमा 62% घर परिवार कृषि पेशामा आबद्ध छन्. तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्. खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ. 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ.
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्. बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्. तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ. बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ.
5: पुरुषले हलो भयो भने दिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो. अन्त पुरुषकै मान्यता हार्दा हलो भयो भन्दा र उइमोला लाउँदा मैला कन् त्यहाँ यसलाई देलाधेकी चुलासम्म लिपपोतर नामक मैलाकै काम. त्यहाँ पनि महिलाको जस गुण हुँदैन. खेती किसानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्दा महिलाको नै थाहा हुँदो. पुरुषले त हलाउडो मात्र हमाइदिँदा खान.
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ. घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन. पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन.
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन. महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ. अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ. महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ. किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएसी काम.
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्, तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ. कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन.
7: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए. तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन. खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ.
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ. खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्. यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ.
8: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्. कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन् तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्. त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि दिन्छन्. यो चाहिँ पुरुष प्रधान समाजै भएर हो. जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्, जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अधिक दिएकै छैनन् जस्तो लाग्छ.
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथि को पहुँच सबैभन्दा बढ़ी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ. सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ, तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्. महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ. सन्तोषी रावल, CIN, काठमाडौँ.
3: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
9: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरणहरू चाहिँ छ। त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुक नै निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
10: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेर्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
9: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला, त्यो वेबसाइटमा भिजिट गर्यो भने हामीले भेट्न सकिन्छ।
10: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ एक्युरेट तथ्याङ्क आउन नसके हो।
9: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। स्थानीय र संघीयता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संघीयताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपालन विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनी पनि सकेँ, त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था हो सर। यसमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए

कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: केस होलाको यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
1: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
2: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
0: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
3: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: मन्त्रालयले थाले छलफल।
2: हुर्मुज जलमार्गबाट आउ जाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने अमेरिकी अडान।
1: र विश्वकप लिग्टुमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएलमा बंगलोर विरूद्ध हैदराबाद टस जितेर ब्याटिङ गर्दै।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क।

0: र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा। सरकार बजेट निर्माणमा लागेका बेला पुराना दलहरू भने सरकार प्रदेश सरकार पुनर्गठनको कसरतमा जुटेका छन्। जेएनजी आन्दोलनपछि भएको प्रतिनिधि सभाको चुनावमा नराम्ररी पराजित भएका कंग्रेस एमाले र नेकपा केन्द्रको सरकार गुमाए पनि प्रदेशको सत्तामा आफ्नो दलको सहभागिता सुनिश्चिततामा जुटेका हुन्। केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमतिपछि साथै प्रदेशमा अहिले सरकार हेरफेर हुन थालेको हो। मधेस प्रदेश सरकारमा एमाले सहभागी भएसँगै तीन दलीय गठबन्धन सरकार बन्ने निश्चित भएको छ। नेकपा कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पनि तीन दलीय राजनैतिक समीकरण बन्न सक्ने संकेत गर्नुभएको छ। कैलालीको धनगढ़ीमा आज आयोजित नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा प्रचण्डले कंग्रेस एमाले र नेकपा बीच सत्ता समीकरण हुन सक्ने बताउनु भएको हो। प्रचण्डले वर्तमान राजनैतिक अवस्था जटिल मोड़मा पुगेका बेला तीन दलीय समीकरण आवश्यक रहेकोमा जोड़ दिनुभएको प्रदेश सांसद ओम विक्रम भाटले थाहा संचार नेटवर्कलाई बताउनुभयो।
2: वर्तमान राजनीतिक अवस्था अहिलेको देशमा देखिएका चुनौती समस्याका विषयमा उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो। त्यसमा अब अहिलेको गणतन्त्र पक्ष त लोकतान्त्रिक र यो व्यवस्थाको पक्षधर शक्तिहरू चाहिँ एक ठाउँ उभिएर अगाडि बढ्नुपर्छ र किसिमको गतिविधिहरू भइरहेछ। यसले चाहिँ मुलुकलाई सही दिशामा लान्न भन्ने ढंगले नै कुरा राख्नु भएको थियो।
1: बैठकमा प्रचण्डले तीन दलीय समीकरणका लागि कंग्रेस नेतृत्वसँग आजै काठमाडौँ फर्केर निर्णायक छलफल हुने बताउनु भएको थियो। सरकार असफल भएको र सबैभन्दा ठूलो दलको हैसियतले नेकपाले नेतृत्व गर्ने कुरा सुदूरपश्चिममा स्वाभाविक भएको प्रदेश सांसद भाटको भनाई छ।
3: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनु भएको छ। आज कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले नेकपा एमालेसँगको सहमतिमै सरकारको नेतृत्व परिवर्तन गरिने बताउनु भएको हो। साथै प्रदेशका सरकारमा सहकारीबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो। प्रदेशसभा सदस्य इसरायल मन्सुरीले पनि सरकार परिवर्तन र कांग्रेसले नेतृत्व लिने विषय छलफल चलिरहेको बताउनुभयो। कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर साईले पनि सहमति अनुसार कांग्रेसले नेतृत्व गर्ने दावी गर्नुभएको छ। सरकारको नेतृत्व बजेट लगत्तै फेरिने गरी कुरा अघि बढ़ेको उहाँले बताउनुभयो।
4: गर्ने नै कंग्रेसले त हो नि, कंग्रेसले गर्ला त अब के नयाँ केही हुन्छ त थाहा छैन। म तर चाहिँ आलोक पालोको सिद्धान्त त्यही हो क्यारे।
3: पार्टीभित्र प्रदेश सरकार परिवर्तनको गहन बहस शुरू भइरहेको एमाले जनाएको छ। तर बजेट तयार गरेर परिवर्तन गर्ने वा त्योभन्दा पहिले गर्ने भन्ने विषयमा ठोस निष्कर्ष आइसकेको छैन।
1: आज मात्रै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यले यादवको पक्षमा मतदान गरेका हुन्। मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यले मतदान गरे, एकजना भने तथस्त बसे। प्रदेशसभा बैठकमा 100 प्रदेशसभा सदस्यको उपस्थिति थियो। यसअघि गत वैशाख 22 गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो। त्यसपछि गत शुक्रबार विश्वासको मत दिनका लागि तय गरिएको बैठक विशेष कारणवश भन्दै स्थगित गरिएको थियो। बागमती प्रदेशसभाको अधिवेशन भने यही जेठ 11 गतेका लागि बोलाइएको छ।
3: कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको सुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलवासेको आजको इजलासले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। अब लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत रविको दुईवटा कसूर झिक्ने र सहकारी ठगी सम्बन्धी कसूरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो। अदालतले न्याय निरूपणको मूल विषयवस्तु पीड़ित जाहेरवाला समेतका बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको आदेशमा उल्लेख गरिएको छ। यस्तै सरकारले शुरू अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयको दावी नलिएको र जाहेरवालाहरूको समेत स्वतर्फको माग दावी नरहेको आदेशमा जनाइएको छ। लामिछाने विरूद्धका दुईवटा कसूर नझिके पीड़ित र पीड़क पक्षबीच मिलापत्रबाट बचत रकम फिर्ता पाउन नसक्ने र प्रक्रिया झन जटिल बन्ने समेत आदेशमा उल्लेख छ।
1: नेपाल सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने तयारी गरेको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित निमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकेन्द्र बहादुर छेत्री पौडेलले विश्वमा बढ़दै गएको द्वन्द र त्यसका कारण सृजित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अघि नबढ़ाउने निर्णय गरेको जानकारी दिनुभयो। नेपालले यसअघि सन् 2024 नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो, तर विद्यमान प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्यलाई पछाडि धकल्दै सन् 2029 नोभेम्बरसम्मका लागि सारिएको छ। यस निर्णयबारे परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ युएनलाई औपचारिक रूपमा जानकारी गराइसकेको प्रवक्ता छेत्रीले बताउनुभयो।
5: यसअघि नेपाल आगामी 24 नोभेम्बर 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने तय भए पनि पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै उक्त स्तरोन्नतिलाई आगामी नोभेम्बर 2029 लागि पछाडि सार्न 13 मे 2026 परराष्ट्र मन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीका चेयरलाई औपचारिक रूपमा अनुरोध गर्नुभएको छ।
1: यसै सन्दर्भमा हामीले एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई पटक पटक स्थगित गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठलाई सोधेका छौं।
6: 3 वर्षलाई एउटा पिरियड ट्रान्जिसनल पिरियडमा आगेको त्यसको लागि अब हामी जति एलडीसीबाट स्तरोन्नति हुने क्रममा केही फाइदा केही घाटा हुन्छ। अहिलेको हाम्रो पछिल्लो समय राजनीतिक संक्रमणबाट गुज्रदै आएको अहिलेको इलेक्सनबाट अब दुई तिहाई नजिकको सरकार बनेको स्थितिमा केही राजनीतिक स्थिरता हुने अपेक्षा त अब गर्न सकिएला। तर विगतमा बेसिक ग्रेजुएसनको लागि पर्याप्त तयारी पुगि नसकेको स्थिति चाहिँ हो। निजी क्षेत्रको निर्णय क्षमता विस्तार नसकेको पनि हो। खास गरी केही हाम्रो निर्यात चाहिँ प्रभावित हुन जान्छ। हामीलाई बेसी भए बापत केही प्रिफरेन्सियल एक्सेस चाहिँ पा हुन्छ अलि भन्सार रहित अथवा एकदम कम भन्नुमा त्यो चाहिँ एलडीसीबाट माथि गइसकेपछि पाउँदैन। त्यसले गर्दा झन्नै हाम्रो निर्यात प्रोत्साहनले घट्ने भन्ने धेरै प्रतिवेदनहरू निकालिरहेका थिए र केही अरू कन्सेसनल ग्रान्टहरू नपाउने कि हो। अरू अब एलडीसीबाट ग्रेजुएट हुँदैमा अब अलिकति हाम्रो स्तब्ध वृद्धि हुन्छ। त्यसको लागि एलडीसी लगानी ल्याउने अनि हाम्रो क्षमता विस्तार गर्ने हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्ने हुन्छ। अब त्यसको लागि हाम्रो क्षमता पर्याप्त तयारी नभइसकेको महसुस गरेरै सरकारले अब 3 वर्षको डिफर्मेन्टको लागि पत्र पठाएको भन्ने समाचार आएको छ। अब यो सरकारले नेपाल सरकारले भएको रिक्वेस्ट हो। केही समय अगाडि फेब्रुअरीमा बंगलादेशले पनि यस्तै रिक्वेस्ट पठाइसकेको छ। अहिले तीनवटा देशसँगै एलडीसीबाट स्तरोन्नति हुने क्रममा छन्। त्यो भनेको नेपाल बंगलादेश र लाओस हो। अब बंगलादेशले पनि डिफर्मेन्टको लागि फेब्रुअरीमा चिठी पठाइसकेको परिप्रेक्ष्यमा नेपालले पनि त्यसलाई एक किसिमको फलो गरे जस्तो किसिमले गरेको पनि देखिन्छ। अब यो निर्णय फेरि नेपालले रिक्वेस्ट गरे फेरि युएनले गर्ने हो। युएनको अब आउने सेप्टेम्बर होइन यो आउने नोभेम्बरतिरै हुन्छ जस्तो लाग्छ। जनरल एसेम्ब्ली हुन्छ। जनरल एसेम्ब्लीको मिटिङले चाहिँ अब नेपालले गरेको रिक्वेस्टलाई एक्सेप्ट गर्ने कि नगर्ने फाइनल निर्णय गर्ला।
1: नेपाल परिवेशमा, संविधान संशोधनका लागि सुझाव माग लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सतही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल
8: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको
0: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभएको छ।
5: नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल, समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
3: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयन समितिको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चीनिया पक्षबाट नेपालका लागि चीनिय राजदूतले सह अध्यक्ष गर्नुहुनेछ। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श समितिको बैठक आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यानिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको बताउनुभयो। उहाँका अनुसार हालसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा मात्रै 71 जना थपिएका छन्। कम्बोडियाका जेलमा रहेका 29 जना नेपालीको कानूनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाका लागि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।
1: पछिल्ला संसद बैठकमा बाँदर आतंकको विषय लगातार उठ्न थालेको छ। आफ्ना मतदाताले बाँदर नियन्त्रणका लागि सरकारलाई दबाव दिन आग्रह गर्दै फोन गर्ने गरेको गुनासो सांसदहरूले सुनाउने गरेका छन्। बाँदरले खेतीबाली नष्ट गर्नुका साथै किसानलाई खाना खान समेत नदिएको पाइन्छ। प्रतिनिधि सभाको हिजोको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले त बाँदर नियन्त्रण चुनौतीपूर्ण विषय भएको बताउनु भएको थियो। उहाँले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक नियन्त्रण गर्ने प्रभावकारी प्रविधि विश्वमै नभेटिएको उल्लेख गर्नुभयो। सत्तारूढ़ रासोपाकी सांसद आशिका तामाङले भने बाँदर र बन्देल आतंक अहिले कृषकहरूको प्रमुख समस्याका रूपमा रहेको बताउँदै हत्या नभई दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्ने धारणा राख्नुभएको थियो। बाँदर विज्ञ मुकेश चालिसेले बाँदर आतंक धेरै पुरानो समस्या भएको बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी रातो बाँदरले बढ़ी क्षति पुर्याउने गरेको छ। उहाँले बाँदर मार्ने, बन्ध्याकरण गर्ने वा बाली परिवर्तन गर्ने मात्र उपाय पर्याप्त नहुने भन्दै ठाउँको विशेषता अनुसार फरक फरक नियन्त्रण रणनीति अपनाउनु पर्ने बताउनु भएको छ। साथै सरकारले अहिलेसम्म स्पष्ट नीति तथा नियम समेत नबनाएको उहाँले थाहा संचार नेटवर्कसँग बताउनुभयो।
10: बाँदर नियन्त्रण भनेको खेवाकी कुरा होइन। अब यो चाहिँ एकीकृत
9: नियन्त्रणको प्रणाली अप्नाउनु जरुरी छ। मारेर मात्रै पनि हुँदैन, बन्ध्याकरण गरेर मात्रै हुँदैन, बाली चेन्ज गरेर मात्रै हुँदैन, ठाउँ अनुसारको विशेषता अनुसारको विभिन्न खालका नियन्त्रणका उपायहरूलाई लगाउनु जरुरी छ। अब नेपाल सरकारबाट अहिलेसम्म नियन्त्रण बारेमा खासै नियमहरू बनेका छैनन्, निकुञ्जले मात्रै त्यति बनाएको हो।
3: सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा 7 दिनभित्र सुझाव दिन आग्रह गरिएको छ। सुझाव इमेल र वाट्सएप मार्फत पठाउन सकिनेछ। संविधान संशोधनका लागि लिखित सुझाव इमेल ठेगाना संविधान संशोधन@gmail.com र संविधान संशोधन@opmpsc.gov.in ओपीएमसीएम.gov.np पठाउन सकिनेछ। वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर 9856294497 उपलब्ध गराइएको छ।
1: सरकारले जेठ 14 गते सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले विज्ञप्ति जारी गर्दै जेठ 14 गते बकरीद, ईद उल अजाहको अवसरमा विदा दिने निर्णय भएको जानकारी दिनुभयो। यससँगै जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक विदा परेको छ। सरकारले 14 गते पनि विदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय विद्यालय लगायत 4 दिन बन्द हुने भएका हुन्। 15 गते शुक्रबार गणतन्त्र दिवसको विदा छ भने 16 गते शनिबार परेको छ। सरकारले आइतबार पनि विदा दिने निर्णय गरेका कारण 17 गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्। 13 गते पछि एकैपटक 18 गते सरकारी कार्यालय खुल्नेछन्।
3: क्यान्सर उपचारमा अत्यावश्यक कार्बोप्लाटिन र सिस्प्लाटिन देशभर अभाव भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढ़ाएको छ। अभाव भएका जीवन रक्षक औषधिको आपूर्तिका लागि मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघका प्रतिनिधिसँग संयुक्त रूपमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले छलफल गरिरहनु भएको छ। केही दिनदेखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिस्प्लाटिनको चरम अभाव भएको भन्दै उपचारमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरूले तत्काल यी औषधि आपूर्ति नभए बिरामीलाई घर फर्काउनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकाईले क्यान्सरको औषधि अभावले समस्या उत्पन्न हुँदा समेत प्रधानमन्त्रीले मुख नखोलेको भन्दै सरकारको जवाफ माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उहाँले क्यान्सरको औषधि अविलम्ब आपूर्ति हुने व्यवस्था मिलाउन माग गर्नुभएको छ।
10: मात्र होइन, यो जीवन र मृत्युको प्रश्न हो। हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीलाई बोल्ने पनि फुर्सद छैन र नबोलेरै देशलाई चमत्कारी रूपमा बदल्ने अठोट गर्नुभएको छ, जसको परिणामले संसदले प्रधानमन्त्री खोजिरहेको छ तर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, चुपचाप हुनुहुन्छ। म सम्मान्य अध्यक्ष मार्फत अविलम्ब उक्त औषधिको आपूर्ति गरी देशभरका क्यान्सरका बिरामीहरूको जीवन रक्षाका लागि नेपाल सरकारसँग जोरदार माग गर्दछु।
1: नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानून विपरीत रूपमा प्रयोग गरिएको डाक्टर डा शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी र व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकोले उक्त शब्द 15 दिनभित्र हटाउन आग्रह गर्नुभएको हो। काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानूनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन 2020 बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उहाँले जानकारी दिनुभयो। निमित्त डाक्टर पाण्डेले आधिकारिक कागज पत्र, प्रिस्क्रिप्सन प्याड, क्लिनिकको साइन बोर्ड, भिजिटिट कार्ड तथा सबै सामाजिक सञ्जालबाट त्यस्ता अवैध र नियम विपरीत डाक्टर लेख्नेलाई तत्काल हटाउन निर्देशन दिनुभएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेशमा अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। महोत्तरीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आज जिल्लाको मनरासिसुवा नगरपालिका साथ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका चार रचखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो। मनरासिसुवा नगरपालिका सात सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजीज नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँकी तीनैजना बालिका आज दिउँसो अंकुशी र जंघा नदीको दोभानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार गौशाला नगरपालिका चार रचखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिक रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनु भएको छ। मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: प्रहरी हिरासतमा रहेका कैदी बन्दीको मानवाधिकार स्थिति अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति गठन हुने भएका छन्। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरूको मानवाधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास समितिले निर्माण व्यवसायका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
3: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका हुन्। यसै गरी काठमाडौँ उपत्यकाबाट 3 जनालाई नियन्त्रणमा लिएको प्रहरीले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशबाट एक एक जनालाई समातेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
2: बर्दिवास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन गर्न थालेपछि किसान उत्साहित भएका छन्। महोत्तरीका किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनका साथै अनुदान पनि प्राप्त हुने आशा व्यक्त गरेका छन्।
3: कैलालीको टीकापुर नगरपालिकाले एक सातामा 193 फार्म तथा व्यवसायको अनुगमन गरेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतका 65 किलो प्लास्टिक जन्या झोला जफत गरिएको हो। पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लास्टिक जन्य झोला प्रयोगमा निषेध गरेको छ।
2: म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तक तयार गरी पठन पाठन शुरू गरेको छ। गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयारका लागि जनता माविका प्रधानाध्यापकसँग कार्यदल बनाएर पुस्तक तयार गरी प्रकाशन गरेको हो।
3: पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालन्जर पहाड़मा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ। कालन्जर पहाड़ जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान प्रविधि तथा पर्यटन प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो।
2: साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। आज 16.38 अंक बढ़ेर बजार 2758 बिन्दुमा कायम भएको छ। आज 203 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 57 कम्पनीको घट्यो, 8 कम्पनीको मूल्य यथावत रह्यो। आज कारोबार कम्पनी बढ़ेर 4,49 करोड़ पुग्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले होर्मुज स्ट्रेट जलमार्गबाट आउजाउ गर्न जहाजहरूसँग शुल्क लिने व्यवस्था लागू गर्न छलफल थालेका छन्। इरानको नवगठित पर्सियन गल्फ स्टेट अथोरिटी पीजीएसएले होर्मुज स्टेटको व्यवस्थापन पर्यवेक्षण क्षेत्र तोकिएको बताएको छ। अथोरिटीका अनुसार अब यहाँबाट पार गर्न अनुमति आवश्यक पर्नेछ। गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले होर्मुज स्टेटमा व्यावसायिक यातायातमा रोक लगाएको थियो, जसका कारण अन्तर्राष्ट्रिय ढुवानीमा असर पर्दा ऊर्जा संकट गहिरिएको थियो। यसपछि इरानका अधिकारीहरूले उक्त जलमार्गबाट राजस्व संकलन गर्ने विकल्पका विषयमा छलफल गर्न थालेका हुन्। न्यूयोर्क टाइम्सका अनुसार अहिले त्यो नीति लागू गर्ने तयारी गरिएको हो। उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज स्टेट एक अन्तर्राष्ट्रिय जलमार्ग भएको उल्लेख गर्दै यसमा शुल्क लाग्ने व्यवस्था गर्न नहुने अडान लिँदै आउनु भएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले पनि जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने बताउनु भएको छ।
2: आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गतको खेलमा नेपालले शानदार जीत हात पारेको छ। आज भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41.2 ओभरमा 195 रन मात्र बनाउन सक्यो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो।
3: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले रोयल च्यालेञ्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा भइरहेको छ। हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा हैदराबादले 8.2 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 97 रन बनाएर खेलिरहेको छ। बेंगलोर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ, हैदराबाद तेस्रो स्थानमा छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सातै प्रदेशमा कांग्रेस एमाले र नेकपा गठबन्धन सरकार बनाउने तयारी। कोशी र कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसको पालो। सुदूरपश्चिममा नेकपाको दावी।
2: रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर फिर्ता, अब सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहने।
3: संसदमा बाँदर आतंकको विषयमा बहस, सरकार बेखबर। क्यान्सरको अत्यावश्यक औषधिको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल।
2: होर्मुज जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्ग शुल्क प्रणाली अस्वीकार्य हुने अमेरिकी अडान।
3: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएलमा बंगलोर विरूद्ध हैदराबाद टस जितेर ब्याटिङ गर्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906707. Website texasintl.edu.np.
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन।
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नबढ्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश।
2: संशोधन गर्ने र सरकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश आएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयप आर्दोवानको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नधान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गाह्रस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्या चाहिँ जम्मा 1180 अर्ब। आँखा जिम्मा गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै हेर्नुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यौँ भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ गइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने बाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा हुँदै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी 60-50% जति हुने गरेको छ, हामी 42-43 छौँ। र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँस गरेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिङ वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचापत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणीन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
4: अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्सन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
5: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
4: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेको छ करिब 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
5: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
4: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि कति 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहावट छ, अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्नु भएन, ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अरबौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बेस सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
5: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
4: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
0: उनीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणीन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतमा कसुर समेतको अभियोग दाबी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमलाल बेलदासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डू, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
6: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन दिए देखिए पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोला
6: सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए।

0: 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुझो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
3: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
2: इट्स 9 PM

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: रेडियो दिदी बहिनी 95.2 MHz।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
3: यही जेठ 9 गते शनिबार
2: आउँदै हुनुहुन्छ। त्यसैले
4: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
5: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशापिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
7: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
8: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
7: सम्पर्क नम्बर 067-420-227,
8: 98-472-597,
7: 98-511-9918।
8: याद गर्नुहोला, डाक्टर आउने मिति
3: यही जेठ 9 गते शनिबार।
9: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू,
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
4: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।

0: नननी दाई बन्न त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त
2: डरोलोबाट जोगाउन डरो जतन वन जगेर लगाउने कानुनी अपराध हो। डरोलो लागेको दुखीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि, अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
5: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: कतै उजुरी दिने कि
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
0: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँदा कानूनी उपचार खोजौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन

0: हामी भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि
5: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
6: नमस्कार नमस्कार अनि हार्दिक हार्दिक नमस्कार टुक्राउन चाहन्छु। सधाजे आजको हप्ता पनि म आइसकेको छु नयाँ विषयवस्तु नयाँ गतिविधिको बारेमा तपाईँलाई जानकारी दिनका निमित्त। तपाईँलाई थाहा नै छ हामी विशेष गरेर तपाईँकै लागि हरेक हप्ता आउने गर्छौ, आज पनि आइसकेको छु। विशेष त तपाईँ यति बेला रेडियो दिदी बहिनी 95.2 MHz मार्फत www.radiodidibahini.org लगन गरेर पनि तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कुष्म नगरपालिका कुष्मा पर्वत र रेडियो दिदी बहिनी 95.2 MHz पर्वतको सहकारीमा महिला सूचना तथा सशक्तिकरण आभास कार्यक्रम मार्फत आज हामी उपस्थित भइसकेका छौं। आज चाहिँ हामी विशेषत हरेक हप्ता विभिन्न शीर्षकमा हामी छलफल अनि जानकारीमूलक तपाईँलाई चाहिँ जानकारीमूलक विषयवस्तुका साथमा प्रस्तुत हुने गर्छौ। यसै सिलसिलामा चाहिँ आज हामी विशेष गरेर महिला अधिकारको बारेमा तपाईँलाई जानकारी दिनेछौ। हामीले धेरै दिदी बहिनीहरूसँग पनि कुराकानी गरेका छौ, उहाँहरू पनि विभिन्न समूहहरू बनाएर वा आफै सानो व्यवसाय गरेर पनि अहिले महिलाहरू चाहिँ अघि बढ़िरहेको हामी देख्न सक्छौ र महिलाको अधिकार के हो र के कुरामा चाहिँ ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामी तपाईँलाई जानकारी दिन सक्छौ। तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुरा पनि जानकारी दिन्छौ र आगामी हप्ताहरूमा चाहिँ हामी तपाईँले गर्न सक्ने र अहिले समाजमा विभिन्न महिलाहरूले गरिरहनु भएका कामका बारेमा पनि आगामी दिनमा चाहिँ हामी जानकारी दिनेछौ। तपाईँका सल्लाह सुझावको हामीलाई खाँचो छ। तपाईँले हामीलाई radiodidibahini@gmail.com तपाईँका सुझाव पठाउन सक्नुहुन्छ। 0 67 4 91 98 5 73 31 119 वा हामी रेडियो दिदी बहिनीको स्मको फेसबुक मार्फत पनि तपाईँले हामीलाई चाहिँ सल्लाह सुझाव पठाइरहनु भएको छ। तपाईँका सल्लाह सुझावको अझै पनि हामीले अपेक्षा चाहिँ गरिरहेका छौ। विशेषत नेपालको संविधानमा चाहिँ महिला अधिकारको पक्षमा चाहिँ संविधानको धारा 38 महिलालाई सम्मान वंशानु हक सुरक्षित मातृत्व प्रजनन स्वास्थ्यको हक राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक दिएको छ। महिला भएकै आधारमा कुनै पनि प्रकारको शारीरिक मानसिक वा अन्य हिंसा जन्य कार्य गर्न नपाइने र यसो गरे कानून बमोजिम को दण्ड हुने व्यवस्था पनि नेपालको संविधानमा चाहिँ उल्लेख छ र अंश र वंशमा महिला पुरुषको सरह समान अधिकार सुनिश्चित गरिएको पनि छ। विशेष गरेर महिला सचेतनाका चुनौतीहरू भने अझै पनि हाम्रा ग्रामीण क्षेत्रहरूमा जुन गाउँमा महिलाहरू हुनुहुन्छ सामुदायिकका महिलाहरूमा आफ्नो कानून अधिकार बारे पर्याप्त सचेतनाको चाहिँ कमी छ। त्यसैले गर्दा पनि हामीले यो कार्यक्रमलाई विशेष जोड़ दिए दाइजो प्रथा यसै गरी अन्धविश्वास अझै पनि चुनौतीको रूपमा रहेको छ। यिनीहरू चाहिँ चुनौती रहेका छन् महिला सचेतनाका लागि चुनौती जुन महिलाले चाहिँ जाँच्नु र बुझ्नु अत्यन्तै आवश्यक देखिन्छ। घरायसी कार्यको बोझका कारण पनि महिलाहरू बाहिर सामाजिक वा राजनीतिक क्रियाकलापमा सक्रिय सहभागी हुन कठिनाई भोगिरहेका छन्। घरायसी काम चाहिँ ए मेरो काम छ वा गयो भने त काम बित्छ होला भन्ने सोचाइले पनि महिलाहरू चाहिँ बाहिर थोरै निस्किन चाहिँ आनकानी हुने हाम्रो समाज वा भनौ न यो चाहिँ हामी गाउँमा बढी बढी यस्तो पाइन्छ। विशेष गरेर चाहिँ पालिकामा महिला शाखा स्थापना गर्ने गर्छन्, हिंसा न्यूनीकरण गर्न अधिकारका कुराहरू चाहिँ तपाईँले कुष्म नगरपालिकाको महिला शाखामा पनि अन्य जानकारीहरू चाहिँ लिन सक्नुहुन्छ। अनि तपाईँले कानूनी महिला कानून वा विश्व मञ्च FWSD जस्ता संस्थामा कानून उपचार पनि लिन सक्नुहुन्छ भने महिला बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगले पनि महिला सशक्तिकरणका नीति र कार्यक्रमहरू चाहिँ संचालन गर्दै आइरहेको छ। जस्तै अहिले हामी महिला बाल बालिका र ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगबाट नै यो कार्यक्रम प्रसारण गरेका छौं। जसले तपाईँलाई पनि थाहा होस् महिलाका अधिकार के हुन्, तपाईँले के अधिकार प्रयोग गर्न सक्नुहुन्छ, यदि तपाईँ हिंसामा पर्नु भएको छ भने त्यसबाट तपाईँ कसरी निस्किन सक्नुहुन्छ भन्ने बारेमा तपाईँलाई जानकारी होस् भन्ने आधारमा पनि हामीले यो कार्यक्रम चाहिँ सञ्चालन गरिरहेका छौं। र महिलाका मुख्य अधिकार चाहिँ शिक्षा पाउने अधिकार हुन्छ, स्वास्थ्य सेवा, हिंसा विरूद्ध सुरक्षा पाउने पनि अधिकार हुन्छ भने आर्थिक सहभागितामा पनि महिला पुरूषमा समान अधिकार हुने गर्छ। विशेष गरेर स्थानीय तहको चाहिँ कुरा गर्नुपर्दा कुष्म नगरपालिकाले चाहिँ विभिन्न कामहरू पहल कदमीहरू गरिरहेकै छ। सिमूलक तालिम जस्तै सिलाई बुलाई, ब्युटी पार्लर तालिम, महिलालाई आत्मनिर्भर बनाउने प्रयास, अनि तपाईँहरू समूह, महिला समूह गठन जस्तै बचत ऋण समूह, सामूहिक व्यवसाय सञ्चालन, मैले अस्ति अस्तिका दिदी बहिनीहरूसँग कुराकानी गर्दा पनि उहाँहरू सामूहिक रूपमा चाहिँ यस्तो कार्यक्रममा चाहिँ सहभागी भएको हामीले पाएका छौं। जस्तै हामीसँग कुरा गर्नुभएको थियो कुष्म नगरपालिका ओढा नम्बर 9 कटुवा चौपारीकी सीता पौडेलसँग चाहिँ हामीले कुराकानी गरेका छौं। उहाँले चाहिँ महिला समूह गठन गरेर बचत गरेर थोरै बचत गरेर परिवारमा समेत त्यो बचतको प्रयोग गर्न पाएकी छु र खुशी लागेको छ भन्ने कुरा गर्नुभएको थियो। सुनौ एकैछिन सीता पौडेलसँगको यो कुराकानी।
7: नमस्ते,
6: हजुरको परिचय?
7: मेरो नाम सीता पौडेल, मेरो घर कटुवा चौपारी, वार्ड नम्बर 9 ग्याली।
6: हजुर, हजुर कुनै व्यवसाय वा समूहमा आबद्ध हुनुहुन्छ?
7: म एउटा समूहमा छु, अब मेरो तरकारी सरकारी अब खेतीपाती त्यस्तो अब गाउँमा बसेर चाहिँ गाउँले पाराको त्यो छ। अनि हाम्रो एउटा कटुवा चौपारी महिला प्रगतिशील महिला समूह छ, अनि हामी फेरि त्यो कटुवा चौपारी भोरीको महिलाहरूले अनि एउटा सहकारी नै खोलेर सहकारी नै चलाएछौँ। जस्तो महिलाले मात्रै सुरुमा 5,000 सेयर राखेर अनि दैनिक बचत गरेर अनि त्यो बचत रकम जम्मा गरेर अनि त्यहीँभित्र अब जुन दिदी बहिनीलाई आवश्यक परेको छ, कसैलाई बाख्रा ल्याउनलाई, अब कसैलाई गाईबस्तु ल्याउनलाई है घर, अनि त्यो अब कसैलाई कृषिजन्य सामग्रीहरू होइन त्यो कृषक अब गर्नलाई, अनि त्यो उहाँहरू जसलाई आवश्यक परेको छ उहाँहरूलाई नै लोन दिने, अनि उहाँहरूले 6-6 महिनामा सामा ब्याज बुझाउने गरी एउटा सहुलियत ब्याजमा, बाहिर भन्दा सहुलियत ब्याजमा।
6: अनि त्यो बचत गर्छु भन्नुभयो, बचत रकम चाहिँ कहाँबाट आउँछ तपाईँले?
7: बचत रकम अब तरकारी लगाएर कहिले तरकारी बेच्ने, अब कोही दिदी बहिनीहरूले गाई भैँसी पाल्नुभएछ उहाँहरूले दुध बेच्नुहुन्छ होइन, अब कसैले खेतीपाती धान चामल अब तरकारी सबैले आफ्नो आफ्नो व्यवसाय होइन आफूले उत्पादन गरेर अनि आफैले 2-4 पैसा आफैले कमाएर अनि आफै जम्मा गर्नुभएछ।
6: समूहबाट, नगरपालिकाबाट वा वडाबाट तपाईँहरूलाई केही सहयोग त्यस्तो केही भएको छ?
7: ओडाले बेला बेलामा अब कुनै अब दिदी बहिनीहरूलाई कृषकहरूलाई कृषि सम्बन्धी तालिम, अब कहिले त्यो बत्तीहरू धुप बत्ती बत्ती बाँड्ने, कहिले दुना तपाईँ बुन्ने, बत्तीहरू काट्ने हो, त्यो बेला बेलामा दिनुभएछ।
6: हजुर, अनि आफैले पैसा कमाउँदा चाहिँ कस्तो लाग्दो रहेछ?
7: आफैले आफ्नो हातमा अब आफ्नो खुट्टामा उभिएर आफूले 2-4 पैसा कमाएर आफै आत्मनिर्भर गर्दा अब आफूलाई अलिकति खुसी लाग्दो रहेछ होइन। अब आफूले केही गर्नु पर्यो भने सधैँ बुढाहरूसँग मात्रै दिनु न पैसा भनेर माग्न नपर्दो रहेछ, दुईजनाले गर्दा। अब जस्तो मेरो श्रीमान बाहिर हुनुहुन्छ भने उहाँले बाहिरबाट पठाएको पैसा 2-4 पैसा जम्मा गरेर आफूले कमाएर घर खर्च चलाउनलाई केही सहुलियत हुँदो रहेछ, त्यो छुट्टै आनन्द लाग्दो रहेछ कि आफूले मेहनत गरेर आफूले कमाएपछि।
5: नगरपालिकाबाट केही अपेक्षा राख्नु भएको छ आगामी दिनहरूमा, जस्तै पछिल्ला दिनहरूमा
7: अब हामी यही महिलाहरूलाई आत्मनिर्भर हुने अझै राम्रो राम्रो तालिमहरू दिने होइन, अनि अझै अब कृषिको लागि अब कृषि सामग्रीहरू सहुलियत दिने, अब कसैलाई त कृषिबाट त सानो मेलहरू होइन मसला पिस्ने मेलहरू अब धान कुट्ने मेलहरू पनि राख्नुभएछ होइन, कसैलाई अब बाख्रा पाल्न गाई बस्तुलाई त्यो लोनहरू होइन त्यो अझ सहुलियत ब्याज दरमा बाहिरभन्दा दिएर अझ यसलाई अलि बढी फस्टाइदिने। एकपटक अदुवा खेतीको लागि पनि अनुदान आएको थियो होइन, त्यो अदुवा पनि लगाएको, अब कहिले अब यो आलु लगाउने सिजनमा मल बिउ आलु दिने त्यो भने अझ सहुलियत हुन्थ्यो।
5: हस्
7: धन्यवाद बहिनी।
6: अवश्य पनि तपाईँले सुनिसक्नु भएको छ, हामीले सीता पौडेलसँग कुराकानी पनि गरेका थियौं। उहाँ चाहिँ एकजना पात्र मात्रै हुनुहुन्छ जुन कतुवा चौपारी ओडा नम्बर 9 कुष्मनगरपालिकामा बस्नुहुन्छ। उहाँले आफ्ना अनुभव चाहिँ तपाईँहरूलाई सुनाइसक्नु भएको छ। यस्तै गरी महिलालाई नेतृत्वमा ल्याउन ओडा र नगर स्तरमा पनि सहभागी गराउन सकिन्छ, जस्तै कुष्मनगरपालिका साथले महिला समूहलाई सानो व्यवसाय को लागि आमदानी बढाउनका लागि विभिन्न तालिम पनि प्रदान गरेको थियो। त्यस्तै गरेर महिला सशक्तिकरणलाई कसरी बुझ्नुहुन्छ, स्थानीय महिलाहरूका मुख्य चुनौती के छन् र के समाधान देखिन्छ, यिनी विषयवस्तुमा पनि हामी आगामी दिनहरूमा चाहिँ जोड्ने नै छौ र तपाईँले पनि यिनी कुराहरूमा चाहिँ ध्यान दिनुहुनेछ। प्रिय दिदी बहिनीहरू, तपाईँ कमजोर होइन सक्षम हुनुहुन्छ, तपाईँका अधिकार जान्नुहोस्, आफ्नो आवाज उठाउनुहोस्, आत्मनिर्भर पनि बन्नुहोस्। मैले अघि नै पनि तपाईँलाई सानो पात्र चाहिँ को कुराकानी सुनाइसकेको छु, जस्तै उहाँ त एउटा पात्र मात्रै हो, त्यसरी नै तपाईँहरूले समूह बनाएर आफूले सानो सानो रकम पैसा आर्थिक मैले अघि नै हप्ताहरूका कार्यक्रममा पनि भन्ने गर्छु, आर्थिक हिसाबले तपाईँ मजबुत बन्न सक्नुभयो भने कुनै पनि कुरामा चाहिँ तपाईँ पछाडि पर्नु पर्दैन र तपाईँहरू कुनै पनि कुरामा चाहिँ पछि सर्नु पर्दैन भन्ने कुरा चाहिँ हामीले जानकारी तपाईँहरूलाई गराइसकेका छौँ र तपाईँहरूलाई पनि थाहा नै छ। विशेष त तपाईँका बारेमा सानो तपाईँले अहिले चाहिँ चटपट व्यवसायदेखि लिएर महिला समूह बनाएर बचत गर्नेदेखि लिएर तरकारी उत्पादन गरी बिक्री गर्नेदेखि लिएर त्यसले पनि आर्थिक सहायता दिन्छ र आर्थिक सहायताको सवालमा चाहिँ महिलाले पनि केही गर्न सक्छन् है त, महिला पनि घरभित्र होइन घर बाहिर गएर पनि केही गर्न सक्छन्, अनि थोपा थोपा भनेर नदी बन्छ, त्यही तपाईँको सानो सहयोगले तपाईँको परिवारलाई ठूलो समस्याबाट वा कुनै पनि पछिका चुनौतीबाट चाहिँ बचाउन सक्छ। महिलाका अधिकार, महिलाले गर्न सक्ने कामहरू र सामूहिक रूपमा चाहिँ महिलाले गर्न सक्ने व्यवसायहरू वा समूह गठन गरेर हुन सक्ने फाइदाका बारेमा पनि हामीले कुष्मनगरपालिका ओडा नम्बर 6 मा बस्ने सावित्री चापागाईसँग पनि हामीले कुराकानी गरेका छौ, सुनौ उहाँको कुरा।
8: नमस्ते दिदी।
9: नमस्कार, मेरो नाम सावित्री चापागाई हो, म कुष्मनगरपालिका 6 बस्दैछु। यहाँ सानो सानो चटपट पसल यसो गरेको छु, 2-3 जति भयो।
8: आफूले पैसा कमाउँदा चाहिँ कस्तो लाग्छ तपाईँलाई?
9: आफूले पैसा कमाउँदा अब अलिअलि अब आफूलाई माया निलाउँछ, अब आफूलाई खर्च गर्नलाई अब झिक्नलाई केही अलि अप्ठ्यारो डर केही महसुस लाउँदैन।
8: कुनै समूहमा कुनै संस्थामा आबद्ध हुनुहुन्छ?
9: एउटा सानो पोहोरदेखि एउटा समूह छ, 1500 महिना महिना जम्मा गरिन्छ। अब यस नगरपालिकाले यसो अलिकमा अब गरिदिएदेखि आफूले गरिँदो यसो भनेको आश लाग्छ,
8: सहयोग गर्नु पर्यो। अनि समूहमा पैसा जम्मा गर्नुहुन्छ, समूहबाट लगानी गर्ने, पैसा झिक्ने, अनि त्यसपछि व्यवसायलाई लामो समयसम्म निरन्तरता दिने गर्नु भएको छ कि के गर्नु भएको छ?
9: अब ऋण ल्याइएको छ, ब्याज तिरिन्छ महिना महिनामा। अब यहाँ ल्याएपछि अब यताउता केही सानो सानो अब ठुलो ठुलो हामी सामान्य हो मान्छे, अब ल्याएर त्यसो वर्ष वर्ष 6 ब्याज तिर्ने अनि बुझाउने गरिएको छ।
8: अनि आफूले पैसा कमाएर श्रीमानलाई कहिले दिनु भएको छ?
9: श्रीमान श्रीमानले नै अलिअलि चलाउनुहुन्छ नि यसो अलिअलि भए अनुसारको
8: कस्तो लाग्छ. अब पहिला पहिला पैसा व्यवसाय तपाईँसँग नहुँदा त तपाईँले पैसा माग्नुहुन्थ्यो नि त श्रीमानसँग. अहिले आफूलाई श्रीमानलाई आफूले पैसा दिँदा के भन्नुहुन्छ श्रीमानले तपाईँलाई कस्तो लाग्छ?
9: अहिले केही भन्नुहुन्न, अब लैए चलाए भन्नुहुन्छ, आफूले पनि झिकिन्छ. अब त्यही हुन्छ
8: अनि हजुरलाई ढुक्क हुँदो खुसी
9: ढुक्क नि हुन्छ, खुसी नै लाग्छ.
8: धन्यवाद
9: धन्यवाद.

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज को सहकार्यमा कुष्मा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
0: हामी यो सँगसँगै छोटो व्यापारिक विश्राममा पनि गयौं र विश्रामपछि फेरि यहाँलाई स्वागत गर्न चाहन्छु। विशेषत महिलाका बारेमा, महिला सशक्तिकरणका बारेमा हामी कुराकानी गरेका छौं। यिनै साना साना कुराले पनि महिलालाई सक्षम बनाउन सक्छ, महिलालाई आत्मनिर्भर बनाउन सक्छ र हामी पनि केही गर्न सक्छौ है भन्ने कुरा चाहिँ अवश्य पनि यसले पनि प्रमाण गरेको छ। कार्यक्रम सुन्नुभयो, कार्यक्रम कस्तो लाग्यो, तपाईँका सल्लाह सुझाव को हामीलाई खाँचो छ। तपाईँका सल्लाह सुझाव अवश्य पनि दिनुहुनेछ र हामीले तपाईँलाई साना साना कुराहरू जानकारी दिनेछौ। मैले फेरि पनि तपाईँलाई जानकारी दिन चाहे, नेपालको संविधानमा को धारा 38 महिलालाई सम्मान हक, स्वास्थ्यको हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक चाहिँ दिएको छ। यो हकको चाहिँ तपाईँहरूले अवश्य पनि पालना गर्नुपर्छ। नेपाल महिला अधिकार सचेतना विशेष सामाजिक न्याय र समानताका लागि अत्यन्तै महत्व छ र तपाईँले नेपालको संविधान 2072 महिलालाई मौलिक हकको रूपमा विशेष अधिकारहरू चाहिँ प्रदान गरेको छ र कानूनी सहायता र अन्य सरकारी जुन महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा राष्ट्रिय महिला आयोगमाले पनि महिला सशक्तिकरणका नीति कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यिनै विषयवस्तुमा अन्य हप्तामा पनि हामी तपाईँलाई जानकारी दिने अब हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यमा छौ। जसले हामीलाई सुन्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको महिला सचेतना विशिष्ट र सशक्तिकरण आवास कार्यक्रम यतिमै समापन हुन्छ। कार्यक्रम सुन्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र तपाईँका राय सुझाव हामीलाई 98.5/33/99 टिपाउन सक्नुहुन्छ। रेडियो दिदी बहिनी कुष्माको फेसबुकमा पनि र तपाईँले radio.didibahini@gmail.com पनि पठाउन सक्नुहुन्छ। फेरि अर्को हप्ता भेटौँला। तपाईँको आजको समय शुभ रहोस्, सुखद रहोस्। नमस्कार, शुभ दिन।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य